0: नेपालको संविधानले यौनिक तथा अल्पसंख्यक नागरिकहरूलाई पहिचानको अधिकार दिएको छ। अहिले यो समुदायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व पनि भएको छ, तर अहिलेसम्म पनि समुदायले विभिन्न विभेद र लालसनाहरू खेप्न परेको र संविधान प्रदत्त अधिकारको व्यवहारिक कार्यान्वयन हुन नसकेको बताएको छ। यसै सन्दर्भमा रहेर हामीले यौनिक तथा अल्पसंख्यक समुदायका क्षेत्रमा काम गरिरहेको मानव स्वास्थ्य समाजदाङकी परियोजना संयोजक पारालैंगिक महिला जुनू चौधरीलाई यौनिक तथा अल्पसंख्यक समुदायको अहिलेको अवस्था के छ भनेर सोधेका छौं।
1: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भन्दै गर्दाखेरि यो चाहिँ नेपालको संविधानले चाहिँ सम्बोधन गरेको शब्द हो, होइन? त्यसभित्र चाहिँ हामी एउटा सीमान्तकृत समुदाय भनेर चाहिँ बुझ्छौँ। यसमा चाहिँ लिंगको आधारमा अथवा यौन विशेषताको आधारमा चाहिँ हामी चाहिँ फरक भएको कारणले गर्दाखेरि हामीलाई चाहिँ एउटा फरक लैंगिक प्रकृतिको र यौन विशेषता भएको यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर बुझ्छौँ। र त्योभित्र चाहिँ हाम्रो विभिन्न समूहहरू छ, होइन? त्यसभित्र LGBTIQA++ भनेर पनि छ, होइन? त्यसरी चाहिँ हामी बुझ्न सक्छौ यो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय।
2: अहिले समाजमा यौनिक तथा अल्पसंख्यक समुदायका मानिसहरूको अवस्था कस्तो छ? त्यो आर्थिक अवस्था होला, त्यो सामाजिक व्यवहारको अवस्था होला, त्यो चाहिँ समुदायले गर्ने व्यवहारको अवस्था होला, अथवा चाहिँ शिक्षा रोजगारको अवस्था होला।
1: यसमा चाहिँ पछिल्लो समय चाहिँ अब केही हदसम्म चाहिँ सुधारिएको चाहिँ हामी पाउन सक्छौँ, होइन? अब लैंगिक तथा यौनिक अल्पसंख्यकहरूमा सामाजिक रूपमा अथवा पारिवारिक रूपमा अथवा आत्मस्वीकार्यताको कुराहरूमा केही हदसम्म चाहिँ स्वीकार्य देखिन्छ र समाजमा चाहिँ खुलेर आइरहेको वातावरण पनि देखिन्छ। धेरैजना साथीहरू आफ्नो लैंगिक तथा यौनिक पहिचानको साथ समाजमा चाहिँ परिवारमा खुलेर आउनु भएको छ, तर खुलेर आउँदै गर्दाखेरि सबै कुरा सामान्य छ, राम्रै छ भन्न चाहिँ छैन। अझै पनि हामीलाई चाहिँ धेरै कुराहरूमा चाहिँ संघर्ष गर्नुपर्ने अवस्था चाहिँ छ। यो चाहिँ हाम्रो लागि पर्याप्त चाहिँ छैन, होइन? हामी अझै पनि स्वास्थ्यको कुरा गर्छौँ, शिक्षाको कुरा, अब जागिरमा त अहिले हामी जिरो नै भनौँ न, होइन? र यदि जो कसैले चाहिँ आफ्नो लैंगिक तथा यौनिक अल्पसंख्यक भनेर खुल्नु भएको छैन र कहीँ कतै अब प्राइभेट अथवा गभर्मेन्ट जब गरिराख्नु भएको छ भने कुनै दिन उहाँहरूलाई चाहिँ यो समुदायको हो भनेर थाहा पाउने बित्तिकै उहाँहरूलाई चाहिँ कार्यस्थलमा चाहिँ उहाँहरूलाई विभेद हुने, लाञ्छना हुने अथवा बहिष्करणसम्म सक्छ र यो कुरा चाहिँ भइरहेको पनि छ, होइन? अब अहिले हेर्ने हो भने पनि हामी संवैधानिक अधिकारहरू थुप्रै पाइसकेका छौँ। संविधानको धारा 12 हाम्रो पहिचान सहितको नागरिकताको कुरा छ, संविधान 18 कुरा, धारा 18 कुरा, होइन? अब त्यसमा चाहिँ हाम्रो समानताको कुराहरू छ भनेपछि 42 चाहिँ हाम्रो सामाजिक न्यायको कुराहरू पनि छ। यसरी चाहिँ हामी संविधानको धारामै टेकेर कुरा गर्ने हो भने पनि संवैधानिक हक अधिकारहरू चाहिँ छन्, तर यो कुराहरू चाहिँ
2: व्यावहारिक पाटोलाई हेर्ने हो भने
1: व्यावहारिक रूपमा चाहिँ कार्यान्वयन चाहिँ हुन नसकेको र यो चाहिँ कार्यान्वयनको पक्ष चाहिँ एकदमै फितलो चाहिँ देखिने चाहिँ गरेको छ, होइन? यसको लागि अझै पनि हामीले चाहिँ राज्य पक्ष, समाज पक्ष अथवा कानून बनाउने ठाउँमा, नीति निर्माण गर्ने ठाउँमा चाहिँ अब बिस्तारै हाम्रो पहुँच चाहिँ पुग्नुपर्छ, होइन? अहिले पछिल्लो समय अब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि हाम्रो एकजना चाहिँ सांसद भूमिका श्रेष्ठको अब प्रतिनिधि त भएको छ। अब उहाँले अहिले पछिल्लो समय चाहिँ हाम्रो यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाको कुराहरू, यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सामाजिक न्यायको कुराहरू, नागरिकताको कुराहरू, वैवाहिक समानताका कुरा लगायतको धेरै कुराहरू नीति निर्माण तहमा चाहिँ एकदमै बुलन्द रूपमा चाहिँ आवाज उठाइराख्नु भएको छ। आशा गरौं, होइन? आजभन्दा भोलि पक्कै पनि राम्रो हुनेछ, होइन? जहिले पनि हामी आशावादी छौं र हाम्रो तर्फबाट यौनिक तथा लैंगिक अल्पसंख्यकको हाम्रो विभिन्न संघ संस्थाहरू छ, होइन? महासंघ छ, हामीले पनि एउटा अभियानकै रूपमा पनि सरकारलाई, समाजलाई सघाउनकै लागि पनि विभिन्न खालको चाहिँ गतिविधि कार्यक्रमहरू पनि गर्दै आइरहेको छौं। यसरी चाहिँ हामी सबैजना मिलेर चाहिँ एकत्रित भएर एउटै साझा लक्ष्यकै रूपमा चाहिँ समाजलाई चाहिँ एउटा समाजको मूल प्रवाहमा ल्याउनको लागि चाहिँ हाम्रो पनि अहम भूमिका छ।
2: यौनिक तथा अल्पसंख्यक समुदायका नागरिकहरू पनि यही समाजका नागरिक हुन्, उनीहरूलाई समान खालको व्यवहार हुनुपर्छ भनेर यहाँहरू गरिराख्नु भएको छ र लागिराख्नु

0: भएको छ। अब समाजले, राज्यले, अन्य निकायबाट चाहिँ एक दुई तीन भनेर चाहिँ के गरिदिए हुन्थ्यो भन्ने तपाईँहरूको अपेक्षा हो छोटोमा?
1: पक्कै पनि अब अहिले हामी धेरै कुरा भए तापनि यसलाई चाहिँ हामी कार्यान्वयनकै रूपमा, व्यावहारिक रूपमा चाहिँ लागू हुनु चाहिँ पर्छ। अझै पनि युनिक तथालाई अल्पसंख्यकहरू चाहिँ अब परिवारबाट बहिष्करणमा हुनुहुन्छ, होइन, उहाँहरूलाई पनि परिवारमा, समाजमा संरक्षण चाहिँ हुनुपर्छ, उहाँहरूलाई घरबार विहीन बनाइनु हुँदैन, होइन, त्यो कुरामा चाहिँ ग्यारेन्टी चाहिँ हुनुपर्छ। त्यसै गरी अहिले हामी यो समाजको एउटा अङ्ग हो, नागरिक हो भनिसकेपछि हामीलाई चाहिँ हाम्रो पहिचान सहितको नागरिकताको आधारमा चाहिँ हामीले चाहिँ राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरू चाहिँ हामीले त्यही पहिचान सहितको नागरिकतामै टेकेर पाउनुपर्छ, यो कुराको सुनिश्चितता र ग्यारेन्टी गरिनुपर्छ। त्यसै गरी हामीलाई चाहिँ एउटा समाजमा हामीलाई पनि अब उमेर पुगिसकेपछि आफ्नो श्रीमान श्रीमती अथवा पार्टनर चुन्न सक्ने चाहिँ हामीलाई चाहिँ व्यवस्था सर्वोच्च अदालतको फैसलाले दिइसकेको छ, र अहिले चाहिँ हामीलाई चाहिँ रेकर्डिङमा पनि अब त्यसमा पार्टनर अथवा जोडीकै रूपमा पनि हामी अहिले अस्थायी रूपमा चाहिँ विवाह दर्ता गर्ने प्रचलन छ। हो, यो कुरामा पनि अब वैवाहिक समानताको लागि पनि राज्यले चाहिँ एउटा ठोस कानून ल्याइदिएदेखि हामीले पनि एउटा पारिवारिक रूपमा चाहिँ हाम्रो सम्बन्ध विस्तार गर्न सक्थ्यौं, र हाम्रो दिगोकालीन रूपमा चाहिँ हाम्रो सम्बन्ध हुन्थ्यो, र हामीले चाहिँ एउटा परिवार पाउँथ्यौं, घर बसाउने पाउने अधिकार पाउँथ्यौं, र आफ्नो पार्टनरहरू बीचमा हुने यो के अरे सम्पत्तिको संरक्षणको रूपमा पनि हामीले यो खालको यो सुरक्षित रूपमा चाहिँ यो सुनिश्चितता र ग्यारेन्टी चाहिँ गरिनुपर्छ।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
11: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-509 र मोबाइल 98453-0653।
13: अब अन्य खबर प्रसंग, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनको राहीनगर कमिटिले विजया दशमी, दीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा दशैं मिलन कार्यक्रम सम्पन्न गरेको छ। प्याप्सन गोराहीले दशैं मिलन कार्यक्रम दाङको पर्यटक क्षेत्र गढ़वा गाउँपालिका एक कुलपानीमा गरेको हो। स्थानीय पर्यटनको प्रवर्धन, आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रचार, प्राकृतिक मनोरम स्थलबाट प्रिन्सिपलहरूलाई पुनर्ताजकी गर्ने तथा शुभकामना मार्फत आपसी सम्बन्ध सुमधुर राख्ने उद्देश्यले उक्त स्थानमा दशैं मिलन कार्यक्रम आयोजना गरिएको थियो।
11: थारू समुदायमा पुस्तौंदेखि मौखिक परम्पराका रूपमा गाइँदै आएको महाभारत कथामा आधारित बर्किमार गीत लोप हुने अवस्थामा पुगेको छ। विशेष गरी बडा दशैंका बेला सामूहिक रूपमा गाइने यो लोप महाकाव्य नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा थारू समुदायको मौलिक भाषा संस्कृति र परम्परासँग जोड़िएको महत्वपूर्ण सम्पदा हराउने जोखिम बढ़ेको छ। थारू समुदायमा प्रचलित बर्किमार गीत महाभारतको कथालाई गीतका माध्यमबाट प्रस्तुत गर्ने मौलिक परम्परा हो। थारू भाषामा बर्कीको अर्थ ठूलो र मारको अर्थ युद्ध हुन्छ। समग्र बर्किमारको अर्थ ठूलो वा भीषण युद्ध भन्ने लाग्छ। यसमा महाभारतका पाण्डवसँग सम्बन्धित लामो कथालाई विभिन्न प्रसंगमा गीतका रूपमा प्रस्तुत गरिन्छ। विगतमा बडा दशैंको अष्टमीका दिन गाउँका घरमूलीहरू मादल सहित गाउँको भुइँयाथानमा भेला भएर दिनभरि बर्किमार गाउने गर्दथे। गाउँमा घरमूलीहरू बाबरी चमरा र गोलरा सहित भेला हुने सामूहिक रूपमा गीत गाउने र एक अर्काको कानमा चमरा र बाबरी लगाएर दशैंको शुभकामना आदान गर्ने परम्परा रहेको थियो। लोभ हुँदै बर्किमार आजको युगबोध दैनिकमा सन्तोष दैतले खबर लेख्नु भएको छ।
13: महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड सोन्डियरको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनले लक्ष्मी शाहको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ। सोमबार सम्पन्न साधारण सभा तथा अधिवेशनले शाहको नेतृत्वमा संचालक समिति चयन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा सुशीला चौधरी, सचिवमा नारायणी पन्त र कोषाध्यक्षमा रमा कुमारी शर्मा चयन हुनुभएको छ। सदस्यमा देवका गौतम, अञ्जना चौधरी, माया बुढा थोकेश, विश्वना चौधरी र गोमा श्रेष्ठ चयन हुनुभएको छ। गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
11: त्यस्तै दुधराज बचत तथा ऋण सहकारी संस्था तुलसीपुर 18 को 14 साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका व्यवस्थापक शिवराज डांगीले लेखा प्रतिवेदन तथा कोषाध्यक्ष सूर्य बस्नेत आर्थिक प्रतिवेदन र सचिव युवराज डागीले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। लेखा समितिले लक्ष्य अनुसारको आमदानी नहुँदा ऋण प्रवाहमा केही समस्या देखिएको भन्दै ब्याजको दरमा हेरफेर गर्न सुझाव दिनुभएको थियो। युगबोध दैनिकमा खबर छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा सिंहदरबारको सुशासन सक्रियता र कृषकलाई रासायनिक मलको सकस रमेश कुमार अधिकारीको विचार छापिएको छ। ज्येष्ठ नागरिकको स्वास्थ्य र जीवनशैली प्रति ध्यान डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने बाढ़ीको श्रृंखला तयारीको चुनौती शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
13: र आजको गोरक्ष राष्ट्रिय दैनिकमा आत्मीय र साधकीय दंशी आशा गुप्ताको विचार छापिएको छ। चाडबाड राजनीतिक संवादको समय, सञ्जीव मगाईको सामग्री छ। जलवायु न्याय काठमाण्डुको दायित्व ज्ञानेन्द्र घलेको विचार छ भने सहज यातायात सेवाको अपेक्षा गोरक्षले आफ्नो सम्पादकीय छापेको छ।
11: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षेत्री
13: अनि म सुशीला ओली पनि बिदा हुन्छौं।
11: नमस्कार।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: प्रमुख समाचार। नैतिकता निष्ठा र इमानदारीतामा सम्झौता नगर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। गृहमन्त्री सुदन गुरूङले आज भारतमा हुने बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुने। भारत चीन अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई सम्पन्न। नवरात्रको तेस्रो दिन आज नौ दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हिराले खाएको दाँत निकाल्ने,
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरैदेखि उपचार गर्ने,
3: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
2: प्रहरीलाई निर्देशन दिनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा हिजो आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित सबैलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले सधैं अग्रभागमा रहेर शान्ति सुरक्षा कायम गर्नु

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त
7: विङ्गु लुङ खोला थुनिएर बुढी गण्डकी नदीमा आएको बाढ़ी पछि खोज, उद्धार, राहत तथा पुनर्निर्माणमा सरकार तीव्र गतिमा लागिरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। गोर्खाको आरूघाट जलमापन केन्द्रमा नदीको सतह खतराको तह 5 मिटर नाघेर 8.43 मिटरसम्म पुगेपछि करिब 2 लाख नागरिकलाई पूर्व सूचना पठाइएको थियो भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोस्टले तत्काल बैठक बसी खोजी तथा उद्धारका लागि समन्वय शुरू गरेको थियो। प्राधिकरणको समन्वयमा 703 सुरक्षाकर्मी परिचालन गरी 19 विदेशी सहित 314 को उद्धार गरिएको छ भने बेपत्ता 5 स्थानीयको खोजी जारी छ। बाढ़ीले धादिङ र गोर्खाका 200 भन्दा बढ़ी घर, 150 चौरी गाई तथा भेड़ा बाख्रा, 3 पक्की र 2 झोलुङ्गे पुल, मनास्लु पदमार्ग, गोर्खा धादिङ सड़क

र निर्माण कार्य तीव्र पारिएको छ भने छेपारे भीरमा एक्सभेटर प्रयोग गरी दोभान सल्लेरी सड़क खुलाउने प्रयास भइरहेको छ र सरकारले दशै अघि नै सम्पूर्ण अवरूद्ध सड़क सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ। गृहमन्त्री सुधन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन हिजो भारत प्रस्थान गर्नुभएको छ। गृहमन्त्री गुरूङले आज बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। बैठकमा लागू पदार्थ ओसार पसार, मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपदजन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल हुनेछ। संघीय संसदीय सुनवाई समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई गरेको छ। समितिको हिजो बसेको बैठकमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा र बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको संसदीय सुनवाई गरेको हो। बैठकमा कार्ययोजना पेश गर्दै भारतका लागि प्रस्तावित राजदूत पाण्डेले दुई देशबीचको कनेक्टिभिटीलाई प्राथमिकता दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय पर्यटक बढ़ाउने, दुवै देशका विज्ञहरू सम्मिलित सीमा विवाद समाधान उच्च स्तरीय समितिको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिने प्रतिबद्धता जनाउनुहुँदै सरकारको परराष्ट्र नीति र निर्देशन छिटो छरितो रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो। त्यसै गरी चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले नेपाल चीनको सीमा तथा पारवहन व्यवस्थालाई बलियो बनाउने, विपद उद्यमशीलतामा सहकार्य प्रवर्धन गर्ने र नेपालको हिमाली विपदहरूको अध्ययन अनुसन्धानमा प्राविधिक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापाले अमेरिकामा रहेका 2.5 लाख भन्दा बढ़ी नेपाली डायस्पोराको क्षमता, स्रोत र प्रविधिलाई नेपालको हितमा प्रयोग गर्न प्रयास गरिने बताउनुभयो। त्यसै गरी बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले दुई देशबीचको आर्थिक कूटनीतिलाई बलियो बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारमाथि परेको उजुरीका सम्बन्धमा सम्बन्धित निकायबाट थप कागजपत्र माग गर्ने निर्णय गरेको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। संसदीय सुनवाई समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि न्याय परिषदबाट सिफारिश डाक्टर रत्न बहादुर बागचन्द, चन्द्र बहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समिति सभापति श्रेष्ठले सुनवाईको कार्यविधि अनुसार 10 दिनको समय सीमा दिएर सार्वजनिक माध्यमबाट आगामी कार्तिक 9 गते सूचना सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभयो। गत असोज 20 गते बसेको न्याय परिषदको बैठकले 4 जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुबिता गौतमले कानून संशोधन गरेर लगानी मैत्री वातावरण बनाइने बताउनु भएको छ। चितवन उद्योग संघको 35 औं वार्षिक साधारण सभालाई हिजो सम्बोधन गर्नुहुँदै वहाँले अस्पष्ट कानूनका कारण प्रशासनिक झन्झट बेहोर्नु परेकाले समय सापेक्ष संशोधन गरिने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ गुणस्तरीय, पहुँच योग्य र सेवाग्राही मैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 का अवसरमा हिजो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजना गरेको कार्यक्रममा वहाँले मानसिक स्वास्थ्य सम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा गएराती 11 बजेदेखि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग मरमत गर्न बन्द गरिएकोमा आज बिहानबाट सुचारू गरिएको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले हिजो सूचना जारी गरी गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएकाले सड़क मरमत सम्भार गर्न सो राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभएको थियो।

0: उत्तरी गोर्खाका करिब 5,000 घरधुरी विद्युतविहीन बनेका छन्। सिर्दीबास उहिया जलविद्युत आयोजना बुढ़ीगण्डकी बाढ़ीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन्। आइतबार मध्यरातीदेखि आएको बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुम नुब्री गाउँपालिका वडा नम्बर 3 र 6 मा विद्युत अवरूद्ध बनेको सिर्दीबास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनुभयो, जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो। हाल गाउँपालिकाको 7 वटै ओडाका करिब 4,000 घरधुरी विद्युतविहीन बनेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो। उत्तरी गोर्खाको चुम्नुब्री गाउँपालिका 6 अन्तर्गत सिरिङ्गे हिमालको फेदी उइन गुलुङ स्थित भेडी गोठमा सम्पर्कविहीन भएका 5 जनाको पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा चुम नुब्री गाउँपालिका 6 चुमसेत निवासी 65 वर्षीय सोनाम लामा, वहाँकी धर्मपत्नी 59 वर्षीय मोम्मो अजी लामा, 66 वर्षीय सोम भुट्टी लामा, 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन दोर्जे लामा रहेको खुलेको हो। उहाँहरू उइन गुलुङ स्थित भेडी गोठमा बस्दै आउनु भएको थियो। सम्पर्कविहीन भएका 5 जना स्थानीय बासिन्दा रहेको खुले पनि उहाँहरू कहिलेदेखि सम्पर्कविहीन हुनु भएको हो भन्ने बारे विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। 15 दिनपछि बागलुङ जिल्ला सीधा यातायातको पहुँचमा जोड़िएको छ। यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले बागलुङ र पर्वत जोड़ने मालढुङ्गा पुलको पहुँच मार्ग बगाएर अवरूद्ध बनेको सड़क 15 दिनपछि सञ्चालनमा आएको हो। बैंक तथा डिजिटल वालेटको केवाईसी ग्राहक पहिचान विवरण अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर करिब 50 लाख रूपियाँ ठगी गरेको आरोपमा भारतीय नागरिक सहित 3 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले हिजो गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार हालसम्म प्राप्त 22 वटा उजुरीका आधारमा गरिएको अनुसन्धानबाट 49,87,000 रूपियाँ ठगी भएको खुलेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सीतामढ़ी जिल्लाको बैगनियाका 24 वर्षीय मोहम्मद साहिल, गौर नगरपालिका 3 मा बस्ने 22 वर्षीय सलोनी कुमारी सोनी र गौर नगरपालिका 5 का 18 वर्षीय नितेश कुशवाहा रहेका छन्। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्र घण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्र घण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्व प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो। बड़ा दशैं शुरू भएपछि बाँकेर बर्दियाका मूर्तिकारहरू माटाका देवी देवताका मूर्ति बनाउन व्यस्त छन्, तर आवश्यक कच्चा पदार्थ र सजावटका सामग्री सहज रूपमा उपलब्ध नहुँदा मूर्तिकारहरू समस्यामा परेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: दशैंको चहल पहल बढेसँगै बाँके र बर्दियाको नेपालगंज र गुलरियाका बजारमा मूर्ति बनाउने कलाकारहरूलाई भ्याइ नभ्याइ छ। कलाकारहरू दिनरात मेहनत गरेर देवी देवताको मूर्ति तयार गर्न व्यस्त छन्। वर्षौंदेखि चल्दै आएको परम्परागत शिपलाई व्यवसायमा रूपान्तरण गरेका कलाकारहरूका लागि दशैं आमदानीको मुख्य समय समेत हो। तर मूर्ति बनाउन आवश्यक माटो तथा सजावटका सामग्रीहरू सहज रूपमा नपाउँदा भने उनीहरूलाई समस्या हुने गरेको छ। कतिपय सामग्री भारतबाट ल्याउनु पर्ने भएकाले झन्झटसँगै लागत समेत बढ्ने गरेको उनीहरूको गुनासो छ। स्थानीय मूर्तिकार शिवकुमार राठौर:
2: यो माटोको समस्या मूल्यमा पाइन्न। माटोलाई सहज रूपमा उपलब्ध गराउनको लागि हाम्रो स्थानीय सरकार राज्यले व्यवस्था गरिदिएपछि हामीले यो मूर्ति बनाउन अलिक सहज रूपमा सम्पन्न हुन्छ।
1: विशेष गरी तराई क्षेत्रमा घट स्थापनाका दिन देवीको मूर्ति स्थापना गरी पूजा गर्ने प्रचलन छ। यही धार्मिक तथा सांस्कृतिक परम्पराका कारण दशैंको समयमा माटाका मूर्तिको माग बढ्ने गरेको छ। करिब एक दशकदेखि मूर्ति बनाउँदै आउनु भएकी सुषमा चौधरीले गुलरियामा तयार भएका मूर्ति स्थानीय बजारसँगै बाँके लगायत छिमेकी जिल्लामा समेत बिक्री हुने गरेको बताउनुहुन्छ।
3: 10 वर्ष भयो मूर्ति बनाएको। राजापुर नगरपालिकामा पनि जान्छ मूर्ति, बाँके जिल्लामा पनि जान्छ, अरू गुलरिया नगरपालिकामा पनि जान्छ मूर्ति।
1: केही वर्ष अघिसम्म भारतीय बजारबाट नेपालभित्र नै माटाका मूर्ति अहिले स्थानीय स्तरमै बन्न थालेका छन्। यसले एकातर्फ स्थानीय कलाकारको सिप र व्यवसायलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ मूर्ति खरिदमा बाहिरिने रकम समेत स्थानीय बजारमै रहने वातावरण बनेको छ। स्थानीय युवा विष्णु पौडेल:
4: मूर्ति यहाँ उत्पादन नहुँदाखेरि यहाँ नबन्दा बाहिर भारतबाट आउँथ्यो, जसले गर्दा हाम्रो सम्पूर्ण आर्थिक गति भारततिर जान्थ्यो। तर अहिले यहीँका स्थानीयहरूले यो मूर्ति बनाउन लागिसकेपछि नेपालबाटै लिएर जाने अहिले प्रचलन बढेको छ।
1: परम्परागत कला र शिल्प संरक्षण सँगै माटाका मूर्ति निर्माणले स्थानीय स्तरमा रोजगारी र आमदानीको अवसर समेत सिर्जना गरेको छ। आवश्यक कच्चा पदार्थको व्यवस्थापन, शिल्प संरक्षण र बजार विस्तारमा स्थानीय सरकारले सहयोग गर्न सके लोप हुँदै गएका यस्ता परम्परागत पेसालाई व्यावसायिक रूपमा अघि बढाउन सकिने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनु पर्ने बताउनु भएको छ। पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरूङको 13 पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले हिजो पोखरामा आयोजना गरेको शोक सभामा उहाँले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नु पर्ने बताउनुभयो। नेपालगंज स्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रूपैडिहामा दशैंको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड़ घटेको छ। दशैं र तिहार जस्ता ठूला पर्व नजिकै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो। दशैंको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाहा नाका हुँदै दैनिक ठूलो संख्यामा नेपाली उपभोक्ता सीमापारी जाने गर्दथे। यसपटक भने रूपैडिहा बजारको त्यो पुरानो रौनकता र चहल पहल हराएको छ। गत वैशाखदेखि नेपालगंज भन्सार नाकाबाट 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामान बिना भन्सार नेपाल ल्याउन रोक लगाइएको थियो। उक्त सीमा बढ़ाएर हाल 500 रूपियाँ पुर्याइएको छ। अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ। विभागले हिजो नगरकोटमा आयोजना गरेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा विभागका निर्देशक शिव लम्सारले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरू कहाँ गए, कहाँ बसे लगायतका विवरण लिने गरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रूपमा लागू गरिएको बताउनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका 50 दुई टाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हिजो आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले फेला परेका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बीच स्वास्थ्य गतिविधि, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ। कार्यक्रम प्रसारण सम्झौतामा हिजो हस्ताक्षर गर्नुहुँदै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले आम नागरिकमा स्वास्थ्य साक्षरता अभिवृद्धि गर्ने साझा लक्ष्य पूरा गर्न रेडियो नेपालसँगको सहकार्य विगत लामो समयदेखि कायम रहेको बताउनुभयो। सो अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रबीच स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा कार्यक्रम प्रसारण सम्झौता भएको भन्दै कार्यक्रम थप प्रभावकारी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई सन् 2026 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो। रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख गरेको छ। सन् 1970 को दशकमा देखिएको तेल संकटका क्रममा मन्दी तथा अन्य आर्थिक उतार चढ़ावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडेल प्रभावकारी हुन नसकेको देखिएको थियो। त्यसपछि हल र वुडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पुर्याउनु भएको थियो। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्धन तथा पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पूँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
8: आया, मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
11: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
12: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खतवारा। बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
15: सम्पर्क फोन नम्बर 0825902222।
16: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
17: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
18: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
17: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
19: शुद्ध महका लागि कहाँ जाने त?
20: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
19: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
21: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
22: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
21: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
23: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग,
2: अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
4: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू,
4: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्युरो सर्जरी,
4: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 97090065255।
15: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
24: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
25: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
25: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847873572।
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू,
26: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
26: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
26: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
26: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
26: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
26: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
19: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847876001।
27: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
28: सञ्चालक नरेश कुमार श्रेष्ठ।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
2: नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877494।
3: दाङवासीको लागि खुसीको खबर,
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
2: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
4: दसैँ तिहार विशेष अफर,
2: EMI र एक्सचेन्ज सुविधा,
4: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
2: 56 जनालाई विकली विनर प्राइज,
4: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
2: ग्रैंड बम्पर प्राइजमा यशोदा फ्रंट लोड वाशिंग मेसिन जित्ने मौका।
5: अब हाम्रै घोराई शहरमा बिग डिजिटल को नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईको लागि।
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दान।
2: सम्पर्क नम्बर 0825630001 र मोबाइल नम्बर 9715630001।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: दाँत छोपेर बसी राख, औषधि गर्न जानु भनेको मान्ने हैन?
0: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-535-0027,
6: 98-41-67-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए, त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
7: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
8: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
12: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
13: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
12: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
13: यौन उत्तेजना नहुने,
12: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
14: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
15: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार।
16: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
17: समय बिहान 11 बजेदेखि।
18: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
17: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 5193 र 98182890 28।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।
21: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। सड़कमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढ़दो छ। चालकको लापरवाही, तीव्र गति, ट्राफिक नियमको उल्लंघन तथा सड़क र सवारी साधनको अवस्थाका कारण हुने दुर्घटनाले हरेक वर्ष ठूलो मानवीय क्षति गर्दै आएको छ। चालू आर्थिक वर्ष 2083-84 को साउन 1 गतेदेखि असोज 20 गतेसम्म मात्रै देशभर 6164 सवारी दुर्घटना हुँदा 501 जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर 9979 जना घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपमहानिरीक्षक अभिनारायण काफ्लेका अनुसार घाइते मध्ये 1415 जना गम्भीर र 8564 जना सामान्य छन्। सो अवधिमा दुर्घटनामा 9574 सवारी साधन संलग्न भएका छन्। मृत्यु हुनेमा पुरूषको संख्या बढ़ी छ। 501 मृतक मध्ये 371 पुरूष, 900 महिला, 21 बालक र 9 बालिका छन्। दुर्घटनामा संलग्न सवारी साधन मध्ये मोटरसाइकलको संख्या सबैभन्दा बढ़ी छ। असोज 20 गतेसम्म 5732 मोटरसाइकल दुर्घटनामा संलग्न छ। यो दुर्घटनामा संलग्न कुल सवारी साधनको करिब 60% हो। त्यसै गरी कार, जीप तथा भ्यान 1222, टेम्पो तथा ई रिक्सा 796, ट्रक तथा कन्टेनर 408, बस 403, टिप्पर 282, ट्र्याक्टर 227 र माइक्रो 137 दुर्घटनामा संलग्न छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी काफ्लेका अनुसार मोटरसाइकलको संख्या अन्य सवारीको तुलनामा धेरै रहेकाले दुर्घटनामा यसको संलग्नता पनि बढ़ी देखिएको हो। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यससँगै शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको छ। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क संकलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन र नियमित प्रकृतिका काम रहेका छन्। मार्गदर्शन अनुसार अहिले राष्ट्रिय आर्थिक गणना 2082, राष्ट्रिय औद्योगिक गणना 2083 र राष्ट्रिय जनगणना 2088 लागि काम भइरहेको छ। जसमध्ये चालू आर्थिक वर्षमा आर्थिक गणनाको तथ्याङ्क प्रशोधन, विश्लेषण तथा नतिजा प्रकाशनको काम हुनेछ। कार्यालयले यससँगै नै देशैभरबाट यसका लागि आवश्यक तथ्याङ्क संकलन गरिसकेको छ। त्यस्तै औद्योगिक सर्वेक्षणका लागि सामग्री निर्माण तथा तथ्याङ्क संकलन गर्ने कार्यक्रम पनि चालू आर्थिक वर्षमा रहेको छ। त्यस्तै जनगणनाका लागि दस्तावेज तयारी गर्ने काम पनि यसै वर्ष शुरू हुनेछ। सर्वेक्षण अन्तर्गत कार्यालयले 7 किसिमका काम अघि बढ़ाएको छ, जस अन्तर्गत आन्तरिक पर्यटन सर्वेक्षणबाट प्राप्त प्रदेश स्तरीय नतिजा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभएको छ। चन्द्र घण्टा देवीको स्वरूप सामान्य, शान्त एवं करूणामय छ। गीत संगीत क्षेत्रमा लागेकाले चन्द्र घण्टा देवीको विशेष आराधना गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नौ दिनसम्म

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि दीपक श्रेष्ठले स्वास्थ्य मानिसको जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रहरी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्न यस्ता शिविर उपयोगी हुने बताउनुभयो। व्यस्त कार्यतालिका र कार्यक्षेत्रको जिम्मेवारीका कारण कतिपय अवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्न कठिन हुने भएकाले कार्यस्थलमै आयोजना गरिने शिविरले स्वास्थ्य जाँच गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो। विशेष अतिथि सबिनी प्रियासनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर समुदायमा सेवा पुर्याउने उद्देश्यसहित आयोजना गरेको शिविर प्रशंसनीय रहेको बताउनु भएको थियो। उहाँले सामाजिक संस्थाहरूले नागरिकको स्वास्थ्य शिक्षा र जनचेतनाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो। उहाँका अनुसार सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न संघ संस्था स्वास्थ्य संस्था र सुरक्षा निकायबीच सहकार्य आवश्यक छ। कार्यक्रममा संयोजक सुदन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आशिष उप्रेतीले जेसिस आस्था पाठ गराउनु भएको थियो। कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसिसका महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो। नेपाल निर्वृत्त शिक्षक समाज गोराही नगर समितिको आयोजनामा विद्यालय विकासमा सरकारवालाको भूमिका विषयमा अन्तर्क्रिया तथा विजयादशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गोराही दुई रामपुरमा सम्पन्न भएको छ। नेपाल निर्वृत्त शिक्षक समाज गोराहीका अध्यक्ष बलदेव अधिकारीको अध्यक्षता एवं नेपाल निर्वृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा र गंगा माध्यमिक विद्यालयका कार्यवाहक प्रधानाध्यापक गोपाल पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा निवृत्त शिक्षकहरूको तर्फबाट जिल्ला अध्यक्ष गोविन्द पौडेल, जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, लेखा समितिका जिल्ला सदस्य दीप बहादुर खत्री, गंगा माध्यमिक विद्यालय रामपुरका कार्यवाहक प्रधानाध्यापक गोपाल पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता घरती, शिक्षक अभिभावक संघका अध्यक्ष भीमा भण्डारी, छात्रा अनिता बोहरा, छात्र विष्णु भण्डारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो। निवृत्त शिक्षक समाज दाङका आजीवन सदस्य श्रीधर पोखरेलले, अन्तर्क्रियाका सहभागी वक्ताहरूले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन, छात्र छात्राहरूले कार्यक्रममा उत्साहपूर्वक सहभागिता र सबै सरकारवालाहरू मिलेर विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा सुधार ल्याउन सकिने कुरा व्यक्त गर्नुभएको थियो। अन्तर्क्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रमको अन्त्यमा भाद्र 10 गतेका दिन भोटेको सीमाको अकल्पनीय विनाशकारी बाढ़ी तथा असोज 25 गतेका दिन गोर्खाको बूढ़ी गण्डकीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्नुका साथै परिवारजनमा संवेदना व्यक्त गर्दै राहत स्वरूप रकम तथा शीघ्र संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाउन नेपाल निर्वृत्त शिक्षक समाज जिल्ला समिति दाङमा हस्तान्तरण गर्ने निर्णय समेत गरिएको थियो। गोराही नगर समितिका उपाध्यक्ष क्षमाकान्त न्यौपानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण नगर सचिव ज्ञानेन्द्र गौतमले गर्नुभएको थियो। र कोराही 9 तेघरामा रहेको नरदेवी मावि तेघरामा अध्ययनरत विद्यार्थीलाई दशैं कोसेली स्वरूप न्यानो कपड़ा वितरण गरिएको छ। विद्यालयकी शिक्षिका सरस्वती भण्डारीको सम्बोधन र मन्जिला एस्थेटिक तथा स्किन केयर भक्तपुरले नरदेवी मावि तेघरामा अध्ययनरत विपन्न परिवारका 60 जना बाल बालिका तथा 10 जना अभिभावकलाई दशैं कोसेली स्वरूप न्यानो कपड़ा वितरण गरिएको हो। विद्यालयका प्रधानाध्यापक कमल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मन्जिला स्किन केयरकी संचालक अञ्जना सुवेदीले सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न परिवारका बाल बालिकालाई सहयोग गर्न पाउँदा खुशी भएको बताउनु भएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
4: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
4: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
6: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
7: समय बिहान 11 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: एफएक्स सिनेमाज घोराई दश चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र चमेलीको पोइ पेन्सन पट्टा
2: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त
1: चङ्गुल
3: विदेश नजानुस् न है मलाई छोडेर नजानु न बाबा
1: आचार्य
4: जब अन्यायले सीमा नाच्छ
1: बा एक एउटा
4: छोरी पनि ठुली भयो है अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको
1: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ
5: तू गोवाका सबसे बडा हार्ड वर्किङ क्रिमिनल है
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
1: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
12: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
13: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
14: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आई गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877794।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
16: अब मलेसियामा मलेसियाको अहिले जो समस्या छ त्यो 25 कै संख्यामा मानव नेपाल सरकारले नि एग्री गरेर त्यस पछाडि शोषण भएन भन्दैन हामी सबैजना खुसी होला, तर मलाई त्यो लाग्दैन किनभने अन्य थुप्रै उदाहरणहरू यस सेक्टरको मात्रै नभइकन अन्य सेक्टरको उदाहरणहरूमा पनि कार्टेलिङ, मोनोपोली र सिन्डिकेट हुने बित्तिकै शोषणहरू बढ्छ। त्यति हुँदाहुँदै पनि मलेसियाले अनि शोषण नै अन्त्य गर्नको लागि हो यो भनेर भन्छ भने उनले के प्रोसेस फलो गरे त? अनि उनले छानेका जो रिक्रुटिङ एजेन्सीहरू थिए उनीहरूले चाहिँ कति डेमोन्स्ट्रेट गरिसकेका थिए त? उनीहरूको ट्र्याक रेकर्ड के थियो? उनीहरूको ह्युमन राइट्स ड्यु डिलिजेन्स कतिको थियो? उनीहरूको स्ट्यान्डर्डहरू कस्ता छन् त? त्यो कुरा कहिले पब्लिक गरेन होइन। र नाफियाले पनि नाफियाको भनाइ सुन्दाखेरिमा चाहिँ ती जो रिक्रुटरहरू थिए उनीहरू पनि दुर्लभ भएको त होइन रे भनिसके पछाडि हामी कति आश्वस्त हुन्छ। त्यस कारणले गर्दा अहिलेको प्रसङ्गमा चाहिँ नाफियाले भनेको कुरामा नै एक किसिमले सहमत हुन सकिन्छ। यद्यपि माफिया मेम्बरहरू पनि आफैमा श्रमिकलाई चाहिँ शोषणबाट मुक्त गरौं मात्रै भन्नेहरू रहेनन्, उनकै हातबाट पनि शोषण नभएको चाहिँ होइन। म यति बेला चाहिँ माफियाको जुन धारणा छ अथवा जुन तर्क गरिरहेको छ त्यसमा सहमत छु।
17: अर्को भनेको तपाईँको यो जुन मलेसियाले एउटा यो अहिलेको जुन प्रक्रिया ल्यायो यो चाहिँ चौथो पटक हो नेपालमा ल्याएको, योभन्दा तीनचोटि पहिले पनि भइसकेका थिए भन्ने कुराहरू पनि आइरहेको छ। र त्यति बेलाको अवस्थामा र अहिलेको अवस्थामा चाहिँ के फरक छ? किनभने जब जब अलिकति प्राकृतिक विपत्ति आउँदाखेरि होस् अथवा अलिकति राजनीतिक भनौ न खिसलोपन अलिकति बढ्दाखेरि होस् त्यस्ता गतिविधि मलेसियामा होस् वा नेपालमा चाहिँ त्यस्ता खालको गतिविधि र तपाईँको यो भोटेपछिकै बाढीको प्रसङ्ग अघि तपाईँ जोड्दाखेरि मान्छेको बेचबिखन पनि भइरहेको छ, श्रमको प्रलोभन देखाएर भन्ने कुराहरू पनि आएको थियो समाचारहरूमा, तपाईँले पनि भन्नुभएको थियो। अघिल्लोचोटि चाहिँ के भएको थियो र अहिलेकोचोटि चाहिँ के हो? यसलाई चाहिँ कसरी बुझ्ने अहिलेको सन्दर्भमा?
16: जस्तो जो यो 8-10 वटा क्राइटेरियाहरू केही महिना अगाडि जो तोकियो नि त्यो पनि नेपालमा जेएनजी आन्दोलनको ताका त्यो फ्र सिचुएसन थियो नि हामीसँग। यो ट्रान्जिसनमा थियौँ, ट्रान्जिसन भन्दा नि हामी राजनीतिक विपत्तिमा थियौँ त्यो बेला यो चिजहरू आउनु। अनि अहिले चाहिँ नि हालसालै यो भोटेपछि बाढी अथवा भर्खर नयाँ सरकार बनेको अनि नयाँ सरकारको इन्टरभेन्सनहरू दरिलो व्यवस्थित नभइसकेको अवस्थालाई चाहिँ कतै यो अवसरको रूपमा त लिएको होइन, यो मौकाको उपयोग गरेको त होइन, यो आफ्नो कुराहरूलाई इम्पोज गर्नको लागि भन्ने खालको चाहिँ यो डटहरू लिङ्क गर्ने भनेर भन्छ नि, डटहरू चाहिँ यहाँनिर लिङ्क भएको छ। अब नहुनु पनि सक्छ तर यही नै हो कि किनभने यो फ्ल नै सिचुएसनमा किन यो सबै चिजहरू भइरहेको छ र नेपाल सरकारसँग संवादै नगरिकन किन यो चिज भइरहेको छ युनिलेटरली चाहिँ तपाईँको अन्डरमाइन गरेर भनेर भन्ने खालको कुराहरू चाहिँ यो देखिन्छ। त्यस कारणले गर्दा यो फ्ल सिचुएसनलाई उपयोग गर्न सके हो कि भनेर शंका गर्ने ठाउँ छ।
17: यो यसले गर्दाखेरि जुन अहिलेसम्मको हाम्रो श्रम सम्बन्ध छ मलेसियासँगको कूटनीतिक पनि भनौ यसलाई चाहिँ कस्तो असर पर्छ अथवा पर्दैन?
16: अब एकतर्फी रूपमा आफ्नो कुराहरू मात्रै इम्पोज मलेसियाले गरि नै रह्यो भने पक्कै पनि नेपाल सरकारको अब प्रधानमन्त्रीकै लेभलबाट पनि आफ्नो कुराहरू राखिएको छ, श्रम मन्त्रीको लेभलबाट र अरू हाम्रो प्रशासनिक निकायहरू जो छ ती निकायहरूको तर्फबाट पनि आफ्ना कुराहरू राखिएको छ। अब यसरी राख्दाखेरिमा होइन एकतर्फी रूपमा पेलम्पेल मात्रै गरिरहने हो भने पक्कै पनि अहिलेको सरकार अलि पृथक किसिमको सरकार छ। त्यस कारणले गर्दा यो सरकारले चाहिँ विगतका सरकारहरूले कतिपय चिजहरूलाई पचाए होलान्, कतिपय चिजहरूलाई लाचारी देखाए होलान्, कतिपय चिजहरूमा लेबर डिप्लोमेसी अत्यन्त फितलो भयो होला। उनलाई त अहिलेको सरकारको पनि लेबर डिप्लोमेसी त्यति स्ट्रङ देख्दिनँ म। तर यो भयो भने चाहिँ नेपाल सरकारले एउटा अडान लियो भने अलिकति यो जुन सम्बन्ध छ कतै त्यो सम्बन्ध चिसिने त होइन भन्ने अवस्थामा चाहिँ किन पुग्न सक्छ भने उसले एकरो रूपमा चाहिँ आफ्नो कुरामा नडगमगाउने र नेपाल सरकारलाई गलाउन मात्रै खोज्ने भयो भने नेपाल सरकार गल्नु हुँदैन नगल्दाखेरिमा चाहिँ सम्बन्ध चिसिन पनि बेर्ला हुँदैन त्यस कारणले गर्दाखेरिमा चाहिँ यो चाहिँ तैँले जित्ने कि मैले जित्ने भन्नेमा जानु हुँदैन न त नेपाल सरकार न त मलेसिया सरकार यसमा चाहिँ दुइटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि यो लेबर डिप्लोमेसीको तहतमा अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन् यो चाहिँ लेबर डिप्लोमेसीको तहतमा किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिदिइरहेछ यो केवल हाम्रो मात्रै आवश्यकता त होइन उसको आवश्यकतालाई हामीले पूर्ति गरिदिए हामीले श्रमको पैसा लिएको होइन उसलाई चाहिँ उसले हामीलाई दया गरे मात्रै त होइन त्यस कारणले गर्दा यो चिसिन सक्ने सम्भावना छ त्यो जोखिम छ टकरावहरू बढ्दै गयो भने हुन त अहिलेको यो इस्यु भने त्यस्तो टकरावको स्थिति चाहिँ होइन तर यो कतै त्यो स्वरूप लिँदैन नै के भएर चिसिन नै सक्छ त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहतबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ
17: श्रमिकलाई चाहिँ असर अथवा प्रभाव पर्छ कि पर्दैन
16: अब यस्तो चिजहरूले पर्न सक्छ किनभने यो दुईटा देशको बीचको टकरावहरू सरकारी निकायहरूको अथवा सरकार सरकारको टकराव भयो भने अथवा समुदाय समुदायको बीचको टकरावहरू भयो भने हामीले अन्य प्रसंगहरूमा विभिन्न किसिमका घटना परिघटनाहरू जो दुर्भाग्यपूर्ण घटनाहरू देखेका छौं होइन कम्युनिटी नै लागेर चाहिँ लखड्ने खालका सम्मको पनि त्यो देखिन्छ नि त्यस कारणले गर्दाखेरिमा यस्तो चिजहरूले चाहिँ टकराव बढ्दै गयो यो अप्रियपन बढ्दै गयो अमिला घटनाहरू बढ्दै गयो भनेदेखि श्रमिकहरूमाथि असर नपर्ला भनेर भन्न सकिँदैन पर्न सक्छ यस्ता किसिमका उदाहरणहरू देखिन्छ चाहे कहिले कहिले दुईटा देशको बीचको सम्बन्ध अलिकति चिसिने बित्तिकै तत्त देशमा रहेका एक अर्काका भनौँ नागरिकहरू अर्को देशका चाहिँ नागरिक जो आफ्नो देशमा छन् उनीहरूमाथि सरकारी तहतबाट मात्रै नभइकन समुदाय तहतले नै एक किसिमको चाहिँ रिप्रेसनका खालका चाहिँ नभएका होइनन् होइन त्यस कारणले गर्दा श्रमिकहरूमा पनि असर पर्न सक्छ
17: आजको देश परदेशमा हामी मलेसिया सिन्डिकेट विवादको कारण यसको असर सिन्डिकेटको आरोप कम्पनीको मागको औचित्य सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला

0: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा लाए।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कूलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामान लागि सदा सम्झिनुहोस्
0: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: के भयो भनेर भन्दाखेरिमा चाहिँ जो डे वान भन्नु न सरकारको डे वान अथवा प्रारम्भिक दिनमा उसले जो 100 दिने कार्यक्रम लिएर आयो त्यो कार्यक्रममा नै फेरि यो विषय चाहिँ छुट्यो यो विषय प्राथमिकतामा परेको
2: भनेर पछि बनाएको छ
1: होइन अब त्यो छ अनि हो 100 दिनमा नै जसरी पहिला भोट बटुल्नको लागि भनिएको पनि हुनसक्छ साँच्चै नै इमान्दारीपूर्वक पनि भनिएको हुनसक्छ म त्यसमा शङ्का नगरौं जे गरेर भनियो तर भनियो 100 दिनभित्रमा हामी 100 लिएर आउँछौँ भने अब त्यो बडा रियालिस्टिक थियो त्यो शुरूआत हुन सक्थ्यो हामी लाखौंलाई लिएर आउनु पर्ने थियो होला र लाखौंलाई चाहिँ जान पर्दैन अब जानु पर्दैन तपाईँ यही देशमै केही गर्न सक्नुहुन्छ भनेर उहाँको हातमा केही दिन सकिन्थ्यो त्यसको शुरूआतको रूपमा 100 संख्या एउटा उदाहरण हुन सक्थ्यो त्यो राम्रो उदाहरण हुन सक्थ्यो त्यो चिज गरे भयो भने 100 भने ठूलो संख्या होइन 100 दिने कार्यक्रममा राख्न कसरी बिर्सियो किन छुट्यो जबकि त्यही जनसमुदायको चाहिँ बलमा यो सरकार चाहिँ बनेको भनेर भनौँ न जर्नी लामो छ होइन त्यो भइसके त्यही यसैलाई बिर्सेको भनिसके पछाडि यो त फगत कन्जम्सनको विषय पो हो कि फगत यो फोस्रा नारा जो पहिलाका पार्टीहरूले भन्दा पनि पहिलाका नेताहरू पहिलाका पार्टीहरूलाई चाहिँ कति अवमूल्यन गर्ने कि नगर्ने किनभने जसले चाहिँ राणा शासन जस्तो चाहिँ जहानीय शासनबाट नेपाली जनतालाई उन्मुक्ति दियो अहिले पो त्यो अहिलेको पुस्ताले पो त्यो चिजहरूसँग त्यति परिचित भएन होला हिस्ट्रीमा सीमित भयो होला अथवा पञ्चायतकालीन सिस्टमसँग चाहिँ जसलाई घुँडा टेकाइदियो जसले विभिन्न कालखण्डमा विभिन्न ज्यानका बाजी राखेर आए ती पार्टीहरूलाई कति अवमूल्यन गर्ने तर नेताहरूले चाहिँ नचाहिँदा काम गरेकै थिए भनेपछि उनीहरूले जसरी फोस्रा नारा दिन्थे कतै अहिलेको राज्य सञ्चालक जुन पोजिसनमा पुगेका छन् उनीहरूले पनि त्यसैलाई रिपिटेसन गर्ने त्यसैमा रमाउने पो हो कि भन्ने चाहिँ शङ्का चाहिँ डे वानमै भयो किनभने 100 दिने कार्यक्रममै उनीहरूको मुख्य आधार जुन समुदाय छ त्यो समुदायलाई छोडेको देखियो त्यस पछाडि अर्को कहाँ छोड्यो भने उनले नीति तथा कार्यक्रममा छोड्यो त्यस पछाडि नीति तथा कार्यक्रम बनाउनेलाई कार्यान्वयन गर्नको लागि जुन बजेट छ त्यो बजेटमै छोड्यो अझ बजेटमा त ऊ पछि के अरे पछाडितर्फ चाहिँ लाग्यो
2: खोज्नु पर्थ्यो
1: पछि फर्कियो
2: भनेर
1: एकदमै किनभने जस्तो विगतका वर्षका रातो किताबहरूलाई पल्टाउनु हो भने श्रम सेक्टरको लागि चाहिँ लेस देन 1% छ टोटल बजेट जुन वर्षको हाम्रो बजेट थियो वर्षभरिको बजेट जुन छ सरकारी बजेट त्यसमा 1% भन्दा नि कम मात्रै थियो ए पुरानाहरूले त्यस्तो बदमासी गरे अथवा बिगारे मतलबै गरेनन् भनेर भन्यो भने यसले त कमसे कम 1%मा पुर्याउँदो हो 1.5% पुर्याउँदो हो रिसोर्सहरू जाने किनभने रिसोर्स मात्रै सबै चित्त त होइन तर रिसोर्स मुख्य चित्त हो रिसोर्स नभइकन त उसले न त विदेशमा रहेकालाई यता फर्काउन सक्छ न त यहाँ भएकोलाई रोजगारीहरू सिर्जना गर्न सक्छ त्यसको लागि त रिसोर्स पनि एलोकेट गरिदिनु पर्थ्यो नि त्यस कारणले गर्दा नीति तथा कार्यक्रममा पनि भुल्यो रिसोर्स त झन् तपाईँको 0.17% तिर पो झऱ्यो पहिला पहिला 0.5% जस्तो खालको हुन्थ्यो टोटल रातो किताबको टोटल मध्येमा है भनिसके पछाडि यो त जम्मै भन्ने कुरा त हो नि यो त जम्मै ढाँट्ने कुरा त हो नि उही झुटा आश्वासन त हो नि भन्ने पुराना नेताहरूको म पार्टीको भन्दिनँ पुराना नेताहरूकै जस्तो खालको रवैया चाहिँ यसले अप्नाएको देखिन्छ त्यस कारणले गर्दाखेरिमा यो समुदायलाई चाहिँ यसले अहिलेको सरकारले व्यवस्था नै गरे कि भन्ने चाहिँ नै देखिन्छ र यो 6 महिनासम्म आइपुगिसक्दाखेरिमा केही खाकाहरू कोर्न सकिन्थ्यो केही रोड म्यापहरू बनाउन सकिन्थ्यो हो त्यो लाखौंको संख्यालाई व्यवस्थापन आजको भोलि हुनै सक्दैन त्यसको लागि केही समय लाग्छ तर त्यो समय लाग्ने जो चिज छ त्यसलाई चाहिँ यो जुन सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने वर्गलाई प्राथमिकतामा राखेर अबको 1 वर्षमा हामी यहाँ पुग्छौं अबको 3 वर्षमा यहाँ पुग्छौं र अबको 5 वर्षमा हामी 15 लाखलाई रोजगारी दिन्छौं भनेर सुनिश्चित गर्छौं भनेर भन्ने त्यो रोड म्याप खोइ त लिएर आएको 100 दिने कार्यक्रममा बिर्सिनेदेखि लिएर आज 6 महिना बितिसक्दाखेरिमा पनि र बीचमा नीति तथा कार्यक्रम बजेट आइपुग्दाखेरिसम्मको कुराहरूलाई जोडेर हेर्ने हो भनेदेखि त यो पटक्कै प्राथमिकतामा परेको देखिन उही पुरानै नेताहरूकै रवैयालाई रिपिट गरेको मात्रै देखियो जुन आफैमा म अलिक कडा शब्द प्रयोग गरौं यदि यसैलाई निरन्तरता अझै अर्को 6 महिना अनि त्यसपछिको अर्को 1 वर्ष गरियो भने त्यो साँच्ची नै दुर्भाग्यपूर्ण हुनेछ
2: भनेपछि विदेशबाट रेमिट्यान्स आइरहन्छ सरकार चुप लागिरहन्छ श्रमिकहरू धोका पाइरहन्छन् ठगिरहन्छन् यसको कुनै पनि समाधान निस्किँदैन
1: अहिलेकै रवैयालाई निरन्तरता दियो भने 100 दिने कार्यक्रमदेखि नै यो श्रमिक वर्गलाई भोल्ने जुन त्यो गतिमा अहिलेको सरकार हिँड्यो नीति तथा कार्यक्रम बजेट हुँदै अहिलेसम्म आइपुग्दाखेरिमा र श्रम मन्त्रालयदेखि लिएर नेपाल सरकारकै जुन नेतृत्व छ त्यो नेतृत्वले केही खाकाहरू नलिएर आउनु एउटा कुनै श्वेत पत्र कुनै एउटा रोड म्याप चाहिँ जारी गर्न सकिन्थ्यो नि हाम्रो जुन कमिटमेन्ट थियो घोषणा पत्रमा जतिजनालाई हामीले रोजगारी दिन्छौँ भनेका छौँ जतिलाई हामीले नेपाल फर्काउँछौँ भनेका छौँ तिनीहरूलाई चाहिँ नि रोजगारी इन्स्योर गर्नको लागि आजको भोलि सम्भव छैन यो सबैले बुझेकै कुरा हो तर मैले चाहिँ यो रोड म्याप लिएर आएँ प्रोग्रामेटिक रोड म्याप भनेर लिएर आउन त सक्थ्यो नि त होइन त्यो समय त हाम्रो लगभग लगभग घर्किसक्यो अहिले यति बेला छ महिना बितिसकेको अवस्था भनेर त त्यसलाई कार्यान्वयन गरेर परिणामहरू हासिल गर्ने अवस्थामा समयमा हामी पुग्न थालिसक्यौं यदि यो गरिएन भने अहिले तपाईँले भन्नुभएको जस्तो यो उही निरन्तरता चलिरहन्छ यसो भयो भने उसो भयो भने पहिलाकाले बिगारे रहेछन् भने अनि त्यो हुन्छ नि बाहनाबाजीहरू गर्यो किनभने पहिलाकाले बिगारे भएर तपाईँले अनुभव नि तपाईँहरू त नबिगार्ने हामी त यहाँ आजको भोलि नै जादु गर्छु भन्नुभएको थियो भने तापनि कतिले पत्याए कतिले पत्याएनन् आजको भोलि नै तर केही वर्षमा चाहिँ तपाईँले साँच्चै नै गर्नुहुन्छ भनेर चाहिँ पत्याएकै हो म जतिको सामान्य मान्छेले पनि पत्याएकै हो र तपाईँहरूले पक्कै गर्नुहुन्छ भनेर आशा लिएकै हो म जस्तै कतिपयले चाहिँ बिस्तारै आशा मार्न थालेका छन् त्यो आशा मार्ने अवस्थामा नपुर्याउनुहोस् भन्ने अनुरोध हो
2: यतिसम्मको अवस्था भयो कि वैदेशिक रोजगार विभागमा जाँदाखेरि जति बेला यो मध्यपूर्वको द्वन्द्वले गर्दाखेरि यहाँबाट श्रमिक पठाउन रोक लगाइएको थियो केही समयका लागि होइन हाम्रो अवसर खोसियो छिनियो हामी जसरी हुन्छ जान्छौ भनेर त्यो मान्छेहरू त्यहाँ सल्लाह गर्नु होइन कि सरकारलाई धम्की दिन आएका थिए त्यति बेला वैदेशिक रोजगार विभागमा हामी गलत बाटो अप्नाउन पनि तयार छौं भनेर उहाँहरूले वैदेशिक रोजगार विभाग अगाडि कर्मचारीकै अगाडि भन्नुभएको छ है सरकारलाई किन रोके त अब किनकि रेमिटेन्स कति आइरहेको छ भन्ने कुरा त प्रश्नै छ राष्ट्र ब्याङ्कले पनि तथ्याङ्क निकाल्छ बाहिरबाट आउने कुराहरूले पनि तथ्याङ्क निकाल्छ केले चाहिँ रोक्यो त
1: सरकारलाई वास्तवमा यो जुन भन्नु बाहिर बसेर भन्नु र साँच्चै नै कुर्सीमा बसेर गर्नु चाहिँ फरक कुरा हो भनेर भन्ने चिजले रोपे जस्तो लाग्छ मलाई किनभने रणबुल्लमा पर्नु भएको जस्तो लाग्छ मलाई अब कुनै बेला लय समात्नुहोस् गति समात्नुहोस् र पाथवेमा हिँड्नुहोस् त्यो चाहिँ अपेक्षा हो तर मलाई अहिलेसम्म चाहिँ के लाग्छ भने पहिला जुन आफू पोजिसनमा नहुँदाखेरिमा यसो गरेन उसो गरेन भने नेगेटिभिजम जुन फैलाउन जति सजिलो थियो नि साँच्चै नै ल अन्त इम्प्लिमेन्ट गरेर तिम्रो हातमा ताला चाबी दिए भनेर भन्दाखेरि अथवा आफ्नो हातमा ताला चाबी आइपुगेपछि इम्प्लिमेन्ट गर्न चाहिँ नि मुस्किल हुँदो रहेछ भन्नु र गर्नुमा फरक हुँदो रहेछ एक दोस्रो चिज चाहिँ अलिकति चाहिँ शंका चाहिँ नियतमा पनि गर्न सक्यो जुन कन्जम्पसनको लागि तपाईँले चाहिँ नि एक किसिमले सस्ता भाषणहरू गर्नुभयो नि त्यो कति रियलिस्टिक ग्राउन्डमा टेकेर गर्नुभएको थियो त्यो कति सम्भव थियो तर भन्नलाई त भनिदिनु भयो अर्कोलाई निचो देखाउनको लागि भनिदिनु भयो भनिसकेपछि वास्तवमा त्यो रियलिस्टिक पनि होइन कतै अलिकति मैले शङ्का गर्न खोजेको चाहिँ कहाँ भने तपाईँले कतै अलिकति यो फोस्टा नाराहरूमा चाहिँ बढी रमाउनु भयो कि भन्ने पनि त्यो पनि शङ्का गर्न सकिन्छ त्यसले गर्दाखेरिमा चाहिँ यो सरकारले अब गर्नुपर्ने चाहिँ के हुनसक्छ भनेदेखि चाहिँ ए भन्नु र गर्नुमा फरक रहेछ भन्ने कुरा त यति बेलासम्म पक्कै रियलाइज भइसक्यो भइसकेपछि अब गर्ने के हो त तै पनि सम्हालौँ सम्हालिन्छ यो चिजहरू आजको भोलि नै नसम्हाले पनि केही समयको इन्टरभलमा चाहिँ सम्हालिन्छ भनेर भन्नको लागि अब चाहिँ एउटा प्लानिङ प्रोसेसहरू त्यही किसिमको गर्नु पर्यो जसले गर्दाखेरिमा चाहिँ रोजगारी दियोस् न कि तपाईँको चाहिँ सतै किसिमका कार्यक्रमहरू कर्मकाण्डी किसिमका कार्यक्रमहरू कर्मकाण्डी किसिमका प्लानिङहरू काठमाडौँ केन्द्रित प्लानिङ काठमाडौँ केन्द्रित भन्नुको अर्थ काठमाडौँमा बसेर देशभरिको लागि किनभने कुनै एउटा कुनाको लागि एक किसिमको प्लान आवश्यक हुन्थ्यो होला एक किसिमको आवश्यकताहरू होलान् अर्को किसिमको भूगोलमा अथवा अर्को किसिमको समुदायको लागि अर्को किसिमको प्लानहरू आवश्यक हुँदो त्यो प्लानिङ प्रोसेस तपाईँहरूको फल्टी छ अथवा हाम्रो फल्टी छ होइन अनि त्यसपछि हामीसँग रिसोर्सहरू छैन किनभने यो गर्छौँ मात्रै भनेर हुँदैन रिसोर्स मात्रै सबै चिज होइन तर रिसोर्स नभइकन काम हुँदैन त्यसले गर्दाखेरिमा यो मल्टिनेसनलदेखि लिएर इन्टरनेसनल जो डोनर पार्टनर अर्गनाइजेसनहरू छन् उनीहरूसँग पनि हामी यो चिजहरू गर्न चाहन्छौँ यसले चाहिँ हामी यति परिणाम निकाल्न चाहन्छौँ भनेर रियलिस्टिक प्लानहरू बनाउनु पर्यो त्यो प्लानलाई चाहिँ फन्डिङहरू रिसोर्सेसहरू टेक्निकल सपोर्टहरू जुटाउनु पर्यो तब मात्रै हुन्छ होइन भने चाहिँ होइन हामी आएर कुर्सीमा बस्यौँ भने हामी आजको भोलि नै भट्टाभट यताबाट गएका मान्छेहरूलाई फर्काउन चाहिँ सुरु गर्छौँ भनेर भन्न त जुन भन्नुभयो त्यो गर्न सकिँदो रहेछ भन्ने कुरा त आज कुर्सीमा बसिसके थाहा भइसक्यो होला। त्यस कारणले गर्दा रियालिस्टिक प्लानहरू बनाउनुहोस्, रिसोर्सिङहरू जुटाउनुहोस्, अनि त्यसलाई चाहिने प्राविधिक जुन कुराहरू छन् त्यो कुराहरूको जोर जम्मा गर्न थाल्नुहोस्। त्यसपछि क्रमशः बिस्तारै हामी आफ्नो गतिमा हिँड्न सुरु गर्छौँ। होइन भने अहिले महेशजी तपाईँले भन्नुभयो नि उही रेमिटेन्समा रमाउने, अहिले 21 खरब आयो, अर्को वर्ष 24 खरब हुन्छ, अनि अर्को वर्ष त नेपाल सरकार नयाँ सरकार आइसके पछाडि त हेर्नुहोस् फड्क मारेको नेपालमा चाहिँ विदेशी मुद्राको संचित वर्षमै हामीसँग चाहिँ 30 खरब आयो भनेर ताली पिट्ने अवस्थामा पुग्नु छ। त्यसले फेरि तपाईँलाई काहीँ पनि पुर्याउँदैन, यसैमा रमाउने मात्रैमा सीमित गरिदिन्छ।
2: हुन त अब 6 महिना भइसक्यो, सरकारले चुनाव अगाडि पनि प्रतिबद्धता पत्र कि के भनेको थियो त्यसमा चाहिँ झन्डै 12 कि 15 लाखलाई रोजगारी दिने भनेको थियो 5 वर्षमा। अब त्यसकै हिसाब गर्ने हो भने पनि तपाईँको झन्डै 1.25 लाखले रोजगारी पाउने बेला भइसकेको छ यो 6 महिनामा, र त्यसकै लागि विदेशबाट आउने मतदाताले, नेपाली मतदाताले लगेजमा ब्यालेन्स सिटी भनेर फोटो राखेर आउनुभयो भन्ने कुरा धेरै भाइरल पनि भएको थियो। अब त्यसको लेखाजोखा त गर्नु होला पक्कै पनि केही समयमा, नागरिक आफैले पनि गर्नुहुन्छ, सरकारले पनि पक्कै केही गर्ला, केही योजना त बनाएको होला, यत्रो बहुमतको सरकार छ। अब अलिकति भोटे घोषीको कुरा पनि गरौँ जोडौँ, जुन भदौ 10 गतेको विनाशकारी भोटे घोषीले थुप्रो क्षेत्रमा असर गरेको छ र सँगसँगै रोजगारी क्षेत्र पनि हो। अब यही सिलसिलामा मैले केही वैदेशिक रोजगारी रहेका मान्छेहरूसँग पनि कुराकानी गरिरहेको थिएँ। उहाँ आफ्नो परिवारको चिन्ताका कारण स्वदेश फर्किन चाहेको अथवा उहाँहरूले भोगेका समस्याहरू त्यति बेला यहाँ पीड़ामा छँदाखेरि परिवारको त्यो कुराहरू पनि कोशिश गरे समिति पनि, र सँगसँगै जुन जनशक्ति गुमियो, जनशक्तिको कुरा छ, रोजगारीको कुरा छ, त्यत्रो हाइड्रो पावरहरू जुन दक्ष जनशक्तिहरू थिए त्यहाँ, त्यो उत्पादन गर्न वर्षौं लाग्छ, अनुभव मुख्य कुरा अनुभव हो, त्यो पाउनको लागि पनि ठूलो भनौँ समय पर्खनु पर्ने हुन्छ। समग्रमा हेर्दाखेरि रोजगारी क्षेत्रमा चाहिँ के असर परेको छ?
1: यो जस्तो त्यहाँका त्यो जुन मेगा प्रोजेक्ट नै भन्छु म, त्यो चाहिँ लाइफ लाइन पनि थियो, त्यहाँ विभिन्न किसिमका चाहिँ रोजगारीका अवसरहरू थिए त्यहाँ। हेर्न त त्यो गाडीहरू चलाउनेहरूदेखि लिएर जो हाम्रो चाइनाबाट आउने इलेक्ट्रिक भेहिकलहरू छन्, त्यो भेहिकलहरू त्यहाँदेखि काठमाडौँसम्म लिएर आउने, फेरि बस चढेर जाने, फेरि भेहिकलहरू लिएर आउने मात्रै कस्तो सजिलो काम थियो भनौँ न, एक किसिमले त्यो हातमा चाहिँ ड्राइभिङको स्किल भएकाहरूलाई त्यहाँ ठ्याक्कै रोजगारी पाउनु भएको थियो देखि लिएर, अब त्यो ठाउँका जुन बस्तीहरू बसे अथवा व्यापारिक केन्द्रहरू बने, त्यो केन्द्रहरूमा चाहिँ सानो चिया पसल खोलेर पनि मान्छेको जीविकोपार्जन भएको थियो, होइन, त्यो स्व उद्यमको कुराहरू थियो त्यहाँनिर। भनेदेखि जुन हाम्रो मेगा प्रोजेक्टहरू थियो हाइड्रो, त्यो त एउटा हब नै थियो त्यो एरिया, त्यो एरियामा त्यहाँ अस्ति ताक जति बेला विपत्तिको घटना भयो, सबै जिल्लाका मान्छेहरू त्यहाँ चाहिँ त्यहाँ कुनै न कुनै हिसाबले चाहिँ पीड़ित भए भनेर भनियो भने चाहिँ त्यो 77 जिल्लाका चाहिँ, नभए पनि 75 होला, नभए पनि 70 होला, त्यति जिल्लाका मान्छेहरूले नै कुनै न कुनै किसिमको चाहिँ इंगेजमेन्ट त्यहाँनिर रहेछ भनिसकेपछि त्यो सबैभन्दा एकैताली घुम्यो। अब त्यो होला कुनै समय उठला, तर उठ्नको लागि पनि मलाई लाग्छ 1 दशक लाग्ला अथवा 7 वर्ष लाग्ला, 6 वर्ष लाग्ला, त्यति बेलासम्म चुलो कसरी बाल्ने, होइन, कतिपयको कमाई गर्ने मान्छे जो त्यहाँ थियो त्यो मान्छे नै बगिसकेपछि बाँकी रहेछ, आश्रित परिवार मात्रै बाँकी रहे, उनीहरूको चुलो युवाहरू घुमेका छन्। वर्षौंदेखिबाट चाहिँ एउटा वेल ट्रेन भएर स्किलहरू सिकेर एउटा काममा चाहिँ नि गहिराईमा पुगिसकेको मान्छेहरू बिते, अब त्यो किसिमको एक्सपर्टिज गेन गर्नको लागि कति वर्ष लाग्ला भनिसकेपछि यो रोजगारीको सेक्टर पनि धराशायी भयो। त्यसले गर्दा त्यो सेक्टरमा ज जसले रोजगारी गर्नुभएको थियो, अवसर पाउनु भएको थियो, उहाँहरू त्यो संख्याका मान्छेहरू बेरोजगार भए एकै झड्कोमा, होइन। अनि अर्को चिज चाहिँ के भयो भनेदेखि, जसले चाहिँ त्यो पुँजी त्यहाँ लगानी गरिरहेको थियो उनीहरूको पनि ठूलो पुँजी गुम्नुको कारणले गर्दा उनीहरूले नयाँ रोजगारी सिर्जना गर्नको लागि नै अब उनीहरूको चुनौती छ होला, अर्को लोन लेलान् अथवा अहिले अहिलेको नेपालको जुन आर्थिक अवस्था छ यो अवस्थामा अब अर्को लोन लिएर फेरि रिस्क मूल्ने कि नमूल्ने भन्ने चाहिँ नि त्यो होला। त्यसले गर्दाखेरिमा फेरि नयाँ रोजगारीको अवसरहरू पनि ज जसले त्यो एरियामा लगानी गरिरहनु भएको थियो उहाँहरूले अब फेरि त्यत्तिकै लगानी गरेर नयाँ रोजगारीको अवसरहरू सिर्जना गरिदिन सक्नु होला कि नसक्नु होला, मलाई लाग्छ लामो समय लाग्ला, थोरै मात्रै सकेला, धेरै चाहिँ नसकेला, त्यसले गर्दा फेरि नयाँ अवसरहरू पनि घुम्ला। अथवा अर्को के छ भने त्यहाँनिर चाहिँ सेल्फ इम्प्लोइडहरू थुप्रै हुनुहुन्थ्यो, साना साना उद्यमहरू गर्ने त्यो खालको को संख्या, अब जस्तो भनौँ न यो चिलिमी साइडतिर अथवा यो इभन स्याप्रोबेसीदेखि लिएर माथि रसोगढीसम्म र तल बेत्रावतीसम्म त त्यो फगत यस्तो लाग्छ कि त्यो नदीको खोजमा त्यो फगत सो उद्यमकै लागि त्यहाँनिर साना साना चिया पसलहरू अथवा होटलहरू लजहरू पसलहरू भन्नु त त्यहाँबाट कयौं परिवारहरू पालिएको थियो होइन त भनेपछि चाहिँ उनीहरूको सर्लकै सबै बगाइदियो कयौंको मान्छे बगायो धेरै मान्छेहरू बग्नु भएको छ त्यो जो उद्यम गरिरहेको मान्छे नै बगिरहेको छन् घरमा चाहिँ आश्रित मात्रै हुनुहुन्छ उहाँहरूलाई फेरि त्यो उद्यमको स्किलहरू चाहिँ बनाउनको लागि कयौं समय लाग्ने होला अथवा उमेरले नदिने होला एल्डरली पिपल मात्रै बाबामा मात्रै भात्नु भएको छ भनेपछि त्यो पनि गयो गर्दाखेरि सबै चिजहरू जाँदाखेरि यो हजारौंको संख्या दशौं हजार बीसौं हजारको संख्यामा चाहिँ रोजगारी एक त गुम्यो र रोजगारीको सम्भावना पनि गुम्यो अब गराउँला नि त भनौँ भन्दाखेरिमा त्यतिलाई चाहिँ त्यहाँ जति चाहिँ रोजगारीमा झुन्डिनु भएको थियो अथवा इंगेज हुनु भएको थियो उहाँहरूको लागि आगामी दिनहरूमा नि सम्भावना गुम्यो भएको त गुम्यो नै त्यसले गर्दाखेरि ठूलो असर पार्यो वास्तवमा
2: खोला किनारको प्रोजेक्टमा कसले काम गर्छ भन्ला फेरि भोलिकाले
1: अब त त्यो भयो किनभने त्यस पछाडि हालसालै यो काली गण्डकीमा आयो नि बुढी गण्डकीमा बुढी गण्डकीमा यही नेचरको आयो र यसै गरिकन हो क्याजुअल्टी चाहिँ कम भयो प्रपर्टीको नाश पनि अलि कम भयो लकीली के भन्नु जसलाई पर्यो उसलाई त फेरि परिगयो होइन तर त्यो म्यासिभ मात्रामा नभइसकेपछि हामीसँग डेढ महिनाको दरमियानमा दुईवटा उस्तै प्रकृतिका उदाहरणहरू भइसकेपछि अब चाहिँ भो बाबा गर्दिन भन्ने पो अवस्था होला होला पन्ध्र वर्ष बीस वर्ष पछाडि चाहिँ त्यो बिस्तारै नयाँ पुस्ता होला पुरानो कुराहरू चाहिँ यस्तो भएको थियो अरे भनेर भनेपछि अलिअलि सावधान अप्नाउला तर अहिलेको उपभोक्तभोगी होइन भने चाहिँ त्यति धेरै नतर्सेला तर तत्काल त केही वर्ष त तर्सिन्छ मान्छे त्यो कारणले गर्दाखेरिमा सेल्फ हुन्छ नि आफै पनि हच्किने पनि कारणले गर्दाखेरिमा पनि यो सम्भावनाहरू चाहिँ अन्त्य त के भयो त भन्दा सम्भावनालाई न्यून गरायो त्यो चाहिँ हो
2: हुनु त यो अलिकति यो प्रविधिको कुरा गर्दाखेरि ठूलो डिजास्टर हो विपत्ति ठूलो हो भन्ने कुरा त आइ नै सकेको छ त्यो पनि जुन हामीले आधारभूत सुरक्षाको कुरा गर्छौं नि त्यो चाहिँ कतिको अपनाइएको देख्नुभयो तपाईँले त्यहाँ
1: अब यस्तो छ यो कस्तो भयो भने म पनि नुवाकोट जिल्लाकै मान्छे हामी सानो बालखमा त्रिशुली बजार आउँथ्यौं अनि त्यो त्रिशुली बजार आउँदाखेरिमा अब खोलाकै किनारमा चाहिँ बस्ती त देखेको हो हाम्रा हजुरबाहरूले भन्नुहुन्थ्यो यहाँनिर एक फेर त्रिशुलीमा ठूलो बाढी आएको थियो ऊ त्यहाँनिर एउटा पुल थियो त्यो पुल बगायो ऊ त्यहाँ हेर त त्यो सानो टुक्रा अझै बाँकी छ भन्नुहुन्थ्यो हामी बालक 8-9 वर्षको हुँदाखेरिमा त्यहाँनिर एउटा सानो पुलको टुक्रा पनि देखिया थियो होइन अब त्यति बेला आउने बाढीहरू चाहिँ एक किसिमको बाढी नदी शान्त रूपमा आफ्नो बाटोमै हिँडिरहेको हुन्थ्यो त्यही ठ्याक्कै खोलाको किनारैमा घरहरू उभिएका थिए ती घरहरूलाई 50 वर्ष अथवा होला अब 100 वर्ष पनि होला थाहा छैन कमसेकम 45 वर्ष जतिको त मेरो पनि आफ्नो अनुभव भयो केही पनि गरेको थिएन त्यो मानेमा हेर्ने भने त के असुरक्षा थियो र भन्ने पनि हो अनि त्यसपछि अहिले जुन तरिकाको र जुन नेचरको जुन बगेर नआएर उफ्रेर त्यो पनि उफ्रेर पनि कस्तो भने बम हानेको जस्तरी आएर उसले
2: 66 किलोमिटर
1: प्रति घण्टा अनि उसले यसो छुँदाखेरिमा एउटा ठूलो इन्फ्रास्ट्रक्चर जो पिलर बिमले बनाएको घरलाई चाहिँ फुत्तै चाहिँ लिएर गएर नचाउँदै चाहिँ बगाएर लिएर जाने त्यो किसिमको शक्तिशाली आइसके पछाडि यो असुरक्षित थियो भनेर कसरी भन्नु अब नदी किनारको जो नदी सभ्यता जो छ नि हाम्रो मात्रै होइन अरू देशको पनि नदी त खुरुखुरु आफ्नै बाटोमा शान्त भएर बगिरहेछ कहिले कहिले पानीको लेभल अलि माथि आउँथ्यो मान्छेहरू त्यहाँनिर ए आज त बढी आएछ भनेर हेर्न जान्थे खोला किनारमा बसेर पछिल्ला समयमा मोबाइलले यसो फोटो भिडियोहरू बनाउँथे अनि त्यो खालको हो नि त त्यस अर्थमा हेर्ने हो भने असुरक्षित होइन तर अहिले जसरी डिजास्टरले जसरी नाश बनाए सत्यानाशै बनाए त्यो हिसाबले हेर्दाखेरिमा त हामी त एकदमै असुरक्षित अवस्थामा रहेछौं तर मलाई चाहिँ के लाग्दछ भनेदेखि चाहिँ अब म यो हाइड्रो आदि इत्यादिको चाहिँ म विज्ञ होइन त्यस कारणले गर्दाखेरिमा खालि अरूको जो विज्ञहरूको कुराहरू सुन्दाखेरिमा चाहिँ जुन किसिमको चाहिँ त्यो डिपार्चर सिस्टमहरू बनाइनु पर्थ्यो अथवा जुन इमर्जेन्सी एक्जिटहरू बनाइनु पर्थ्यो त्यो चिजहरू मिसिङ रहेछ भनेर भनेको सुन्दाखेरिमा चाहिँ त्यो बाटोमा चाहिँ सुरक्षित गरिएन छ कि भन्ने लाग्यो अनि अहिले मैले भनेको जस्तो खालको 100 वर्षसम्म केही नगरेको अहिले उफ्रेर आएको नदीले चाहिँ नाश गर्यो भन्दाखेरिमा चाहिँ असुरक्षित होइन कि भन्ने पनि लाग्यो तर समग्रमा चाहिँ हेर्दाखेरिमा चाहिँ हामी खोलाको धेरै नै नजिक रहेछौँ जसरी काठमाडौँको यो खोलाहरू त त्रिशुली नदी अथवा गण्डकी नदी वा कोशी नदी जस्ता ठूला नदी त होइनन् तर जसरी हामी यहाँ सानो सानो खोल्चीहरू जो काठमाडौँमा छन् अथवा अन्यत्र छौँ त्यहाँ त 30 मिटरको कुरा गर्न थाल्यौं मापदण्ड राख्नुपर्छ खाली छोड्नुपर्छ भन्न थाल्यौं अथवा 20 मिटरका कुराहरू गर्न थाल्यौं तर त्यहाँ त 1 मिटर पनि थिएन कि त्यस हिसाबले चाहिँ हेर्दाखेरिमा चाहिँ हामी त्यति सुरक्षित रहेनछौँ देशमा सुरक्षित तरिकाले चाहिँ बस्ती बसालेको रहेनछ अथवा उति बेला चाहिँ यो किसिमको चेतना पनि थिएन होला, आवश्यकता पनि महसुस गरिएन होला। घर बस्यो, एउटा बस्यो, अर्को बस्यो, गर्दै जाँदाखेरि बजार बस्यो अनि खोलाले अहिलेसम्म पनि केही गरेको थिएन तर एकै झड्कामा सबैलाई लग्यो भन्ने हिसाबले चाहिँ हेर्दाखेरि तर समग्रमा हेर्दाखेरि चाहिँ अलिक असुरक्षित जस्तो देखियो।
2: समग्रमा अब सबैलाई सुन्ने मान्छेहरूलाई, सरकारलाई, श्रमिकहरूलाई, देशमा रहनुभएका, विदेशमा हुनुभएका सबैलाई के भन्नुहुन्छ?
1: म एउटा चिज यो भोटेपछि जुन विपत्ति आइलाग्यो अथवा पछिल्लो समयमा गोर्खामा सम्भवतः त्यहाँ पनि माइग्रेन्ट पपुलेसन हुनुहुन्छ अथवा जो माइग्रेसनमा हुनुहुन्थेन अथवा वैदेशिक रोजगारीमा हुनुहुन्थेन, खास गरिकन मैले यो विषय आफूले हेर्ने भएर मैले यो विषयको मात्रै कुरा गरेँ। त्यहाँ विषयहरू थुप्रै छन्, दुःख दर्द थुप्रै छन्। यसमा चाहिँ मैले मूलत दुईवटा जोखिमहरू देखे। सरकारलाई के भन्नुहुन्छ भन्दाखेरिमा म यसैमा जोडेर भन्न चाहन्छु कि जब जब विपत्तिका घटनाहरू हुन्छन्, चाहे त्यो भुइँचालो हालका घटनाहरू हुन्, चाहे प्राकृतिक विपत्तिका घटनाहरू हुन्, चाहे राजनीतिक किसिमका कुनै उथलपुथल हुन्, त्यस्तो बेलामा चाहिँ यो वैदेशिक रोजगारीमा मान्छेहरू जान चाहिँ बढी मात्रामा जान खोज्ने, जान चाहने, अब म त्यता लाग्छु भन्ने निर्णय गर्ने खालको अवस्था हुँदो रहेछ। र त्यति नै बेला यो ह्युमन ट्राफिकरहरू, मानव बेचबिखनका जुन संगठित सञ्जालहरू छन् जसका नेक्ससहरू ग्रामीण भेगसम्म छन्, यदि अलरेडी छैनन् भने त्यो भेगमा त्यो सञ्जालहरू त्यहाँ तुरुन्तै विस्तार तुरुन्तै गरिहाल्दो रहेछन्। र मानव बेचबिखनको एउटा ठूलो जोखिम रह्यो, अहिलेको ठूलो विपत्तिमा त्यो भेगमा मानव बेचबिखनको जोखिम रह्यो। त्यो भेगमा मात्रै नभइकन त्यो भेगमा रोजगारी र स्व उद्यम गरिरहेकाहरू, त्यो 77 जिल्लाका हुन सक्छन् होइन, उनी त्यो समुदाय बीचमा चाहिँ एउटा मानव बेचबिखनको जोखिम बढ्यो एउटा चाहिँ त्यो त्यसलाई न्यूनीकरण गर्नको लागि के गर्ने, किनभने नेपाल सरकारसँग यस्तै किसिमका विपत्तिमा मानव बेचबिखनको घटनाहरूको ट्रेनहरू बढेको पुराना उदाहरणहरू छन्। त्यसमा चाहिँ एड्रेस गर्नको लागि के उपायहरू चाहिँ अप्नाइएको थियो त्यसलाई तुरन्तै एक्टिभेट गर्नु पर्यो, यो चाहिँ त्यति चर्चामा मैले देखिनँ। म हाम्रो अर्गनाइजेसनले, मेरो टिमले अहिले गरिरहेको स्टडीमा हामीले ह्युमन ट्राफिकिङलाई हेर्दैछौँ के रहेछ त ट्रेन कसरी बढ्नु गएछ भनेर। अर्को चिज चाहिँ डेप्थ बन्डेज, किनभने वर्षौंदेखिबाट अब भर्खरै मलाई एकजना भाइले फोन गर्नुभयो, उहाँ चाहिँ अब 21 विदेश विभिन्न देशमा गएर बस्नुभयो, एउटा कोठा दुईटा कोठा अनि एक ढलान दुई ढलान गर्दै गर्दै घर तयारी भएर रङ रोकनहरू गरिसकेपछि गएको 5-6 अगाडि चाहिँ अब चाहिँ विदेश नफर्किने भनेर नेपाल फर्किनु भएको, घर बगाइदियो। घर बगाइसके पछाडि ऋण तिरिसकेका छैन, अरू ऋणहरू पनि छन् गराएपछि, कामकाजको लागि लिएको, शिक्षा दीक्षाको लागि, औषधि उपचारको लागि लिएको, बल्ल बल्ल बनाएको घर लगिदियो, जग्गा जमिन अलिकति पाखो बारी छ, जंगल भइसकेको थियो, बाँदरले गर्दा उब्जनी केही पनि हुँदैन, खेत खासै छैन, खान पुग्दैन, अब उपाय छैन, भएको घरको एउटा फ्ल्याट भाडामा लाउँला, बसौंला अनि केही सानो पसल गरौंला, अब नेपाल फर्किउँ भनेर भनेको मान्छे भोलि फ्लाइट छ, मैले पिडिओटी लिनु पर्ला कि नपर्ला भनेर अहिले भर्खर मलाई फोन गर्दै हुनुहुन्थ्यो। एउटा इक्जाम्पल हो, तर यस्तो इक्जाम्पल प्रभावित क्षेत्रमा धेरै छन्। डेप्ट बन्डेजको कुरा गर्न खोजेको मैले, उहाँले ठूलो लोन लिनु भएको छ, कोही त भर्खर जानुभएकोहरू हुनुहुन्छ ठूलो लोन लिएर, र त्यो मिटर ब्याड चढिरहन्छ, त्यस कारणले गर्दाखेरि डेप्ट बन्डेजको अवस्थामा त्यो पीड़ित इलाका कमसे कम पीड़ितहरू चाहिँ त्यो बाढ़ी पीड़ितहरू समुदाय चाहिँ ऋणको चाहिँ भुमरीमा नपर्नुहोस् र ऋणको बन्धक नहुनुहोस् भन्नको लागि अरू विभिन्न कामहरू नेपाल सरकारले गर्नु छ, दात्री निकायहरूले सहयोग गर्नु छ, त्यसमा चाहिँ यसको लागि पनि केही सब्सिडीजहरू चाहिँ लिएराइदिनु पर्ने देखिन्छ भनेदेखि अब यो क्लाइमेट चेन्जको जुन असर छ त्यो असर चाहिँ अहिलेको त के भयो भने बिना कसुरको चाहिँ नि ठूलो मूल्य चुकाउनु पर्यो, सजाय भोग्नु पर्यो, बिना कसुरको हो नि त त्यो, केही गरेखेरि घरमा बसिरहेको मान्छेलाई स्वाट्टै बगाएर लगिदियो, केही कसुर छैन। नेपालको चाहिँ जुन यो कार्बन उत्सर्जनमा पनि कन्ट्रिब्युसन लेस देन 1% हो, जबकि यो उत्सर्जन अरूले गर्छन्, हाम्रो हिमाल पग्लेर हामीलाई बगाए भनिसकेपछि ती कामहरू त गर्नु छँदै छ, तर यो माइग्रेन्ट पपुलेसन र माइग्रेन्ट फेमिलीको पपुलेसनको सन्दर्भमा चाहिँ तत्काल गर्नुपर्नेमा चाहिँ यो डेप्ट बन्डेज, किनभने महिना महिनामा ब्याज चढ्दै जान्छ, यसमा नेपाल सरकारले तत्काल केही कार्यक्रम लिएर आउनुपर्छ। अरू कार्यक्रमहरू तपाईँ लिएर आउँदै हुनुहुन्छ भने यो पनि प्लिज यसमा इन्टिग्रेट गरिदिनुहोस्।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार का हड्डी भाँचिएको जोड्ने,
5: दाँत को एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिन द्वारा दाँत को सफाई,
5: मेसिन बाट जरेदेखि दाँत फरिने,
6: दाँत को पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
5: किराले खाएको दाँत को विभिन्न पद्धति द्वारा उपचार,
6: बाल बालिका को दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डे द्वारा दैनिक रूपमा
5: बाङ्गो चिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पताल को 20 मिटर माथि, फोन 082562707।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू,
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
9: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
11: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
9: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
12: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
11: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
12: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
11: पाठे घरमा मासु पलाउने,
12: निसन्तान महिलाको चेक जाँच,
11: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँचो निमित्त यही असोज 30 गते शुक्रबार
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095121871।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
16: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चा लागे कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
17: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानको धेरै ठाउँ अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478423572।
20: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
19: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877794।
21: मध्य पश्चिम यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न 67,50,00,000 रूपियाँ विनियोजन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ। कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष 2083-84 का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटा मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ तोकिएको छ। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्य सम्बन्धी अनिश्चितता कम हुने सचिवालयले बताएको छ। सड़कमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढ़दो छ। चालकको लापरवाही, तीव्र गति, ट्राफिक नियमको उल्लंघन तथा सड़क र सवारी साधनको अवस्थाका कारण हुने दुर्घटनाले हरेक वर्ष ठूलो मानवीय क्षति गर्दै आएको छ। चालू आर्थिक वर्ष 2083-84 को साउन 1 गतेदेखि असोज 20 गतेसम्म मात्रै देशभर 6,164 सवारी दुर्घटना हुँदा 501 जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर 9,979 जना घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार घाइते मध्ये 1,415 जना गम्भीर र 8,564 जना सामान्य छन्। सो अवधिमा दुर्घटनामा 9,574 सवारी साधन संलग्न छन्। मृत्यु हुनेमा पुरूषको संख्या बढ़ी छ। 501 मृतक मध्ये 371 पुरूष, 900 महिला, 21 बालक र 9 बालिका छन्। दुर्घटनामा संलग्न सवारी साधन मध्ये मोटरसाइकलको संख्या सबैभन्दा बढ़ी छ। असोज 20 गतेसम्म 5,732 मोटरसाइकल दुर्घटनामा संलग्न छ। सो दुर्घटनामा संलग्न कुल सवारी साधनको करिब 60% हो। त्यसै गरी कार, जीप तथा भ्यान 1,222, टेम्पो तथा ई रिक्सा 796, ट्रक तथा कन्टेनर 408, बस 403, टिप्पर 282, ट्र्याक्टर 227 र माइक्रो 137 दुर्घटनामा संलग्न भएका छन्। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको छ। नीति तथा योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क संकलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन र नियमित प्रकृतिका काम भइरहेका छन्। मार्गदर्शन अनुसार अहिले राष्ट्रिय आर्थिक गणना 2082, राष्ट्रिय औद्योगिक गणना 2083 र राष्ट्रिय जनगणना 2088 लागि काम भइरहेको छ। जसमध्ये चालू आर्थिक वर्षमा आर्थिक गणनाको तथ्याङ्क प्रशोधन, विश्लेषण तथा नतिजा प्रकाशनको काम हुनेछ। कार्यालयले यसअघि नै देशैभरबाट यसका लागि आवश्यक तथ्याङ्क संकलन गरिसकेको छ। त्यस्तै औद्योगिक सर्वेक्षणका लागि सामग्री निर्माण तथा तथ्याङ्क संकलन गर्ने कार्यक्रम पनि चालू आर्थिक वर्षमा रहेको छ। त्यस्तै जनगणनाका लागि दस्तावेज तयारी गर्ने काम पनि यसै वर्ष शुरू हुनेछ। सर्वेक्षण अन्तर्गत कार्यालयले 7 किसिमका काम अघि बढ़ाएको छ। र नवरात्रको तेस्रो दिन आज दशी घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभएको छ। चन्द्रघण्टा देवीको स्वरूप सामान्य, शान्त एवं करूणामय छ। गीत संगीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइने गरिन्छ। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?

0: सत्य साई पाइप एन्ड पोल इन्ट्रेस्ट रेट प्रणाली दिघिसा रोड खोराहीदाङ।
1: फोन 562-5121।
0: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।
3: डाक्टर राजीव ढकाल MBBS MS FMAS DNAS अब शंकर मेडिकल हल खोराईदांग में डाक्टर द्वारा दीने सेवा
4: पित्त थैली को पत्थरी को शल्यक्रिया तथा उपचार
3: एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया को चिरफाड़
4: पुरुष को लिंग संबंधी समस्या
3: पिसाब पोल्ने समस्या
4: स्त्री को स्तन को समस्या को चिरफाड़ तथा उपचार
3: पाइल फिस्टुला होमोराइड साइनस को समस्या को चिरफाड़ तथा उपचार
4: को कुनै पनि भागमा पलाएको गाँठागुठीको चिरफार तथा उपचार
3: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: डाक्टर भेट्ने समय
3: बिहान 7 बजेदेखि 8:30 बजेसम्म
4: दिउँसो 1 बजेदेखि 2 बजेसम्म
3: साँझ 5 बजेदेखि 8 बजेसम्म
5: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-5562-98-4178-1617 98-4785-6
6: दाङ बासीको लागि खुसीको खबर
7: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ।
8: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन्स प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
7: दसैँ तिहार विशेष अफर
8: EMI र एक्सचेन्ज सुविधा
7: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
8: 56 जनालाई विकली विनर प्राइज
7: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
8: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
9: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
6: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
9: सम्पर्क नम्बर 082-5563-001 र मोबाइल नम्बर 97155-63-001
10: नमस्ते दाई भाउजू होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको
11: नमस्ते नमस्ते
12: कता हिँड्नु नि बाबु बजारतिर नि
10: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
13: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
10: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान्छौँ
0: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाङ
14: सम्पर्क मोबाइल 98-4-77-27-977
0: र 98-5-78-30-6-89
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
15: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-5590-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराहीदाङमा
18: उपचार हुने रोगहरू
17: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
18: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
17: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी चिएको

0: नसाचा पिएको युरिक एसिड हातखुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: होइन भाइला,
4: लखर लखर कहाँ हिनिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका, गइहाले म।
1: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
2: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 कमाइ हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
1: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
7: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीव राम भण्डारी। आज यहाँहरू सामने उपस्थित हुनुहुन्छ डम्बर सेन्जोङ, उहाँ मानव शास्त्री हुनुहुन्छ, त्रिभुवन विश्वविद्यालयका मानव शास्त्र विभागका पूर्व प्रमुख, लगभग 29 वर्ष उहाँले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभयो, उहाँले पीएचडी गर्नुभयो अर्थात् विद्यावारिधि, नेपालमा पहिचानको राजनीति यही विषयमा विद्यावारिधि पनि गर्नुभएको छ। आज म उहाँसँग नेपालको राजनीति किन यति तरल, जतिवटा परिवर्तन हुन्छन् यसो इतिहास कोट्याउँदा 10 देखि 20 वर्षको बीचमा पटक पटक परिवर्तन भयो, त्यो विक्रम सम्बत 2007 साल यतालाई मैले लक्षित इंगित गर्न खोजेको। हरेक परिवर्तन हुन्छ मानव तृष्णा अर्थात नेपाली जनका तृष्णालाई सम्बोधन गर्दैन, फेरि परिवर्तन हुन्छ। पछिल्लो समयमा अब भर्खरै सम्पन्न भएको संसदीय निर्वाचन लगभग 6 महिना अघि फेरि अर्को नयाँ पार्टी जो विगतमा राजनीतिमा त्यो इतिहासमा नचिनिएको नयाँ शक्तिको उदय भएको छ, यसलाई कसरी हेर्ने, यसले तय गरेको पथ के, एकपछि अर्को पुराना तागत किन असान्दर्भिक हुँदैछन्, नेपाली जन वास्तवमा चाहन्छन् के, किन सम्बोधन हुँदैन र किन नेपालको राजनीति निरन्तर तरल छ, यही वरिपरि केन्द्रित रहेर त्यो कैयौं त्यस्ता आम जिज्ञासाहरूलाई कोट्याउने सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
8: सर स्वागत छ है त कार्यक्रममा। धन्यवाद। मैले
7: पृष्ठभूमिमा अलिकति बताए अनुसार त तपाईँले बुझ्नुभयो होला म कता जाने प्रयत्नमा छु
8: सात साल
7: यो जतिवटा परिवर्तन हामी तीनवटा व्यवस्था जस्तोको साँची जस्तो देखियो 46 साल अघि पञ्चायत थियो तपाईँ र म दुइटै साँची
8: छौ
7: निर्दलीय पञ्चायती व्यवस्था थियो त्यो समाप्त भयो नेताहरूले के भने पञ्चायतको अवसान भएपछि देश सिङ्गापुर हुन्छ सिङ्गापुर जस्तो हुन्छ म कृष्ण प्रसाद भट्टराईले भनेको म सम्झिरहेछु प्रथम प्रधानमन्त्री बहुदल आएपछि
8: अन्तरिम
7: त्यसपछि के भनियो भने त्यो 47 को संविधान जब जारी भयो यो विश्वको उत्कृष्ट संविधान भयो तर त्यो संविधान 62-63 सालसम्म आइपुग्दा त्यसको अवसान भयो अन्तरिम संविधान 62-63 जारी गरियो र 72 सालमा अर्को संविधान त्यो संविधान अर्थात् बहुदलीय प्रजातान्त्रिक भनिने व्यवस्था उत्कृष्ट र संसारको उत्कृष्ट संविधान त्यो च्यातियो गयो र 72 सालमा आइपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रमा देश भयो संघीय लोकतान्त्रिक गणतन्त्र बहुदलीय व्यवस्था यावत ल्याउने को थिए काङ्ग्रेस थिए कम्युनिस्ट थिए एक अर्थमा राज संस्थाले पनि सहजीकरणको भूमिका निर्वाह गर्यो चाहे 46 होस् वा 62-63 पछि पनि राज संस्थाको प्रतिनिधि राजाले त्यो सहजीकरण मतलब बाटो एउटा उनले
8: पहिला सात सालदेखि
7: नै निरन्तर त्यो भयो अब सवाल के रह्यो भने तर 82 सालमा आइपुग्दा जसले यो देशको राजनीतिक परिवर्तन गर्यो र जसले गौरव गर्यो यो परिवर्तन हामीले गरेको यो संविधान सर्वाधिक उच्च कोटिको छ जुन व्यवस्था हामीले ल्यायौं यो संसारको उत्कृष्ट र योभन्दा राम्रो व्यवस्थै छ भन्नेहरू एकैचोटि पाखा लागे
8: जसको क्रान्ति त्यसको सरकार
7: त अहिले जुन फेरि अब जसरी सुशीला कार्की प्रधानमन्त्री बनिन् त्यो संविधान अनुसार बनिन् कि बनिनन् एउटा प्रश्न त्यसपछि चुनाव भयो अब नयाँ तन्नेरीहरूको सरकार बन्यो लगभग 2/3 बहुमत टिकटमा नेपाली जनले मत हन्याइदिए अब बताउनुहोस् यो सरकार बनेको पनि 6 महिना र पछिल्लो चेन्जिङ अब सिचुएसन हेर्दा वर्ष दिन नाग्यो सुशीला कार्की सहितलाई जोड्दाखेरि यसले तय गरेको बाटो चाहिँ नेपालको राजनीतिक स्थिरता उन्मुख छ कि पुनर्मुसीको भव भन्छ नि अर्थात् फेरि उस्तै अवस्था दोहोरिने अवस्थामा छ म यही बाटो सुरु गरेँ कृपया
8: एकदम लामो कालको कुरो गर्नुभयो तर उस्तै अवस्था दोहोरिरहेको अवस्था हो यो
7: उस्तै दोहोरिरहेको
8: दुई तिनवटा कुरामा फरक बताउँछु म तपाईँलाई नेपालमा राजनीति के हो लोकतन्त्र वा प्रजातन्त्र के हो प्रजा भनेका के हुन् र के का लागि हामीलाई राजनीति चाहिने हो अनि डेमोक्रेसी के का लागि चाहिने हो यो सबै देखासिकीका भरमा संगतका भरमा अनि केही बाहिर चलेको हावाहुरीका भरमा हामी यता हामी परिवर्तन गर्छौं तर त्यो परिवर्तनको चाहना हामीलाई वैचारिक रूपमा हाम्रो चेतनाले नै आग्रह गरेको अर्ध आधारमा त्यो आउँदैन पश्चिममा तीनटा कुरा सँगसँगै गएको देखिन्छ ईसापूर्व चौथो पाँचौं शताब्दीभन्दा अगाडिदेखि नै गएको 27-28 करिब 3000 वर्ष त्यो के व्यक्ति को हो समाज के हो र राज्य भन्ने आवश्यक छ कि छैन तपाईं व्यक्ति म किन हुँ किनभने ममा सोच्न सक्ने क्षमता छ यसरी परिभाषा भएर आउँछ उता अनि समाज के हो म र समाज बीचको सम्बन्ध के हो अनि हामी अनुशासनहीन हुन्छौं अथवा हामी के हुन्छौं हामीलाई राज्य किन चाहिन्छ यो तीनटा कुराको हाम्रोमा विवेचना त्यसको मीमांसा हुँदैन 7 सालदेखि नै तपाईँ त्यो पाउनुहुन्छ र अहिले पनि भएको चाहिँ त्यस्तै नै हो सो सब्जेक्ट के हो सब्जेक्ट हामी को हौ म को हौ भन्ने कुराको बेसिक परिभाषा नै हाम्रोमा शिक्षाको श्रृङ्खला पनि त्यसरी विकसित भएर आएन,
7: मतलब मानिसमा त्यो तहको चेत भएन
8: भएन
7: के कारण?
8: इन्लाइटनमेन्ट भन्छ, यो बौद्धिक जागरण भन्छ, 17th-18th centuries युरोपमा भएको बौद्धिक जागरणमा तपाईँ इमानुएल कान्त को नाम घरिघरि आउँछ। वाट इज इन्लाइटनमेन्ट, वाट इज इन्लाइटनिङ, बौद्धिक रूपमा जागृत हुनु भनेको के हो भन्ने उहाँले एउटा एन्सर दिएर निबन्ध लेख्नु भएको छ। त्यहाँनिर के भनेको छ भने इन्लाइटनमेन्ट भनेको यो हो कि हरेक कुरामा हरेक समस्याहरूमा आफ्नै बुझाइ आफ्नै तर्क दिने साहस गर, डेयर टु ह्याभ युर ओन रिजन भनेर। हामी आफ्नो तर्कमा छौँ त चलेको, अहिलेसम्म छैनौँ। सो तर अहिलेको क्रान्तिको अहिलेको यो यो सरकारको एउटा विशेषता छ,
7: त्यो भनेको के
8: 2007 सालबाटै तपाईँ जसले क्रान्ति गर्यो, जसले आन्दोलनमा भाग, जसले आन्दोलनको आयोजना गरेर त्यसलाई सफल बनायो त्यसको सरकार बन्छ, होइन? 15 सालको निर्वाचनमा तपाईँ काङ्ग्रेसको चाहिँ द्वितीय बहुमत त्यसैको कुरा हो, काङ्ग्रेसले प्रजातन्त्रको आन्दोलन गरे हो। 47 सालमा पनि वाममोर्चा भने अन्य काङ्ग्रेस भने उनीहरूले नै सरकार बनाए, एउटा संवैधानिक बौद्धली व्यवस्था, संवैधानिक प्रजातन्त्र सहितको बौद्धली व्यवस्थामा। 62-63 पनि माओवादीहरू सत्ताको केन्द्रमा आए। यो पटक चाहिँ के भयो भने जसले आन्दोलन रच्यो, रचना आन्दोलनको रचना गर्यो, त्यो विद्रोहको रचना गर्यो, उनीहरू लाखापाखा लागे, अनि को आयो आन्दोलनमा चुप्प लागेर बसेकाहरू चाहिँ उनीहरूले चाहिँ एक ढङ्गले आन्दोलनलाई हाइज्याक गरेर सरकार भए। पूर्वमा एउटा उखान छ, एउटा उखान भनेर
7: कृपया,
8: पूर्वमा एउटा उखान छ लिम्बूहरूमा, कुमाईको घुमाई छेत्रीको जाल, नेवारको लेखाइ लिम्बूको काल। बाई दुवै त्यहाँ बाहुन आउँदैन, कुमाई पनि बाहुन ठिक
7: बाहुन।
8: त्यसलाई मैले अनुवाद गरेर अहिले के भन्छु भने के अरे जेएनजीको विद्रोह प्रचण्डको जाल, अनि काङ्ग्रेस एमालेको, अब काङ्ग्रेस एमालेको बिजोग भयो होइन, अनि यो राष्ट्रपाको चाहिँले सत्ता आयो होइन, राष्ट्रपाको सत्ता, राष्ट्रपाको सत्ता काङ्ग्रेस एमालेको माओवादीको काल, यो ढङ्गले भयो। त एउटा वाक्यमा भन्दा चाहिँ विद्रोह एउटाले गर्यो, सत्ता अर्कोले पायो। त्यसैले गर्दाखेरि नयाँ परम्परा सुरु भएको चाहिँ तपाईँ देख्नुहुन्छ। यो के का लागि त हामी अब वैचारिक रूपमा हामी हरेक कुरा हिजो फरक ढङ्गले हुन्थ्यो भने आज सोसियल मिडियाबाट हुन्छ। हाम्रो विचारहरू, हामी कसरी के बन्ने भन्ने कुराहरू, हामी को कसलाई भोट दिने भन्ने कुरा निर्धारण हाम्रो हातमा भएको
7: सामाजिक सञ्जालले तय गर्छ, मतलब मानिसलाई के प्रेरित गर्छ, प्रोत्साहित गर्छ।
8: सो भन्दाखेरि चाहिँ हामी राजनीति शास्त्रीहरू ल्याउँछौँ, पोलिटिकल साइन्स पढेकाहरू ल्याउँछौँ, यो सारा भइरहेको राजनीतिक परिवर्तनहरूलाई आन्दोलनहरूलाई बुझ्न, तर त्यो काफी छैन। अब साइकोलोजी
7: मानिसलाई के चिजले बढी गाइड गर्न थाल्यो, यो जसरी जसरी मैले यो पृष्ठभूमिमा पनि बताएँ, राष्ट्रिय स्वतन्त्र पार्टीको इतिहास पनि छैन, अब ऊ जान खोजेको कहाँ हो धेरै प्रष्ट पनि छैन, जुन तहमा विद्रोह भयो जेएनजेटको नाममा, भदौ 23 मा त भयो, 24 त ऊ पनि पाखा जस्तै लाग्यो, तत्त्वगत उसको हातमा केही पनि रहेन। अब त्यो जेएनजेट स्वयं पनि देखावटी मात्रै थियो कि त्यसको पछाडि अर्को कुनै तागतले प्रेरित गरेको थियो? मानिस प्रश्न गर्छन्, मैले उनीहरूलाई च्यालेन्ज गरेको होइन, एकातर्फ थियो। त यो के हामी कहाँ जो मानिसहरू छन् त हामी किन हामी के ढङ्गले कुन चिजले हामीलाई प्रेरित गर्छ र हामी मत त्यो तागतलाई दिन उत्साहित हुन्छौँ, अहिलेसम्म पनि प्रेरित उनीहरूमा त्यो जागर देखिन्छ के कारण?
8: मैले अघि तपाईँलाई राजनीति भनेको र डेमोक्रेसी भन्ने कुराको आधारभूत बुझाइ नै, त्यसको कख गह तहको बुझाइ नै हाम्रोमा भएन। भने यो आफ्नो खाल्डामा आफूले खनेको खाल्डामा आफै खसेको आफूले सृजना गरेको समस्याहरूभित्र आफै फसेको त्यो जो पार्टीहरू छ माओवादी कांग्रेस एमाले जो छ उनीहरूले कसरी सुरु गरे त डेमोक्रेटिक प्रिन्सिपल्सहरूबाट त्यो जुन जसरी चाहिँ संविधानलाई कार्यान्वयन गरेर त्यो अगाडि बढ्न पर्थ्यो के भयो अन्तरिम संविधानमा के भयो तपाईँले देख्नुहुन्छ त्यहाँनिर राष्ट्रिय सहमतिका आधारमा हामी संविधान लेख्ने अथवा संसद चलाउने राज्यको सञ्चालन चाहिँ त्यसरी हुन्छ भने यो कुरो 2072 को संविधानमा आउँदाखेरि के भयो सहमति भन्ने शब्दहरू त भएन तर व्यावहारिक रूपमा के भयो प्राग्मेटिकली अब गठबन्धनमा जाने जसरी पनि सत्तामा रहने म सत्तामा भएन भनेदेखि नेपालको लोकतन्त्र चाहिँ अगाडि बढ्न सक्दैन भन्ने खालको भयो होइन सो यसको चरमोत्कर्ष कहाँ पुग्यो त भन्दाखेरि तपाईँ जिन्दगीभरि आमाको पेटबाटै जन्मेका काङ्ग्रेसहरूले हसिया हथौडामा भोट हाल्नु पर्यो होइन यो काङ्ग्रेस एमाले र राष्ट्र संस्था भन्नेलाई नफालिकन यो देश चाहिँ बन्दैन आधुनिक हुँदैन यसमा चाहिँ गणतन्त्र स्थापना नगरिकन यो देश अगाडि बढ्न सक्दैन त्यसले मात्रै हामी सर्वहाराको होइन सबैभन्दा गरिबको कल्याण गर्छ भनेर आएका माओवादीले भोट केमा हाल्नु पर्यो रूखमा हाल्नु पर्यो त्यो चाहिँ के का लागि सत्तामा बसिरहनका लागि गठबन्धन हो यो गठबन्धन हामीले बार बार बोल्या छौं अथवा लेख्या पनि छौं यो गठबन्धनले डेमोक्रेसीलाई डिरेल गरिरहेछ यसले तिमीहरूलाई कहीँ लगेर फाल्छ खत्तम गर्छ भनेपछि भयो के मान्छेहरू जे ढङ्गमा राजनीति सोचेको हो डेमोक्रेसी भन्ने के हो भने त्योबाट उनीहरू एलिमिनेटेड भए आफ्नो आफ्ना भन्ने आफ्नो भएन भने के हुन्छ तपाईँलाई विरक्त लाग्दैन होइन हजुरबाको पालोदेखि तपाईँ डेमोक्रेट हुनुहुन्छ काङ्ग्रेस हुनुहुन्छ हजुरबाको पालोदेखि तपाईँ माले हुनुहुन्छ एमाले हुनुहुन्छ होइन राप्रपा हुनुहुन्छ सो आम जनमानसमा जनताहरूमा के हो भने तपाईँ आफ्नाबाट बिछोडिनु भयो मार्क्सले हेगेलले पहिला एलिमिनेसन भन्छ कि तपाईँ आफैले बनाएको आफ्नो जस्तो लाग्दैन भोट त तपाईँले दिनुहुन्छ नि एक त भोटै आफ्नो भन्नेलाई दिनु भएन भोट दिइसकेपछि के गर्छ भन्ने पत्ता छैन निर्माण त तपाईँले गर्नुभयो नि त्यसैले डेमोक्रेसी इज फर द पिपुल बाई द पिपुल अफ द पिपुल भन्छ नि कसले हो होइन त्यो कुराहरू नै के भयो
9: अब्राहम लिंकनले त्यस्तो भने भनेर भन्छ
8: न फर द पिपुल छ न अफ द पिपुल छ बाई द पिपुल त भइराखेको छ तर इट नो लङ्गर बिलोङ टु यु होइन यो तपाईँसँग सम्बन्धितै जस्तो लाग्दैन भोटै अर्कोतिर हाल्नुहुन्छ जिन्दगी तपाईँको आस्था एकातिर छ हो यसरी उनीहरूले आफ्नो खाडल आफै खने
9: खाडल आफै खने
8: अर्को काङ्ग्रेस कम्युनिस्टले अर्को कुरो तपाईँ पोलिटिकल पार्टीहरू आयो यसमा मूलत र पोलिटिकल पार्टी भनेको गभर्मेन्ट र लेजिस्लेटर बनाउने हो सरकारको तीनटा अङ्ग भनेर भनौँ आयो त पश्चिमबाटै आयो पश्चिमबाटै आएको यो तीनटा हुनुपर्छ भन्नेहरू पनि बेसिकली फिलोसफर्सहरूले नै इन्सपायर गरेर हामी थोमस हब्समा जाउँ जोन लकमा जाउँ कान्तमा जाउँ हिगेलमा जाउँ उनीहरूले इन्सपायर गरेर मन्टेस्क्यूमा जाउँ हाम्रोबाट आएको त होइन नि होइन तीनटा खालको चाहिँ नै सेपरेसन अफ पावर हुनुपर्छ भनेर हाम्रो आफ्नै हाम्रै पुर्खाहरूले ल्याएको हो त
9: कार्यपालिका व्यवस्थापिका न्यायपालिका
8: न्यायपालिका सो तीनटा कुरा 19 शताब्दी 20 शताब्दीका सुरु 19 शताब्दीमै युरोपमा फिलोसफर्सहरूले के भन्यो भने तीनटा कुरा पोलिटिकल पार्टीहरूले लेजिस्लेटिभ बनाउँछ तर त्यसलाई त्यसले बनाएको कानूनलाई इम्प्लिमेन्ट गर्न फेरि ब्युरोक्रेसी चाहिन्छ भनेको एक्जिक्युटिभ
9: कार्यकारी
8: त्यो ब्युरोक्रेसी ठग्न खोज्छ चलाक हुन्छ तर संसदले पोलिटिकल पार्टीहरूको संसदले उसलाई सधैँ नियन्त्रणमा गर्न सक्नुपर्छ राख्न सक्नुपर्छ तपाईँ त्यो पाउनुहुन्न उहिले राणाकालको पनि जङ्गबहादुर राणाकालको कुमारी चोक अड्डाकालीन प्रवृत्तिको छ नेपालको ब्युरोक्रेसी सो ब्युरोक्रेसी पछि अर्को के भयो यो दुईटालाई चाहिँ एउटा समान रूपमा राख्नका लागि एउटा नियन्त्रणको अर्को के भयो ज्युडिसियरी न्यायपालिका हाम्रो यो तीनटै मिलेर फेरि गठबन्धन पनि तीनटैबाट मुख्य सचिव कुन पार्टीको बनाउने सचिवहरू कुन कुन मन्त्रालयमा कसले जिम्मा लिने सो यो भयंकर
9: मिलेर भनेको कार्यपालिका व्यवस्थापिका न्यायपालिका पार्टी प्रमुख अङ्ग राज्यमा प्रमुख भागभन्दा गरेर प्रशासनमा पनि त्यही ढंगले
8: प्रधान न्यायाधीशले पनि आफ्नो मन्त्री बनाए त यसको यो हुनु नै थियो यो हुनु नै थियो त हामी सेपरेशन अफ पावर भनेर भन्छौं राज्य सत्ता चल्ने भन्ने कुरा अब सेपरेशन अफ पावर होइन अहिलेको सरकारको एकजना जिम्मेवार मलाई लाग्छ प्रमुख सचेतक अथवा कसले भन्नुभएको छ यो जुडिसियरी यानि एक्जिक्युटिभ र चाहिँ लेजिस्लेटिभ ऊ चाहिँ सँगै मिलेर काम नगरिकन देश भन्दैन भनेर त्यो मैले किन पनि यहाँ बुझाइ छैन भनिरहेको छु भने यो त सेपरेशन अफ पावर भनेको एकले अर्कालाई कन्ट्रोल गर्ने मेकानिजम होस् र डेमोक्रेटिक होइन वेमा चाहिँ नै अगाडि बढोस् त्यो छैन यहाँ के छ यहाँ चाहिँ कसरी हुन्छ एकअर्कामा मिलेर एकअर्कामा मिल्ने हुन्छ युएसएमा तपाईँ हेर्नुहोस् अदालतले धेरै कुराहरू रोक्छ सो यहाँको अदालत चाहिँ कस्तो खालको हुन्छ होला सरकार बनाउनमा अहिले पनि तपाईँले देखिरहनु भएको छ होइन हो होइन त्यो फरक कुरा हो सो यो पनि यही एउटा भद्रगोलको श्रृङ्खलाभित्र आएको एउटा ऊ हो तर व्यावहारिक रूपमा त हेऱ्यौं कस्तो रहेछ भनेर
9: सर यहाँ पढेको चेतनाको सवालको कुरा गर्दा
8: यहाँ पढेको भन्छ त्यहाँ पढेको भन्छ वहाँ पढेको भन्छ संसारमा सबभन्दा जान्ने अहिले पहिला हामीले नेभर सेकेन्ड पनि त भोगेकै हो नि प्रधानमन्त्रीमा होइन बजेट भाषणमा के लगायो त 100 रुपियाँमा भन्सार लगायो होइन सो तपाईँको डेमोक्रेसीलाई तपाईँको समाजलाई तपाईँलाई बुझ्ने कुराहरूमा म्याथमेटिक्स भन्छ के अर्काको हिसाब गर्न सजिलो हुन्छ आफ्नै जिन्दगीको हिसाब गर्न 100 रुपियाँमा भन्सार पछि बहुत चाहिँ नै विरोधका बावजुद के नै होइन यो बावजुद चाहिँ अहिले 500 रुपियाँ
9: भन्सार
8: 500 रुपियाँमा के आउँछ तपाईँ विचार गर्नुहोस् भन्सार खुला सिमाना सरकारले आफूले ल्याउन सक्दैन आफ्नो बसमा छैन ग्यास ल्याउने होइन आफ्नो बसमा छैन मल ल्याउने ल्याउन सक्दैन यहाँ उपलब्ध
9: परनिर्भरता त्यो तहको छ सर जस्तो चेतनाको यहाँले कुरा गर्नुभयो नि त्यो मानिसमा चेतना कहाँबाट प्राप्त हुन्छ त्यो विश्वविद्यालयहरू शिक्षण संस्थाहरू अनि त्यो नागरिक समाज भन्छ नि प्रबुद्ध जस्तो यहाँले सेपरेसन अफ पावरको कुरा गर्नुभयो कार्यपालिका व्यवस्थापिका न्यायपालिकाले बेइमानी गरे मिलिजुली सिन्डिकेट गरेर खाए भने त्यस्तो अवस्थामा जहाँ डेमोक्रेसी छ भनिन्छ त्यहाँ नागरिक समाज अर्थात् प्रबुद्ध नागरिकहरू दबाब सर्जकको भूमिका निर्वाह गर्छन् त्यो भनेको प्राध्यापक हो त्यो भनेको डाक्टर हो त्यो भनेको पत्रकार हो त्यो भनेको इन्जिनियर हो त्यो भनेको वकिल हो अर्थात् पढे लेखेका समाजका मानिसहरू संगठित ढंगले सरकारलाई दबाब दिन्छन् र ठिक बाटोमा ल्याउन बाध्य पार्छन् भन्ने एक खाले मानिसहरू यस्तो विश्वास गर्दछन् हामी जो जसलाई हामी डेमोक्रेसी भनिरहेछौ 46 सालदेखि आजसम्म झन्नै हामी 40 वर्ष पुग्ने तर्खरमा छौं यसको हामीले अभ्यास गरे तर त्यो निरन्तर डिले अर्थात् त्यो रियल जुन ट्र्याकमा हिँड्नुपर्ने हो ट्र्याकमा छैन कहिले कहाँ कहिले कहाँ कहिले एक्सिडेन्ट कहिले के कहिले के त यो के हाम्रा प्राथमिक थलोहरू विश्वविद्यालयहरू र सोकल पढे लेखेका मानिस प्रबुद्ध नागरिक भन्ने पनि उही ध्यानका मुला भए के कारण भए
8: मलाई त्यस्तै लाग्छ जस्तो विद्यालयहरू भनेको ज्ञानको केन्द्र ज्ञान आर्जनको केन्द्र अनि विश्वविद्यालयहरू भनेको ज्ञान उत्पादनको केन्द्र भन्ने कुराको बेसिक अन्डरस्ट्यान्डिङ नेपालमा हुन सकेकै छैन विद्यालय तपाईँले किन स्थापना गर्नुहुन्छ विश्वविद्यालय किन स्थापना गर्नुहुन्छ विश्वविद्यालय भनेको पढ्ने पढाउने मात्रै केन्द्र होइन, रिसर्च गर्ने केन्द्र हो। विश्वविद्यालयसँग कति के छ, सो यहाँ मन्त्री पनि खाने हो, सचिव पनि खाने नै हो, प्रोफेसर पनि खाने नै हो। खान के हो? उहिले राणाकालमा
9: खाने भनेको सेवा होइन, मतलब
8: खाने हो। टिचिङ भनेको तपाईँको,
9: अनि प्रधानमन्त्री पनि खाने,
8: खाने नै हो,
9: मन्त्री पनि खाने।
8: हामी त्यही नै भाष्य पाउँछौ नि त, पाँचचोटि मन्त्री खायो, सत्रचोटि होइन, सातचोटि प्रधानमन्त्री खान लेख्या छ होइन, त्यसरी नै। अनि तपाईँ अगाडि बढ्ने खालको सोच पनि कसैमा पनि नहुने, पश्चगामी सोच हुने। हामी त उहिले गजब थियौँ होइन, तपाईँलाई पनि लाग्छ पहिला बरु राजा हुँदाखेरि शान्ति थियो, कति राम्रो थियो। यो एक खालको विकासले अगाडि समाज प्रविधि कमी संचारका साधन यो सबै कुरा विकास हुँदै जाँदाखेरि तपाईँ पुरानो सोचबाट बिछोडिँदै जानुपर्ने आउँछ अनि विरक्त लाग्छ। त्यसभित्र पनि तपाईँलाई सेवा डेलिभरी गर्ने भनेर नियुक्त भएकाहरू खानेमै मात्रै गठबन्धन बनाउने, खाने यो गर्ने, खाने खानेमै टाँसिएर बस्ने भयो भने के हुन्छ, तपाईँमा झन विरक्ति भाव हुन्छ,
9: मतलब पुरानो सम्झना आउँछ,
8: पुरानो धेरै सम्झना आउँछ। सो मोडर्निटी भनेको आधुनिक हुनु भनेको एक ढङ्गले एलिनिएसन हुनु पनि हो, किन तपाईँ पुरानो परम्पराबाट त निस्किएर अगाडि आउनुपर्ने हो होइन। तर के छ, हिजो खानकी नै तोकिन्थ्यो नि त राणाकालमा, तपाईँलाई थाहा छ नि, राणाकालमा खानकी तोकिन्थ्यो आफ्नो पर्नेहरूलाई, सबैका खानकी थिए, कोही कर्नेलका खानकी, कोही जर्नेलका खानकी, कोही कमान्डिङ जनरलका खानकी, खानकी तोक्ने हो, सुबेदार नियुक्ति भयो भने त्यसलाई खानकी थियो र खानकी चाहिँ यो। सो त्यो खानकीको भाष्य अहिले पनि गएको छैन। हिजो पनि हामी पेट्रिमोनियलिजम भन्छ, तपाईँ परिवार जानिया शासन भयो, अब चाहिँ आम जनताहरूको शासन आउँछ भनेर 7 साल आएको होइन त, हो नि आयो त 7 साल होइन, 77 सालमा पुग नागिसकेपछि त्यसका 70-72 वर्ष पछाडि पनि प्रचण्डजीले आफ्नो भाइलाई चाहिँ राष्ट्रिय सभाको अध्यक्ष बनाउनका लागि, त्यो खानकी खुलाउनका लागि चाहिँ पार्टी फेरेर चाहिँ अर्कोमा गएनन्, अनि त्यहाँदेखि भद्रगोल सुरु भयो होइन। हो त, खानकी त नेपाली काङ्ग्रेसका पुराना नेतालाई आउनेवाला थियो, तपाईँलाई थाहा छ त्यो कुरो, त्यहाँ मिलेन, सत्ता त काङ्ग्रेस र माओवादीको थियो। अब तर त्यहाँ खानकी कसलाई खुवाउनु पर्यो, भाइलाई खुवाउनु पर्यो, प्रिय भाइलाई, परिवारवाद जहाँ यहाँ छ कि छैन विचार गर्नुहोस् है, होइन। त्यतिमा गठबन्धनै तोडेपछिको एक वर्षपछि के भयो, यस्तो भयो भनेपछि त्यो जहानियापन, खानकी खानेपन, काम सम्पन्न गर्ने होइन, काम गर्ने होइन, जीवरामजी यहाँ बोलिदिने हो। उहिले तपाईँ हामीभन्दा जेठो पुस्ता, जेठो पुस्ता त नभन, हाम्रै जस्तो पुस्ता त हामीभन्दा अलि जेठा दाईहरूले गीत गाए होइन, गाई त पालो ढुङ्ग्रामा मै छैन, गरिबहरूले बोलिदिने कोही छैन, अब त्यहीलाई परहार भयङ्करसँगले बनाए होइन। अनि म त्यो गीत रचना गर्ने दाईसँग भेट्न पर्यो भन्दैछु, दाई बोलेर त केही पनि हुँदैन, त उनीहरू उहिले तिम्रो कम्युनिस्ट हुँदाखेरि चाहिँ राल्फा हुँदा बोलिदिने कोही छैन, गरिदिने कोही छैन, हुनुपर्ने बोलिदिने, अब बोलिदिएपछि हामीलाई पुग्छ, हामी म बोलिदिन्छु है भनेर हामी दुईतिहै सत्ता ल्याउन सक्छौँ यहाँ, त्यो पनि आफ्नो होइन, अर्काले बनाएको बोलिदिएर सत्ता बन्छ। सो तर हामी त्यही परिवारवादमा छौँ अहिले पनि, त्यही जहानिया तन्त्रमा छौँ अहिले पनि, हामी अगाडि बढ्या छैनौँ, ब्युरोक्रेसी त्यही छ। एउटा कुरा चाहिँ एक्नोलेज गर्नै पर्छ, 47 सालको परिवर्तनपछि गिरिजाबाबुले चाहिँ ओहो म पोलिटिकल पार्टीले एउटा खास एजेन्डाहरू लिएर आएर संवैधानिक राजतन्त्रमा आधारित बहुदलीय व्यवस्थाको यो संविधान अन्तर्गत चाहिँ म पोलिटिकल पार्टीले अथवा म एउटा लेजिस्लेटिभको प्रमुखले चाहिँ अब यो एक्जिक्युटिभ ब्युरोक्रेसी चाहिँ हाम्रो एजेन्डाहरूलाई अगाडि बढाउने खालको हुनुपर्छ भनेर धेरै बीस वर्ष पुगेका त्योभन्दा माथि होइन सहसचिव अथवा अतिरिक्त सचिव अथवा सचिवहरूलाई आफूलाई आफ्नो कार्यक्रमहरूमा समाहित हुन नसक्नेहरूलाई निकालेको सम्झना छ एउटा निर्णय गरेर उनीहरू सबैलाई फेरि अरू पार्टीहरूले मदत गरेनन् उनीहरूलाई मदत गरे पछि अदालतबाट फेरि जिताए
9: ती सबै सचिव भएपछि
8: होइन सो ब्युरोक्रेसीलाई लेजिस्लेटिभले संसदले प्रोपेल गर्न घुमाउन आफ्नो अनुसार गर्न सक्छ कि सक्दैन यो कुरामा यहाँनिर कस्तो छ भने मन्त्रीहरू भनेको यो लेजिस्लेटिभहरू चाहिँ लेजिस्लेचरहरू चाहिँ आउँछन् जान्छन् देश थाम्ने हामीले हो त्यो खालको छ सो हामी एकदम पोजिटिभ थिङ्किङबाट जानुपर्छ विवाद ल्याउनु हुँदैन भन्ने हिसाबले भयंकरसँग आफू त्यहाँ कसरी टाँसिएर बस्ने रहने भन्नेमा मात्रै हामी वैचारिक बहस गर्दैनौ नेपालमा त्यो परम्परा
9: त्यही अनुरूपको संविधान र त्यही अनुरूपको ऐन भएपछि कार्यकारीले हरेक चिज गर्न सक्छ मतलब एउटा जो सरकार छ त्यसले त्यस अन्तर्गत अघि बढ्न सक्छ
8: खै यो विषय चाहिँ ऐन र नियमावली चाहिँ काम गर्ने खालको बनाउँछ कि नगर्ने खालको बनाउँछ त्यो त
9: त्यसो अनुसारको बन्नु पर्यो र बहुमतको सरकार हुनु पर्यो त्यसो हुँदाखेरि अघि बढ्न सक्ने भयो अब यसैमा मैले जोडे जुन जेनजेटको विद्रोह भयो र त्यसपछि नेपाली जनले एउटा नयाँ पार्टीलाई जसको इतिहास छैन त्यो पार्टीलाई लगभग दुई तिहाई मत प्रदान गर्यो ऊ के भन्दैछ अहिले हामी संविधान संशोधन गर्न चाहन्छौ तर प्रतिनिधि सभामा त हामीलाई लगभग दुई तिहाई बहुमत तपाईँहरूले दिनुभयो दुई पुगेको छैन त्यसमा पुँजी आइसके आउनलाई 83 भइगयो एउटा त ल्याखराक लुखरुक मिलाइहाल्छु भन्ने हिसाब छ अर्थात् सानो कुनै पार्टीलाई व्यवस्थापन गर्छु मिलाइहाल्छु प्रतिनिधि सभामा तर अब मलाई चाहियो दुई तिहाई बहुमत राष्ट्रिय सभामा त राष्ट्रिय सभामा चाहिनका लागि स्थानीय तह र प्रदेशमा त्यो तहको मजबुत मेरो बलियो हात बनाउनु पर्यो भन्ने यो सरकारवालाको छ अब यो जो संविधान संशोधनबाट फेरि स्वर्गमा जाने लिस्नु तय हुन्छ भन्ने मान्यता यसले तय गर्न थाले जस्तो
8: यही चाहिँ लम्फू कुरा किन हो भने संविधान संशोधन गरेर संविधान नयाँ लेखेर केही पनि हुँदैन रहेछ भनेर त पहिला तीनवटा भयंकर विद्रोहहरूले प्रमाणित गरिसक्यो नि अब पनि नयाँ संविधान लेख्छु संशोधन गर्छु लेखेर हुन्छ कि बोलेर हुन्छ कि गर्न पर्यो काम त्यो गर्ने खालको प्रवृत्ति नेपालमा छैन अझ तपाईँले मलाई भन्नुहुन्छ भने त नेपालले गर्ने यो 12-27 पुरा गर्ने होइन विभिन्न इस्ट एसियाका विभिन्न देशहरू हेर्दाखेरि के देखिन्छ भने सबभन्दा पहिला खान र लाउन आफै उत्पादन गर्नुहोस् अरूमा पर निर्भर नहुनुहोस् माटो तपाईँसँगै छ त त्यहाँबाट जे उत्पादन हुन्छ त्यो खानुहोस्
9: मतलब आत्मनिर्भर मतलब आधारभूत आवश्यकता पूरा गर्ने आफैमा
8: खान र लाउनमा आत्मनिर्भर भइसकेपछि मात्रै सोच्नुहोस् तपाईँ प्रजातन्त्रका बारेमा सोच्नुहोस् अनि अरू सारा अरू कुराहरूका बारेमा सोच्नु
9: मतलब न्यूनतम आवश्यकता पूरा गर पहिले
8: न्यूनतम आवश्यकता त्यो राज्यको कुरा हो त्यो राज्यले कसरी अहिले सबैभन्दा विकसित भनिएका देशहरूमा पनि किसानले खेती गरे बापत सब्सिडी पाउँछ यहाँ कोहरूले कृषि कर्म गरे बापत केही प्रोजेक्ट गर्नुभयो भने कोहरूले लिन्छ तपाईँलाई थाहा छँदैछ वास्तविक किसानले पाउँछ वास्तविक किसान त दुई वटा मल पनि पाउँदैन किन्न पनि पाउँदैन त खाने कुरा लाउने कुरा जापानलाई हेर्नु भने सबभन्दा पहिला 1900 शताब्दी 1850 अगाडि बढेर खाने र लाउनेमा आफू आत्मनिर्भर हुन्छ सँगसँगै कसरी मेकानाइज गर्ने कसरी यातायातको विकास गर्ने कसरी हामी त अहिले रेमिटेन्स छ अनि नयाँ अलिकति नयाँ स्वादलाई हुने खालको चाहिँ नि उपभोग गर्नकै लागि हाम्रो त्यो रेमिटेन्सको पैसा बाहिर जान्छ लाउने कुरामा बाहिर जान्छ खानेर लाउनेमा हामी रेमिटेन्सलाई खानेर लाउनेमा आफू आत्मनिर्भर भएर त्यहाँदेखि अरू हिसाबमा औद्योगिक विकासमा अरू कुराहरूमा होइन दिगो विकासका कुराहरूमा लाउन सकिन्थ्यो होला नि त. त्यही उपभोगमा जान्छ हामीलाई. फोन पनि सबभन्दा पछिल्लो चाहिन्छ हामीलाई होइन,
9: लेटेस्ट मोडल महँगो.
8: अब बियर पनि बाहिरकै चाहिन्छ हामीलाई भरसक. सबै कुरा यहाँको स्थानीय उपभोग उपभोग्य कुराहरू त हाम्रो त इलिगल होइन. कोरियाले माकोली बेचिरहेछ संसारभरि, हामी पनि यहाँ किनेर खान्छौँ उनीहरूको घरेलु उत्पादन. जापानले घरेलु उत्पादन साके संसारभरि बेचिरहेछ. हाम्रोमा छ्याङलाई त्यो लेभलमा लान सक्दैन. साके भन्नु माकोली भन्नु र यहाँको छ्याङ एकै खालको उत्पादनको प्रक्रिया होइन. ल बाहिरको नल्याउने यहीँको गर्ने. त्यसका लागि चाहिँ बरु चामल बाहिर भए पनि बाहिरबाट पनि ल्याउन सकिन्छ. त्यो महँगो गर्ने, त्यो दाम अनुसारको गर्ने, क्वालिटी त्यसरी गर्ने होइन. त्यो गर्न सक्नुहुन्छ नि. बाहिरबाट हुस्की ल्याएर गर्नका सट्टा हामी यहीँनिर त्यो खालको उत्पादनहरू गर्नुपर्ने हो नि. तर कर्मचारी तन्त्र होला सायद, अथवा मन्त्रीहरू पनि होला सायद, के गर्छ बाहिरकोलाई लाइसेन्स ल्याउनमा. बाहिरको दियो भने भन्सार लाउनु पायो. भन्सार लाएपछि त्योबाट मात्रै तलब उठाउने हो. यहाँ त आन्तरिक रूपमा उद्योगहरू त्यसरी विकास गर्ने हो भने त छुट दिनु पर्यो, किनभने यहीँ रोजगारी हुन्छ होइन, यहीँ विकास हुन्छ, लङ टर्ममा त्यसले फाइदा गर्छ. तर आगुम तलब खाने कर त त्यसले दिन अलिकति
9: त्यो दिशा उन्मुख छैन. सरकार
8: दिशा उन्मुख होइन, त्यो सोचै छैन,
9: सोच नै छैन,
8: सोच नै छैन. खै त दुध हामी यहीँ हुनुपर्ने, त्यो त कृषि प्रधान हो. तपाईँ युरोप पनि जानुभयो, तपाईँ अमेरिका जानुभयो होला. त्यहाँ जाँदाखेरि त आधा घण्टा रेल अगाडि बढ्दाखेरि पनि स्याउ खेती अङ्गुरको बगैँचा त सकिँदैन नि त त्यहाँ त. यहाँ त दुई तिन गरामा लगायो त्यही कृषि प्रधान भयो. हाम्रो खास गरेर सघन जीवन निर्वाह खेती प्रणाली हो, त्यसैलाई विकास गरेर लानु पर्थ्यो.
9: सर तपाईँको नजरमा के त यो कन्स्टिट्युसन एमेन्डमेन्ट जरुरी छैन, वा यो सरकारले गर्दैन भनिदिएको मात्रै त्यो जनतालाई कुनै न कुनै ढंगले मत आकर्षित गर्ने एउटा तरिका मात्रै हो, नारा मात्रै हो के?
8: नारा मात्रै हो, लेखेर तपाईँ भ्रम हो,
9: भ्रम हो.
8: लेखेर र बोलेर हुँदैन क्या, काम गरेर मात्रै हुन्छ उत्पादन.
9: मान्छेले कतिसम्म कहिलेसम्म पर्यो
8: भ्रम हो. अब लोकतन्त्र भनेको यो प्रजातन्त्र भनेको भ्रम हो भन्नेहरू पनि धेरै छ. त्यसैले मैले अघि भने तपाईँलाई पोलिटिकल साइन्स मात्रै उ गर्ने होइन, साइकोलोजीहरू लकानले के भन्छ भने ज्याक लकान साइकोलोजिस्ट हो, साइको एनालिस्ट हो. के भन्छ भने लोकतन्त्रले राजनीतिक समस्याहरू समाधान गर्ने होइन, गर्दैन, यसलाई नयाँ रूपमा रूपान्तरण गर्छ. तर लोकतन्त्रले कुन समस्या, हाम्रो समाजको कुन समस्या चाहिँ कहिले पनि समाधान गर्दैन भने समाजमा दास र मालिकहरूको सम्बन्ध एउटा नयाँ खाले सम्बन्ध स्थापित गर्छ लोकतन्त्रले. त्यो चाहिँ कहिले पनि लान सक्दैन, त्यो चाहिँ कहिले पनि एलिमिनेट गर्न सक्दैन, त्यो मेट्न सक्दैन.
9: दास र मालिक,
8: दास र मालिक. अहिले डोनाल्ड ट्रम्प म मालिकै हुँ भन्छ, म राजै हुँ भन्छ होइन. यसरी नै आइरहेको छ, टर्कीमा त्यही छ, जर्मनीमा त्यही भइराखेको छ. यहाँ पनि छ हामीसँग. अब योभन्दा अगाडि अब खबाट नाम उठ्ने हाम्रा मालिक थिए, अहिले बबाट नाम उठ्ने हाम्रा मालिक छन्. हामी सबै उनीहरूका चाहिँ दास हौ. उनीहरूले त्यसरी नै सोध्छ. नेतृत्व परिवर्तनका कुरा गरे, सम्भावना छ कि अब त हामी साह्रै नै रसातल नै पुग्न लाग्यौँ. हाम्रो पार्टी त नेतृत्व परिवर्तनको कुरा गरे नि एमालेमा, के भयो भीष्म पितामह वा उहिलेको ल्याउँछ, उहिलेको एकदम महाभारतकालीन होइन. युरोपियनहरू कहिले पनि होमरकालीन एकदम ओडिसियसका कुरा ल्याउँदैन. यहाँ महाभारत रामायण राम राज्य ल्याउँछु भन्छ, रामी जन्मेका होइन, बोलेर हुँदैन क्या. तपाईँ अनि भीष्म पितामह त सरसैयामा, त्यो त अर्जुनले बाण हानेर सरका सैया बनाएर त्यहाँ त्यति बेला त उनले नेतृत्व गरिरहेको थिए. म त सरसैयामा त पुगेको छैन,
9: ओलीजीलाई सम्झनु हो यहाँ
8: खै सम्झना गरेको माया गरेको हो यो त बोलेर हुन्छ के भने तर बोल्दिने कोही छैन भनेर यत्रो चाहिँ नि सरकार संविधान बनाएर हुँदैन भन्ने तीनटा संविधानले देखाइसक्यो संशोधन गरेर पनि हुँदैन भन्ने देखाइसक्यो गर्न पर्यो के प्र्याक्टिकली खाना लाउने कुराहरू कसरी पुर्याउनुहुन्छ देशलाई आत्मनिर्भर कसरी बनाउनुहुन्छ कुरा त हो
9: त निरन्तर यसको अर्थ हामी निरन्तर परिवर्तन यो परीक्षणकै क्रममा चलिरहेछौँ यसको
8: परीक्षणकै क्रममा प्रजातन्त्र पनि यहाँ परीक्षणकै क्रममा आएको
9: सर
8: भारत
9: प्रजातन्त्रकै विषयमा यो अलिकति आम चासोको पनि विषय भएको हुनाले तपाईँ जस्तो प्रबुद्ध व्यक्तिबाट यसको जवाबको म आशा गर्दछु हामी कहाँ लगभग अब 46 तारिक अहिलेसम्म हेर्दाखेरि 37-38 वर्षको हामीले प्रजातन्त्रको पछिल्लो अभ्यास गर्यौँ भलै पञ्चायतकालमा पनि एक खालको चुनाव हुन्थ्यो 7 सालदेखि 17 सालसम्ममा पनि फेरि संसदीय निर्वाचन भयो त्यो सबै जोड्ने हुन त धेरै लामो छ तथापि 46 नै आधार मान्ने हो भने हामी 37-38 वर्ष लगभग हामीले प्रजातन्त्रको अभ्यास गर्यौँ त यस्तै अभ्यास भएका देशहरू जस्तो भारत छ अरू पनि देशहरू छ बङ्गलादेश श्रीलङ्का मतलब संसारका कयौं पाकिस्तान संसारका युरोपियन कयौं मुलुकहरू त जहाँ जहाँ यस्तो खालको सिस्टम छ यो सिस्टमले स्थायित्व प्रदान गर्ने जनताबाट निर्वाचित सरकारले 5 वर्ष पूरा गर्ने विषय उप प्रश्न उठेको छ अरू देशको तपसिल छोडिदिउँ अरू देशमा पनि अस्थिरता छ अहिले भारतको तपाईँ पछिल्लो अवस्था हेर्नुहोस् पाकिस्तानमा अवस्था हेर्नुहोस् बङ्गलादेशमा हेर्नुहोस् केही समय अगाडिको श्रीलङ्का हेर्नुहोस् वा मालदिप्सका यी सारा जो दक्षिण एसिया छ त्यसमध्येमा नेपाल भलै खड्ग प्रसाद ओली अलोकप्रिय भए होलान् तर निर्वाचित सरकार थियो दुईवटा मिलेको थियो काङ्ग्रेस र कम्युनिस्ट सबभन्दा ठूलो पार्टी काङ्ग्रेस दोस्रो ठूलो पार्टी एमाले एमालेको नेतृत्वमा सरकार थियो काङ्ग्रेस त्यसको सहयोगी थियो आलो पालोको उनीहरूले तय गरेका थिए अनि यो सबै
8: समस्या नै यो आलो पालो
9: आलो पालो
8: त्यति बेला मैले ट्विट लेखेको छु काङ्ग्रेस ठूलो पार्टी भयो राजनीति एकदमै चाहिँ तरल अवस्थामा छ भाग बन्डाको भयङ्कर छ होइन एउटा पार्टीमा विश्वास भएकाले अर्को पार्टीको चुनावमा चुनाव चिन्हमा भोट दिनु परिराखेको स्थिति छ त्यति बेला के गर्नु पर्थ्यो काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भएको हुनाले एमाले बिना शर्त उसलाई
9: मतलब प्रतिपक्षमा रहनु पर्थ्यो
8: एमाले काङ्ग्रेसलाई एकमना सरकार 5 वर्ष
9: तिमीले
8: चलाऊ अब राजनीतिले एउटा कोर्स लिन्थ्यो 5 वर्षको लागि तपाईँ वेस्टमा पनि मिलिजुली सरकार हुन्छ युरोपभरि छ तर मिलिजुली बनाउनेहरूले एउटालाई तेरो नेतृत्वमा भनेर उसले नै अब 1 वर्षपछि मल प्रधानमन्त्री मल राष्ट्रपति गर्दैन क्या गर्दैन उसलाई समर्थन गरिदिने हो पछि एजेन्डाबाट आउट हुन थालो भनेदेखि निकालिदिने हो सो नेपाली काङ्ग्रेसले त्यति बेला 5 वर्ष सबभन्दा ठूलो पार्टी हुनुको नाताले उसलाई अर्कोले अरूले अरू त मिल्न सक्दैन अरू त साना साना भए उनीहरूले गर्न सक्न एकदम बहुत तलको तेस्रो भयो नि त माओवादी त त्यसले गर्दा उनीहरूको समर्थनले हुँदैन एकल समर्थन कसले गरिदिने हो एमाले गरिदिने समर्थन गरेपछि प्रतिपक्ष त हुँदैन प्रतिपक्ष अरू नै हुन् त्यसो भएपछि 5 वर्ष नै नेपाली काङ्ग्रेसको चाहिँ सरकार भयो ठिकै छ एक दुईवटा एमालेलाई दिन्छ भने फरक कुरा हो तर एजेन्डाहरू मन्त्रीमा पठाउने होइन तपाईँ आवधिक योजनामा वार्षिक योजनामा अर्थ बजेटहरूमा आफूले भनेको योजनाहरू त राख्न सक्नुहुन्छ नि त समर्थन गरिदिएको सरकार भएपछि त्यसो भएपछि के हुन्थ्यो सरकारको स्थायित्व हुन्थ्यो अगाडि बढ्थ्यो तर गठबन्धन नै कसरी गर्ने भने मैले तिमीलाई समर्थन गरेपछि तिमी 1 वर्ष म 1 वर्ष प्रधानमन्त्री ल अनि गृहमन्त्री र अर्थमन्त्री पनि बाँड्नुपर्छ ल
9: त अब के भयो त यो सिस्टम के भयो त यो खालको जुन सिस्टमलाई हामी
8: सिस्टमै भएन भद्रगोल भयो त्यो भद्रगोल
9: हामी कहाँ मात्रै कि अब साउथ एसियामा अरू ठाउँमा पनि मैले यहाँलाई प्रश्न गरेँ बङ्गलादेशको विद्रोह त्यहाँ पनि निर्वाचित सरकार थियो पाकिस्तानमा अहिले फेरि समस्या प्रारम्भ भएको छ, भारत अहिले तनावमा छ, फेरि त्यत्रो लामो प्रजातान्त्रिक भनिने अभ्यास गरेको थियो,
10: यसले
9: संकेत के,
10: स्टेट कतिको बलियो छ, स्टेट र ब्युरोक्रेसी कतिको बलियो छ यसमा भर पर्छ। भारत निकै हदसम्म त्यसको भारत राज्य भन्नु र त्यसको चाहिँ कर्मचारी तन्त्र भन्नु बलियो छ, ब्रिटिसहरूले जग बसाइदिएर गएका हुन्छ,
9: त्यो पूर्वाधार तयार
10: त्यो। चाइना बहुत बलियो स्टेट हो,
9: मतलब दबाउन सक्छ अर्थात आफ्नो नियन्त्रणमा राख्न सक्छ,
10: एब्जर्ब गर्न सक्छ, दबाउन नियन्त्रण भन्ने भन्दा पनि ठूला ठूला हङकङ
9: मतलब जनाउने सामर्थ्य राख्छ,
10: हङकङ के अरे डोनाल्ड ट्रम्प आऊ हङकङ बचाऊ भनेर त्यहाँ लेखाएको थिए के, यहाँ जसरी बालेन आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ भनेर यहाँ छ नारा, हङकङमा पनि गरेको यो 2018-19 भयंकर आन्दोलन भएको, सी जिनपिङ यहाँ पनि भारतबाट फर्किने यहाँ बस्नुभयो होइन, उहाँलाई सोधियो हङकङ स्वतन्त्र हुन्छ त अब चीन टुक्राउन खोज्नेहरूका त्यस्ता शक्तिहरूका हड्डी पसली धुलिसात गर्ने क्षमता चाहिँ
9: यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै जाने बेला उनले भनेर गए,
10: भनेर गए। स्टेट त्यो कार्यपालिका न्यायपालिका व्यवस्थापिका कतिको दह्रो छ, बंगलादेश पनि ल्याङफ्याङ रहेछ, तर बंगलादेश हामी जस्तो होइन नि, त्यहाँको विकासको स्तर हेर्नुहोस्,
9: त्यहाँको
10: जीडीपी हेर्नुहोस्, हामीभन्दा कति गुणा छ, हिजो भन्न बेर लाउँदैन थियौँ हामी बंगलादेशको अनिकाल नसम्झे यहाँ खानै रुच्दैन, हाम्रो त चिन्तनै त्यस्तो छ के, अरूको अनिकाल सम्झेर अरूका इथियोपियामा मान्छे मरिसक्यो अलिकति खा भनेर अलिकति थपेर खाने।
9: डाक्टर साहब म तपाईँसँग अरू थप कुरा गर्न चाहन्थे, समयले धन्यवाद छ यहाँलाई। आदरणीय दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो डम्बर चेम्जोङ, उहाँ पीएचडी हुनुहुन्छ, उहाँ एउटा मानव शास्त्री समसामयिक विषय केन्द्रित गरेको संवाद, म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।
11: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
12: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
11: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
13: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
11: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
13: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
11: र मुखको स्वास्थ्यको सुधार।
14: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
15: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
18: फोन नम्बर 082-65-63-479,
17: मोबाइल नम्बर 98-494-67-487।
19: मध्य पश्चिम ट्रान च्याक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार र प्रधानमन्त्रीको कार्यशैलीका कारण लोकतन्त्र खतरामा रहेको बताउनु भएको छ। प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले जनतासँग संवाद नगर्ने, विपक्षी दलसँग संवाद नगर्ने र आफ्नै पार्टीलाई व्यवस्था गर्ने प्रधानमन्त्री अधिनायकवादी शैलीमा अघि बढ़ेका कारण लोकतन्त्र खतरामा रहेको दावी गर्नुभयो। जुन मुलुकको कार्यकारी प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक हुँदैन, त्यस देशमा सुन्दर लोकतन्त्रको कल्पना गर्न नसकिने उहाँको भनाइ थियो। पुराना भनेका दलहरूले गरेको गल्ती कमजोरीका कारण फागुन 21 जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैली पुराना भनेका दलहरूको भन्दा गैर लोकतान्त्रिक र अधिनायकवादी रहेको उहाँको धारणा रहेको थियो। त्यस अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी हरूलाई स्वागत एवं सम्मान गर्दै उहाँले दाङका साना तथा मझौला उद्योगी व्यवसायका समस्या पहिचान गरी समाधानमा नयाँ नेतृत्वले प्रभावकारी पहल गर्नुपर्ने बताउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानकर्षण भएको राजसोपाले जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकाय पनि सघाउने उल्लेख छ। राजसोपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि राजसोपाले छानबिन अघि बढ़ाएको हो। नयाँ तथा पुराना गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता, नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थिति भएर गाड़ी जाँच गराउनु पर्ने छैन। त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थिति नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थिति गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। र सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न 67,50,00,000 रूपियाँ विनियोजन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ। कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष 2083-84 लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटो मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ तोकिएको छ। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्य सम्बन्धी अनिश्चितता कम हुने सचिवालयले बताएको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पाइल्स फुस्फुसा फुस्फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू।

0: 08-590-847 08-590-847
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
1: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
3: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा,
3: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा,
4: उपलब्ध शल्यक्रियाहरू,
3: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
3: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
3: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
3: डाक्टर राजीव ढकाल, MBBS, MS, FMAS, DMAS, अब शंकर मेडिकल हल खोराई दाङमा, डाक्टर द्वारा दिइने सेवाहरू,
4: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
3: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
4: पुरुषको लिंग सम्बन्धी समस्या,
3: पिसाब पोल्ने समस्या,
4: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
3: पाइल, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
4: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
3: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: डाक्टर भेट्ने समय
3: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
4: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
3: साँझ 5 बजेदेखि 8 बजेसम्म।
5: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-562-0-98-78-18-617 र 98-78-35-46।
6: हजुर, गजबको अफर आयो, ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल ल ल, गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्।

सम्पूर्ण सम्पूर्ण लोक पारखी मनहरूमा हार्दिक स्वागत गर्दछु म कार्यक्रम प्रस्तुता सरोज लामिछाने। नेपाली कला संस्कृति भाषा साहित्यसँग सम्बन्धित यो कार्यक्रम आइतबारदेखि शुक्रबारसम्म फरक फरक तबरबाट सुन्न सक्नुहुन्छ आदरणीय चन्द्रमणि गौतम दाईको साथमा र शनिबार हरेक दिन बिहान म तपाईँसँग आउँछु। तर आज शनिबार होइन है, नझुक्किनु होला। सधैँ शनिबार आउने मान्छे आज सरोज आएछ भनेर फेरि शनिबार भन्ठान्नु होला, होइन। आज मंगलबार हो, मंगलबार विशेष तपाईँसँग कुराकानी गर्छौं, लोकगीत लोक संगीतको बारेमा चर्चा गर्छौं, कुराकानी गर्छौं, अनि गीत संगीतको बारेमा हामी केही लागेका कुराहरू व्यक्त गर्छौं भने आज हामी तपाईसँग दशैं नजिकै गर्दा दशैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्छौं। त्यसैले समय अनुकूल छ, तपाईँको फुर्सद छ। यदि तपाईँले आफूलाई यहाँ उभ्याएर अथवा हामीलाई सम्झिएर हामीसँग सहभागी भएर आफ्ना आफन्त इष्टमित्रहरूलाई शुभकामना व्यक्त गर्न चाहनुहुन्छ भने 4591 3000 4594 00 फोन गर्न सक्नुहुन्छ। हामी तपाईँको फोन लिन्छौं, तपाईँसँग कुराकानी गर्छौं र तपाईँसँग हामी शुभकामना आदान प्रदान गर्छौं। यो बेला हामी सम्झिरहेका छौं स्वदेश विदेशमा रहनुभएका सबै नेपाली मनहरू, सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू। तपाईँ परदेशमा हुनुहुन्छ, प्रवासमा हुनुहुन्छ, कतिपयले लामो समय बिताइसक्नुभयो, कतिपय भर्खर भर्खर जानुभएको होला, कतिपय सपना सुन्दर सजाउँदै फेरि स्वदेश फर्कदै हुनुहुन्छ भने कतिपय सुन्दर सपना बोकेर आफ्नो यात्रातर्फ, कर्मभूमि अथवा परदेशतर्फ लाग्दै हुनुहुन्छ। जहाँ जहाँ भए पनि तपाईँको सुस्वास्थ्य, दीर्घायु, उन्नति, प्रगतिको कामना गर्दछौं हामी इन्द्रणी परिवार, रेडियो काठमाडौँ परिवार। काठमाडौँबाट ईशा धमला, देशभरका तमाम रेडियोहरूबाट प्रविधि कक्षमा साथ दिने सबैजना प्राविधिक मित्रहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु मनैदेखि। र यहाँहरू सबैलाई मेरो तर्फबाट बडा दशैं तथा शुभ दीपावलीको सुखद उपलक्ष्यमा सुख, शान्ति र समृद्धि सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सुखका कुरा मनभरि छन् व्यक्त गर्न मन लाग्छ, दुःखका कुरा पनि उत्तिकै छन्। बुढी गण्डकी हिजो जसरी भोटेको सी बाढ़ी आएको थियो, बुढी गण्डकी हिजो त्यसै गरी बाढ़ी आएर धेरै धनजनको क्षति भएको छ, धेरैजनाले आफ्नो ज्यान गुमाउनु भएको छ भने धेरैजनाले आफ्नो परिवार गुमाउनु भएको छ, धेरैजनाले आफ्नो सम्पत्ति गुमाउनु भएको छ। विभिन्न ठाउँमा रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरूले यो दुःखद खबर प्राप्त गरिरहँदा हामी मात्रै होइन देश नै शोकमग्न छ। यस्ता घटनाहरू, यस्ता प्राकृतिक विपत्तिहरू प्राय देशमा भइरहन्छन्, अझ यो पाली चाहिँ अलि बढ़ी भएको छ। यसले गर्दा सबैजना चनाखो रहनुपर्छ, सचेत रहनुपर्छ भन्ने हाम्रो आग्रह छ। जतिजनाले बाढ़ी पहिरोबाट आफ्नो ज्यान गुमाउनु भएको छ, दिगम्बत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धांजलि अर्पण गर्दछौं भने हामी घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं र परिवारजनप्रति समवेदना प्रकट गर्दछौं। 4591 3000 4594 00 खुल्ला छ। देश विदेशमा रहनुभएका मित्रहरूले आफ्नो नम्बर डायल गर्नुहोस्। 4591 3000 4594 00 हामी कुराकानी गरौंला। देश विदेशबाट हेर्ने सुन्ने सबैले यो कार्यक्रमलाई शेयर गर्नुहोला। हामी सामाजिक सञ्जालबाट व्याप्त रूपमा तपाईँहरूको माझमा छाइरहेका छौं। अब शुरूमा रेशम थापा, गीता देवी र सात्रीको सुरको एउटा दशैं विशेष गीत प्रस्तुत गर्दैछौ। रूमालै छचिनु गाउँघरको मायालाई सोध्या छ भन्दिनु।

रुमालै छचिनु गाउँघरको मायालाई सोध्या छ भन्दिनु यो प्रदेशमा अथवा प्रवासमा रहेको नेपाली अथवा लाउडे पल्टनमा रहेको एउटा राष्ट्र सेवकले आफ्नो गाउँघरको सम्झना स्वरूप गाएको गीत सम्झना स्वरूप पस्किएको एउटा भावना थियो हामीले प्रस्तुत गर्यौं शुभारम्भमा देशभरबाट कार्यक्रम इन्द्रेणी सुन्दै हुनुहुन्छ अनि हेर्दै पनि हुनुहुन्छ तर भिडियोमा मेरो तस्विर भने आज कैद छैन तर कार्यक्रमलाई रेकर्ड हो कि भनेर नसम्झनु होला यो लाइभ कार्यक्रम हो कहिलेकाहीँ झुक्किनुहुन्छ लाइभ होइन कि भनेर मान्छे नदेख्दाखेरि आज मलाई त्यति देखिन मन लागेन किनभने आज मेरो अनुहार अलिकति हेर्न राम्रो छैन तपाईँले सोचे जस्तो राम्रो छैन है त्यसैले आज म अडियोमा मात्रै तपाईँसँग उपलब्ध छु त्यसैले अन्यथा नलिनुहोला आज भने हामी कुराकानी गर्छौं 4541 9300 4541 9400 छोटो मिठो त्यो पनि शुभकामना राख्छौं र शुभकामना व्यक्त गर्छौं आजको बसाई सिद्धार्थ ब्याङ्कले प्रायोजन गरेको छ सिद्धार्थ ब्याङ्कमा तपाईँले खाता खोल्नुहोला सिद्धार्थ ब्याङ्कलाई तपाईँले सम्झिनुहोला सिद्धार्थ ब्याङ्क तपाईँ हाम्रो साथमा छ यो बेला लाइनमा जाँदैछु कोही मित्र हुनुहुन्छ स्वागत गरौं 4541 9300 4541 9400 ल ठिक छ धेरै मित्रहरूलाई अपत्यार लाग्न सक्छ झुक्किन सक्नुहुन्छ यो कार्यक्रम लाइभ भइरहेको छ मैले त्यो अर्थमा भनिरहेको छु कि आज भिडियो नदेखेपछि धेरैजना मित्रहरूले यो कार्यक्रमलाई रेकर्ड हो कि भनेर सम्झनुहुन्छ तर होइन हामी प्रत्यक्ष कुराकानी गर्छौं 4541 9300 4541 9400 यो कार्यक्रम हो लाइभ अब हामी जाँदैछौ अर्को एउटा गीततर्फ गीत हामीले रोजेका छौं पासपोर्ट झोलामा पछिल्लो समय बजारमा आएको गीत छ राम थापा शिशिर र विश्वरी देवीको स्वरमा विश्वरी देवी र राम थापा शिशिरले गाउनुभएको नयाँ गीतको लय शब्द सिर्जना भने राम थापा शिशिरले गर्नुभएको छ राम थापा शिशिरको युट्युब च्यानलबाट पछिल्लो समय बजारमा आएको नयाँ गीत पनि हो

आहा, धेरै परदेशिन लागेका दशैंको मुख अथवा चाडबाडको मुखमा परदेशिन लागेका धेरै नेपालीहरूको एउटा वास्तविक कथा पासपोर्ट झोलामा यो गीत प्रस्तुत गर्यौं। दशैं भन्ने बित्तिकै विशेष त प्रवासी नेपालीहरूलाई लाग्छ अलिकति बढ़ी विछोड़को पीड़ा, अलिकति बढ़ी दूरी टाढा हुनुको पीड़ा हामी नेपालीहरूले गीत संगीत मार्फत प्रस्तुत गर्ने गरेका छौं। त्यही वर्गको एउटा गीत पासपोर्ट झोलामा प्रस्तुत गर्यौं। रामथापा शिशिर र विश्वरी देवीको स्वर थियो। अब हामी टेलिफोनमा जान्छौं। कोही मित्र हुनुहुन्छ? नमस्कार। आज के भएको छ? अघि घण्टी बजिरहेको थियो तर फोन भित्र लिने बित्तिकै ट्याटा टोटो भएको छ। सायद टेलिफोनमा समस्या हुन सक्छ। यो समस्या छ भने ईसा धमालालाई छिट्टै समाधान गर्नको लागि म अनुरोध गर्न चाहन्छु। बाहिर घण्टी बजेको छ, फोन उठेको छ, तर भित्र जब हामी इन्ट्री गर्छौं त्यस पछाडि यो ट्युनिङ तपाईँले सुनिहाल्नुभयो, ट्याटा टोटो ट्याटा टोटो। अब हामी यो सुन्न चाहँदैनौ ईसाजी, यसको छिटै समाधान निकाल्नु होला। त्यो समाधान निकाल्नुभन्दा पहिला फेरि यो माहौललाई संगीतमय बनाउँदै मैले प्रस्तुत गर्दैछु गीत रहेको छ असाध्यै मिठो, पछिल्लो समय टिकटकमा सर्वाधिक मन पराउनु भएको, तपाईँले असाध्यै माया गर्नुभएको खेम सेन्चुरी र विष्णु माझीको परदेशले किन्यो घरदेशले बेच्यो। यो गीत हामी प्रस्तुत गर्दैछौ। यो गीत सुन्दै गर्दा सुनाउँदै गर्दा यो पनि त्यस्तै हरेक नेपालीहरू अथवा परदेशिनी भएका नेपालीहरूको कथा व्यथा, उहाँले भोग्नुभएको पीड़ा र विशेष त परिवारबीच दूरी टाढा भएको कुरा, यस्तै यस्तै वियोगान्त कुराहरू गीतमा उनिएको छ। यो गीत सुन्न र सुनाउन मन लाग्यो सबै नेपाली मनहरूमा। फेरि यसले दशैंको आभास गराउँछ।

0: सेम सेन्चुरी र विष्णु माझीको सुमधुर गलाले भरिएको यो मिठो भाका परदेशले किन्यो घरदेशले बेच्यो प्रस्तुत गर्यौं। स्वागत छ फेरि हामी छौं रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रम इन्द्रेणीमा। म छु प्रस्तुता सरोज लामिछाने। चन्द्रमणि दाईको साथमा आज सट्टामा म आएको छु। चन्द्रमणि दाईको साथमा सुन्ने यो कार्यक्रमलाई मैले त्यो तरिकाको प्रस्तुत गर्न सकुला नसकुला तर सम्झिरहेको छु आदरणीय चन्द्रमणि दाईलाई। विभिन्न कार्यक्रममा व्यस्त रहँदा उहाँको ठाउँ परिपूर्ति गर्न म तपाईँको माझमा आएको छु। 4591300 पनि खुल्ला छ। हामी शुभकामना आदान प्रदानका लागि तपाईँलाई आह्वान गरिरहेका छौं। हामीले सामाजिक सञ्जाल मार्फत होस् अथवा टेलिफोन मार्फत होस् अथवा विभिन्न माध्यम मार्फत हामी आफ्ना आफन्त इष्टमित्रहरूलाई यो बड़ा दशैं तथा शुभ दीपावलीको अन्य विभिन्न चाडपर्वको शुभकामना लिने र दिने गर्छौं। हामीले त्यो माध्यम बनेका छौं कि हाम्रा आफन्तजनहरूमा हाम्रा शुभकामनाहरू पुग्न सकुन्। त्यसैले लाइनमा आउने मित्रलाई स्वागत गर्छु। नमस्कार।
1: हजुर नमस्कार।
0: कहाँबाटको बोल्दै हुनुहुन्छ?
1: हजुर म मनमैजु काठमाडौँबाट महेश दवारी।
0: के भन्नुभयो?
1: मनमैजु काठमाडौँबाट म महेश दवारी बोल्दैछु।
0: महेशजी मनमैजुमा के गर्नुहुन्छ?
1: म टिचर हो।
0: हजुर
1: म मनमैजुको मानसिंह धर्म महाविद्यालय विद्यालयमा पढाउँछु।
0: ए टिचर टिचिङ गर्नुहुन्छ तपाईँ। आज स्कुल बिदा छ?
1: हजुर आज स्कुल बिदा छ।
0: नत्र यति बेला त तपाईँ मजाले ल ख भन भन्ने बेला भयो होइन?
1: रेडियो सुन्दैछु, मलाई एकदम मनपर्ने कार्यक्रम इन्द्रेणी।
0: हस् खुसी लाग्यो, धन्यवाद।
1: भएको बेला सुन्न पाइँदैन अनि स्कुल नभएको बेलामा सुन्ने त हो।
0: ठिक छ ठिक छ, धेरै धन्यवाद। तपाईँको आफ्नो अमूल्य समय फुर्सदिलो समय निकालेर हामीलाई सम्झिनु भयो, शुभकामना राख्नु होला।
1: शुभकामना सर्वप्रथम त तपाईँ लगायत सम्पूर्ण रेडियो काठमाडौँ 92.1 युनिटलाई चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। र जसले मलाई महेश दवारी भनेर चिन्नुहुन्छ, जो जहाँबाट मलाई सुनिराख्नु भएको छ उहाँहरू र मेरो घर परिवार, मेरो बुवा मम्मी यही हुनुहुन्छ, बुवा मम्मी, मेरो दिदीहरू, मेरो भाइ होइन भिराजुहरू लगायत मेरो विशेष गरेर त मेरो मिसेसलाई होइन लगायत जसले मलाई महेश दवारी भनेर सुन्नुहुन्छ चिन्नुहुन्छ उहाँहरू लगायत सम्पूर्ण शिक्षक साथीहरू मानसिंह धर्म माध्यम विद्यालयमा अध्यापन र सम्पूर्ण शिक्षक साथीहरू उहाँले पनि मलाई सुन्दै हुनुहुन्छ भने उहाँहरू लगायत सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ विजयादशमीको शुभ दीपावलीको लगायत छठ पर्वको समस्त चाडपर्वको हार्दिक मंगलमय शुभकामनाका शब्दहरू व्यक्त गर्न चाहन्छु।
0: हस् धेरै धन्यवाद समाजी, सुन्दै रहनुहोला छुट है त।
1: धेरै धेरै धन्यवाद गर्नुहोस्।
0: नमस्कार नमस्कार। महेश दवाडी काठमाडौँको मनमैजूबाट हुनुहुन्थ्यो। हाम्रो तर्फबाट पनि यहाँको घर परिवार यहाँलाई सुख शान्ति समृद्धि सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौं। लाइनमा को हुनुहुन्छ? नमस्कार।
2: नमस्कार हजुर।
0: धनप्रसाद भूषाल।
2: प्रसाद राधी आज
0: बुझिन
2: धनराम भूषाल
0: हो म त्यही भन्दैछु। अब मनले मनमा राखेपछि जे भने पनि भयो होइन?
2: एकदम
0: धन र घनामा के फरक छ र?
2: आत्मीय एकदम आत्मीय सम्बन्ध छ सर। सर यसो बोलचाल गर्न पाए पनि धेरै दिनपछि भेटघाट गर्न नपाए पनि तर हामी आत्मा छौँ क्या, आत्मीय छौँ क्या।
0: ल खुसी लाग्यो सम्झिनु भएकोमा। तपाईँलाई शुभकामना दशैंको।
2: सर भन्दैछु म विजय दशमीको अब देशमा अब प्रकृति विपद आइपरे पनि जे परे पनि अब विजय दशमी घरको रूपमा खाइसकेको छ। आफ्नो गति अनुसार आफ्नो तरिकाले चाडपर्व विशेष सुनाएर मनाउनु होला। सबैलाई शुभकामना। अर्काले घोडा चढ्नु आफू झुट चढ्ने कोसिस नगर्नु होला, किन भन्दाखेरि हुँदा खाने र हुने खानेको समाज छ हाम्रो। त्यही भएर आफू चाहिँ त्यस्तै चिसो रहनु होला र हाम्रो चाडबाड मनाइ हाम्रो कला संस्कृति देखेर विदेशीलाई पनि इच्छा लागोस् त्यस्तो तरिकाले मनाउनु होला साधारण तरिकाले भनेर भन्दै सबैलाई शुभकामना दिँदै म बिदा भएको छु।
0: हस् धेरै धन्यवाद। धनराम भूषाल बालाजुको हाइटबाट हुनुहुन्थ्यो शुभकामनाको साथमा। मित्रहरू अहिले धेरै मान्छेहरूले धेरै साथीहरूले घाँटीहरू हाट निल्नु होला भन्नुहुन्छ, धेरैले गच्छीहरू दसैँ मनाउनु होला भन्नुहुन्छ। खासै यो चाहिँ पुरानो भयो जस्तो लाग्छ मलाई। अहिले मान्छेहरूले खासै चाडपर्वहरू त्यसै गरी नै मनाउँछन्। अहिलेका मान्छेहरू अलिक धेरै पहिलाका जस्तो छैन। अहिले स्वतन्त्रताको हकमा, वाक स्वतन्त्रताको हकमा अहिले धेरै मान्छेहरू शिक्षित भइसकेका छन्। धेरै मान्छेहरूले देश विदेश देखेका छन्। धेरै मान्छेहरूले सामाजिक सञ्जाल मार्फत अहिलेको डिजिटल बजारमा धेरै मान्छेहरूले ज्ञान हासिल गरेका छन्, शिक्षित भइसकेका छन्। धेरै मान्छेहरू छोराछोरी शिक्षित भएर आफ्ना बाबा आमालाई पनि त्यो खालको वातावरण बनाएका छन्। अहिले अशिक्षित हुनुभएका हाम्रा बाबा आमा होलान्, नजानेका हाम्रा बाबा आमा होलान्, डिजिटल बजार नबुझेका बाबा आमा होलान्, चलाउन नजान्ने होलान् तर अहिलेका नयाँ पुस्ताले ती बाबामालाई पनि सक्षम बनाइसकेका छन्। त्यसैले अबको समाज भनेको घाँटी हेरी हाड निल्नु पर्छ भनेर त्यति सुझाव दिनुपर्ने खालको समाज छ जस्तो लाग्दैन है। यो पुरानो भइसक्यो, अब हामी नयाँ शुभकामना दिउँ। को हुनुहुन्छ लाइनमा? नमस्कार।
3: हजुर नमस्कार।
0: शुभ नाम?
3: म बोल्दैछु यता शङ्खसभा पाँच कमानबाट, सपना तामाङ।
0: सपनाजी आराम हुनुहुन्छ?
3: हजुर एकदमै दाई आरामै छु। अनि हजुरहरूलाई कस्तो छ?
0: हामीलाई पनि आरामै छ, शुभकामना राख्नु होला।
3: हुन्छ, फर्स्टमा त अब हजुर लगायत अनि रेडियो इन्द्रिणी होली युनिटलाई नै विजय दशमीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहे। अनि हुनुहुन्छ साथी हाम्रो सुमिता याखा, अनि हुनुहुन्छ बहिनी चन्द्रमाया, भावना मकर, जुनिला चामलिङ, दिदी उनिसा, अनि भाइ रोमन मक्तान हुनुहुन्छ, राजवीरा काइला, सुरज राई टुम्सा, कृष्ण तामाङ, अब साथीहरू त धेरै हुनुहुन्छ, मलाई सपना भनेर चिन्नुहुने सबै सबैलाई चाहिँ विजय दशमीको धेरै धेरै शुभकामना व्यक्त गर्दै गएँ ल। नमस्ते, टेक केयर, बाई
0: बाई। नमस्कार, तपाईँलाई पनि धेरै धेरै शुभकामना हाम्रो तर्फबाट, लाखौं करोडौं अरबौं शुभकामना व्यक्त गर्छौं। अविशाजी हामी फोन लिन्छौ या गीत सुन्छौ? फोन लिन्छौ। नमस्ते।
4: हेलो, नमस्ते।
0: नमस्ते, शुभ नाम के होला?
4: सपना खड्का, पानेश्वरबाट।
0: आराम हुनुहुन्छ?
4: एकदमै आरामै छु। हजुरलाई कस्तो छ?
0: हामीलाई पनि ठिक छ, शुभकामना राख्नु होला।
4: सर्वप्रथम त हजुरको लागि अनि हाम्रो ईशाजीको लागि, ईशाजीलाई चाहिँ दुई गते घर जाँदै हुनुहुन्छ क्या, सुनिराख्नु भयो होला उहाँलाई शुभयात्रा अग्रिम। अनि यति बेला सुनिहाल्नुहुन्छ है, सम्पूर्ण साथीहरूलाई कोही कसैलाई बिर्सेको छैन, बिजी भएको कारणले नाम लिन सकेर सम्पूर्ण साथीहरूलाई बडा दिदीको धेरै धेरै शुभकामना भन्ने चिटिन्छु। नमस्ते।
0: नमस्ते। नमस्ते, सपना खड्का बानेश्वरबाट हुनुहुन्थ्यो शुभकामनाको साथमा। अर्को लाइनमा आउने मित्रलाई स्वागत गरौं। को हुनुहुन्छ? 4591300 4591400 खुल्ला छ, फटाफट आउनुहोला, शुभकामना राख्नुहोला। तर यो बेला भने हामी गीत प्रस्तुत गर्दैछौ।
5: अब
6: त बिरौटामा कोदो बेसी खान्छ धान पनि।
5: अब नानी बाबाहरू त

0: रेशम सापकोटा र विष्णु माझीको स्वरमा यो निकै मिठो दशैंको गीत, तिहारको गीत, धेरै वर्ष परदेश बसियो, अब खुशी बोकेर, उमङ्ग बोकेर म स्वदेश फर्कँदैछु, परिवारको सपना बोकेर स्वदेश फर्कँदैछु भन्ने एउटा उत्सवजन्य, एउटा रमाइलो, एउटा वास्तवमा आफ्ना खुशीका उमङ्गहरू छाएको एउटा गीत, जसले धेरै खुशीहरू लिएर फर्किएको एउटा कथा प्रसंग हामीले प्रस्तुत गर्यौं। कहिले दुःखका त कहिले सुखका, यिनै गीत संगीत सुन्दै हामी अघि बढ़िरहेका छौं। रेडियो काठमाडौँले उत्पादन गरेको कार्यक्रमलाई देशभरबाट सुन्दै हुनुहुन्छ सबैजना प्राविधिक मित्रलाई म फेरि धन्यवाद दिन्छु र यहाँलाई पनि दशैंको शुभकामना व्यक्त गर्छु। यहाँलाई मात्रै होइन, यहाँको घर परिवारलाई, यहाँको रेडियो टीमलाई, संचालक टीम, विज्ञापनदातादेखि सम्पूर्ण सहकर्मीहरूलाई म शुभकामना व्यक्त गर्छु। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्कार।
1: हेलो, नमस्ते।
0: शुभ नाम?
1: पूर्वेली आकाश राई बोलिरहेको छु धरानबाट।
0: धरानबाट आकाशजी, अहिले केबाट सुन्दै हुनुहुन्छ?
1: अहिले म लाइभबाट सुनिरहेको छु, फेसबुक लाइभबाट।
0: लाइभबाट सुन्दै हुनुहुन्छ, शुभकामना राख्नु होला।
1: हुन्छ, फर्स्टमा त हजुर लगायत हाम्रो रेडियो एफएम इन्टरटेनमेन्ट नै शुभ दिन र आउँदा बढाइराखेको धेरै धेरै शुभकामना फर्स्टमा दिन चाहे है
0: हजुर।
1: अनि अन्य मेरो साथीहरूलाई शुभकामना राख्नु पर्दा साथीहरू हुनुहुन्छ दिदी भूमिका राई, कमला मुखिया, सिस्ताइन बिहानी, अनुष्का, हाम्रो तारा भुजेल, लक्ष्मी छेत्री, बोबीश्री मगर, ढकाल धर्मराज, सरस्वता पोखरेल, भाइ निमा शेर्पा, भगी सुनिता कुलुङ, वरुण चन्चले, हाम्रो प्रवीण मगर हुनुहुन्छ काठमाडौँतिर, अनि उताबाट अस्मी सोताङ, सोनिम शेर्पा, राईनी राजकला भैगो, सानु कमला लगायत अब धेरैले प्रोग्राम सुनिराख्नु भएको छ। काली कमला वानेम, निश्चल निर्माला वानेम, हाम्रो वरुण चन्चले भएको, बाँकी सबै सबै मेरो साथीहरूलाई बढाइराखेको धेरै धेरै शुभकामना, धेरै सुतिन्छु ल।
0: यहाँलाई पनि धेरै धेरै शुभकामना हाम्रो तर्फबाट। अर्को लाइनमा जाउँ, को हुनुहुन्छ? नमस्कार।
2: हेलो, नमस्कार, हेप्पी बडा दशैं दाजु, इन्द्रणीमै अनि रेडियो के अरे रेडियो काठमाडौँ लगायतमा सम्पूर्णलाई
0: हजुर। यहाँलाई पनि धेरै धेरै शुभकामना। अरू शुभकामना छन् भने राख्नु होला।
2: सर्वप्रथम त अब हजुरलाई छ, अनि मेरो डोटीमा बस्नुभएका सबैलाई सबै शुभकामना छ, जसले मलाई लालसिंह बोहरा भन्ने सुन्नुहुन्छ सबैलाई रेडियो काठमाडौँबाटै नै शुभकामना भन्ने चाहन्छु।
0: हस्, धेरै धन्यवाद। यहाँको घर परिवारलाई पनि शुभकामना। श्रोताहरु, लालसिंह बोहरा हुनुहुन्थ्यो भक्तपुरबाट, उहाँसँग हामी छुटेका छौं। अर्को लाइनमा पनि कोही मित्र प्रतीक्षामा हुनुहुन्छ भने हामी लिइहाल्छौ। 4591300 4594 दुईटा लाइन खुल्ला छ। नमस्ते। हेलो,
3: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: तीर्थनाजी,
0: कहाँबाट भन्नुभयो? रोल्पाबाट। कुन रेडियो सुन्दै हुनुहुन्छ? मालाश्रीबाट कार्यक्रम सुन्दै गर्दा अहिले पाल्पा आसपासका क्षेत्रमा रहने सबैलाई सम्झना, माया र दशैंको शुभकामना यहाँले पनि राख्नु होला।
3: हुन्छ, सर्वप्रथम हजुरको लागि, अन्तिम निशुमा बस्नुभएको मित्रको लागि, रेडियो अलिता टिमको लागि र रेडियो मालाश्री अलिता टिमको लागि, र साथीहरू मभन्दा अघि मभन्दा पछि आउने यहाँको कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई दशैंको शुभकामना भन्दै छुट्टिन्छु। नमस्ते।
0: हस्, धन्यवाद धन्यवाद। उहाँलाई पनि हामी विदा गर्यौं। अर्को लाइनमा जाउँ, कोही मित्र हुनुहुन्छ?
4: हेलो,
0: नमस्ते।
4: हजुर, म कागेश्वरी मनरा वार्ड नम्बर 4 हरिबहादुर नगरपट्टि बोलेको। हजुर,
0: हरिबहादुरजी, तपाईँलाई बडा दशैंको धेरै धेरै शुभकामना।
4: हजुरलाई पनि, हजुर, मेरो पहिला
0: ल शुभकामना राख्नु होला आफ्ना आफन्तलाई।
4: हजुर, हजुरलाई पहिला शुभकामना, हजुर, अनि त्यहाँ बस्ने ऋषि धमला बहिनीलाई,
0: इसा धमला,
4: हजुर, चन्द्रमणि सरलाई, हजुर है,
0: हजुर,
4: अनि रेडियो यो स्टेशनमा रहने सबै परिवारलाई सर है।
0: हजुर,
4: यो 2083 सालको नवदुर्गा भगवानले सबैलाई रक्षा गरून् हजुर, अब जे हुने भइहाल्यो, अब चाहिँ त्यो नगरून् भगवानले।
0: हजुर
4: हजुर, भन्दै म बिदा हुन्छु। हजुर
0: हस्, धन्यवाद धन्यवाद। उहाँसँग हामी छुट्यौं, मलाई ऋषि धमला भनेको बहुत हाँस उठ्यो, तर केही छैन, कहिले काहीँ झुकिन्छु, उहाँको जिब्रो लटपटिएको हो, उहाँले भन्छु नि भनेर भन्नुभएको होइन, कहिले काहीँ यस्तो हुन्छ। धेरै धेरै शुभकामना ईसाजी, ल खुशी लाग्यो। अर्को लाइनमा जाउँ, कोही हुनुहुन्छ? नमस्कार।
5: हेलो सर, नमस्कार।
0: को बोल्दै हुनुहुन्छ?
5: कल्याणबाट विश्व प्रकाश राठी है।
0: विश्व प्रकाशजी, कुनबाट सुन्दै हुनुहुन्छ?
5: रेडियो तहलकाबाट, कल्याणबाट।
0: तहलकाबाट कार्यक्रम इन्द्रेणी गुन्जिरहेको छ, सबैलाई सम्झना माया, तपाईँको गाउँघरमा सबैलाई दशैंको शुभकामना यहाँले राख्नु होला।
5: थ्याङ्कयूलाई पनि हार्दिक शुभकामना भन्न चाहन्छु। यति बेला हाम्रो उत्तरलाई धेरै धेरै विजयादशमी गर्दै हार्दिक मैले शुभकामना व्यक्त गर्न चाहन्छु। जति पनि साथी सुन्नुहुन्छ उहाँहरू सम्पूर्ण साथीलाई देशवासी जिल्लावासी एकदम सम्पूर्णलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु है।
0: हस् धेरै धन्यवाद, यहाँलाई पनि शुभकामना। हामी छुट्छौँ है त विश्व प्रकाशजी।
5: हस्
0: नमस्कार। यति बेला गाउँघरमा चहल पहल विस्तार विस्तार घर वरिपरि फूल फुलिरहेको छ। केही सप्तरंगी फूलहरू, केही मखमली फूलहरू, केही गोदावरी फूलहरू, अनि बारीमा कोदो लहलह भएको छ। बारीका दिलभरि बोडी टिप्ने बेला भएको छ। कतै कतै फर्सीका गान्टाहरू पनि भेटिन्छ। कहिलेकाहीँ दशैंको मासु खाइरहँदाखेरि फर्सी पकाएर खाँदा पनि मिठो नै हुन्छ। पहिला जस्तो
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
7: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराहीदाङ। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश स्वीकार दूरसञ्चारदेखि पश्चिम तर्फ।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
9: उपचार हुने रोगहरू
8: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
15: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60-70 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
13: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
16: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
17: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
18: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
17: यौन उत्तेजना नहुने,
18: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
17: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
18: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
19: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
20: समय बिहान 11 बजेदेखि।
17: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।

0: मेरो एभरेस्ट महाचार महापहाड शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे
2: दाङबासीको लागि खुसीको खबर
3: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
4: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
3: दसैँ तिहार विशेष अफर
4: इएमआई र एक्सचेन्ज सुविधा
3: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
4: 56 जनालाई उटली विनर प्राइज
3: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
4: ग्रान्ड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
5: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
2: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
5: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
6: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

0: बिहानै घर बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताउनु भएको छ। संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले आफ्नो अधिकारका लागि पटक पटक आवाज उठाउनु पर्ने अवस्था रहेको उहाँले बताउनु भएको हो। कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई सबल सक्षम र अधिकार सम्पन्न बनाउन तीन तहका सरकारबीच सहकार्य सह अस्तित्व र समन्वय आवश्यक रहेको बताउनुभयो। संविधानले निर्दिष्ट गरेका अधिकार कार्यान्वयन नहुँदा प्रदेश सरकारको काम कार्यवाही प्रभावित भएको उहाँको भनाइ थियो। उहाँले प्रदेशका अधिकार कार्यान्वयनका विषयमा संघीय सरकारको पटक पटक ध्यानकर्षण गराउँदा पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख गर्नुभएको छ। प्रशासनिक अधिकार संविधानको मर्म अनुसार हस्तान्तरण हुन नसकेको भन्दै उहाँले प्रदेश प्रहरी प्रदेश सरकार मातहत हुनुपर्ने जोड़ दिनुभएको थियो। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार र प्रधानमन्त्रीको कार्यशैलीका कारण लोकतन्त्र खतरामा रहेको बताउनु भएको छ। प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले जनतासँग संवाद नगर्ने, विपक्षी दलसँग संवाद नगर्ने र आफ्नै पार्टीलाई व्यवस्था गर्ने प्रधानमन्त्री अधिनायकवादी शैलीमा अघि बढ़ेका कारण लोकतन्त्र खतरामा रहेको दावी गर्नुभयो। जुन मुलुकको कार्यकारी प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक हुँदैन, त्यस देशमा सुन्दर लोकतन्त्रको कल्पना गर्न नसकिने उहाँको भनाइ थियो। पुराना भनेका दलहरूले गरेका गल्ती कमजोरीका कारण फागुन 21 जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैली पुराना भनेका दलहरूको भन्दा गैर लोकतान्त्रिक र अधिनायकवादी रहेको उहाँको धारणा रहेको थियो। र राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानकर्षण भएको राष्ट्रपतिले बताएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। महिलाको मर्यादा र सम्मानमा आज पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ। राष्ट्रपतिले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रपतिले छानबिन अघि बढ़ाएको हो। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: राज कस्तो राम्रो जुत्ता लगाएको, मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक दंगालीबाट किनेर हेर न
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
1: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर भयो
9: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
9: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्हाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्

0: खानपान सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै यात्रा हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
4: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
6: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
3: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917994, मोबाइल नम्बर 9822877994।

0: अंगाउ रेडिस मेरो एभरेस्ट
1: त्रिनेत्र नेत्रालय आँखोपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 9899-84602 र 9864-84873

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: दाङबासीको लागि खुसीको खबर,
3: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
4: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सान्सुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
3: दसैँ तिहार विशेष अफर,
4: इएमआई र एक्सचेन्ज सुविधा,
3: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
4: 56 जनालाई विकली विनर प्राइज,
3: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
4: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
5: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
2: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ,
5: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63001।

0: गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू: छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
2: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
1: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
2: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
1: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा,
2: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
1: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
2: सम्पर्क स्थान: पल्लवी स्वास्थ्य क्लिनिक, भानुचोक, भुराही, दाङ। सम्पर्क फोन नम्बर 082-5613-683 र मोबाइल नम्बर 98479-25700।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-44।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
12: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
12: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
13: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेड,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने, हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो, छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू, संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने। चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी, काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन। रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात, प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानाकर्षण भएको रासोपाले जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेका विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ। रासोपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। छानबिन नसकिदासम्म सार्वजनिक पदको हैसियतमा कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको हो। एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि रासोपाले छानबिन अघि बढ़ाएको हो। सांसद सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनु भएको छ। उहाँ प्रतिनिधि सभा सदस्य चुनावमा बाँके क्षेत्र नम्बर 3 निर्वाचित हुनुभएको हो। कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा शुरू भएको छ। साथै प्रदेशका मुख्यमन्त्री सहभागी हुने भनिए पनि सम्मेलनमा सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ। दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ। साथै स्थानीय उद्योगी व्यवसायी संघ उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा अन्तर्क्रिया हुनेछ। सम्मेलनको दोस्रो दिन भोलि साथै प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धता सहित कोशी घोषणा 2083 जारी गर्ने कार्यक्रम छ। सम्मेलनमा अन्तरप्रदेश समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढ़ाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ। उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था विक्रेता तथा व्यापार कम्पनीसँग चीनीको मौजदात बारे जानकारी लिएको छ। मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको छ। महानिर्देशक साक्यका अनुसार उपभोक्ता आफै पनि सचेत हुनुपर्छ। बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हेलो सरकार मार्फत उजुरी गर्न सकिने उहाँले बताउनु भएको छ। विभागले उजुरीका आधारमा तत्काल अनुगमन गर्न पनि टोली परिचालन गर्दै आएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको बेलकोट गढ़ी र विदुर नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाइसिएलले निर्माण गरेका 21 अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ। आज बिहान बेलकोट गढ़ी नगरपालिका 7 महादेव स्थानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभयो। दुई कोठा र शौचालय सहितका ती आवास वैश्यल नेपालको पहलमा निर्माण गरिएका हुन्। कार्यक्रममा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको उल्लेख गर्नुभयो। उहाँले रसुवा र नुवाकोटमा आएको बाढ़ी तथा क्षतिलाई ठूलो देशहरूको कार्बन उत्सर्जनले सृजना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनु भएको छ। प्रचण्डले सरकारको ढिला सुस्ती र व्यवस्थाले उद्धार तथा राहत कार्यमा ठूलो क्षति पुगेको भन्दै आलोचना गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कांग्रेस महाधिवेशनको मतगणना 25 समूह बनाएर गरिँदै सुनचाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो। छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक, विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मतगणना चलिरहेको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको चुनावको मतगणना छिटो सक्न केन्द्रीय कार्यालय सानेपामा 25 वटा समूह बनाएर विभिन्न पदको गणना एकसाथ भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। 2 क्लस्टरको मतगणना बिहान सकिएको छ भने 4 क्लस्टरको मतगणना भइरहेको छ। अरू 6 क्लस्टरको पनि गणना थाल्ने तयारीमा छ। भोलिसम्म सबै मत परिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्र पारेको समितिले जानकारी दिएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2200 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव पनि घटेको छ। तोलामा 25 रूपियाँले हिजो घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। युक्रेनमाथि रूसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ यूका सदस्य देशहरूले सन् 2022 अहिलेसम्म रूसबाट 320 अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन्। रूसी उप प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले सन् 2022 यताको अवधिमा युरोपेली संघ यूका देशहरूमा 320 अर्ब 70 करोड़ डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनु भएको छ। उहाँका अनुसार सन् 2026 को पहिलो 9 महिनामा मात्र 21 अर्ब 30 करोड़ डलरको रूसी हाइड्रोकार्बन खरीद भएको छ। उहाँले प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रूसी तेल निर्यात युद्ध पूर्वको स्तरमा पुग्न सक्ने बताउनुभयो। यूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्स लगायतका देशले तरलीकृत प्राकृतिक ग्यास एलएनजी आयात गरिरहेका छन्। स्लोभाकिया र हंगेरीले पाइपलाइनबाट आउने रूसी तेल खरिदमा छूट पाएका छन्। भारत र टर्की जस्ता देशमा प्रशोधन गरी युरोप पुर्याइने रूसी उत्पादन भने प्रत्यक्ष आयातको आँकड़ामा समावेश छैन। यी देश र चीनले सन् 2022 रूसी कच्चा तेलको खरिद बढ़ाएका छन्। अब खेल खबर। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा अहिले नेपाल र घरेलु टोली ओमान खेलिरहेका छन्। अल अमिरातमा नेपालले टस जितेर पहिला ब्याटिङ थालेको छ। नेपालले 12 ओभरमा 1 विकेट गुमाएर 45 रन बनाएको छ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता

जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित छैटौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंक सहित चौथो स्थानमा छ। यसै गरी क्यानाडा 34 खेलबाट 25 अंक सहित सातौं र यूएई 32 खेलमा 19 अंक सहित आठौं स्थान अर्थात पुच्छारमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। राजस्वपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो, छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू, संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने। चाड पर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी, काठमाण्डु उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन। रूसबाट सन् 2022 यता यूरोपमा 320 अर्ब डलरको ऊर्जा आयात, प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाए। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825 60 734 र 0825 60 138
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
15: महिनावारीमा समस्या महिनावारी रोकिनु
13: श्वेत पर्दर पिसाब पोल्ने समस्या
15: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
13: पाठेघरमा मासु पलाउने
15: निसन्तान महिलाको चेक जाँच
13: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
16: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825 90 410 मोबाइल नम्बर 98 4 78 28 913 र 98 095 12 871
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: खुसीको खबर खुसीको खबर खुसीको खबर
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825 90 847 0825 90 847
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5563-509 र मोबाइल 98453-0653।
20: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
21: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
21: फोन नम्बर 082-5562-601 98578-35990 98578-31684।
22: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने
24: मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
23: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
24: यौन उत्तेजना नहुने
23: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
24: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
23: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
16: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार
5: समय बिहान 11 बजेदेखि।
24: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-5193 र 98189-0028।
25: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

0: 行。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: दाङबासीको लागि खुशीको खबर
2: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
3: यासुदा सामसुङ पानासोनिक अकारिटेक सामसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
2: दसैँ तिहार विशेष अफर
3: इएमआई र एक्सचेन्ज सुविधा
2: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
3: 56 जनालाई विकली विनर प्राइज
2: 7 जनालाई बम्पर प्राइजमा यसोदा रेफ्रिजरेटर
3: ग्रैंड बम्पर प्राइजमा यसोदा फ्रन्ट लोड वाशिंग मेसिन जित्ने मौका
4: अब हाम्रै घोराई शहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
4: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63-001
5: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम यदि तपाईं पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिक्स इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-7707।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराहीदाङमा।
7: उपचार हुने रोगहरू:
6: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
7: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
13: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
14: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाइ हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
11: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

मेरो एभरेस्ट मध्यपश्चिम जान चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्व नजिकीय सँगै सुरक्षा अवस्थालाई कडा बनाउँदै लगेको छ। हिन्दू नेपालीहरूको महान पर्व दशैं र तिहार नजिकीय सँगै तुलसीपुर बजारमा नागरिकको चहल पहल बढ़ने भएकाले सम्भावित चोरी लुटपाट र ठगिनबाट जोगिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। विशेष गरी वित्तीय कारोबार हुने ब्याङ्क, आईएमए, सुनचाँदीका पसल र नागरिकको बढ़ी भीड़भाड़ हुने सार्वजनिक क्षेत्रलाई निगरानी गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होम बहादुर पराजुलीले बताउनुभयो। प्रहरीले शंकास्पद लागेमा गाड़ीदेखि व्यक्ति समेतलाई खानतलासी र चेकजाँच गर्नेछ। बजार र आसपासका क्षेत्रमा मोबाइल टोली, क्यूआरटी र सादा पोशाकमा प्रहरी परिचालन गरिएको डीएसपी पराजुलीले बताउनुभयो। प्रहरीले आफ्नो वरपर कतै शंकास्पद गतिविधि गरिएको देखिएमा प्रहरीको पैसा नलाग्ने हटलाइन नम्बर 100 फोन गरेर जानकारी दिन आम नागरिकलाई आग्रह गरेको छ। हरेक घटनाको जानकारी सबैभन्दा पहिला नागरिकलाई नै थाहा हुने भएकाले समाजमा हुने अवाच्छित क्रियाकलाप न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको पराजुलीले बताउनुभयो। प्रहरीले तुलसीपुरबाट जिल्ला बाहिर जाने र भित्रिने गाड़ीमा समेत निगरानी बढ़ाएको छ। तुलसीपुर बजार अन्तर्गत दक्षिणमा गुमराहा चोक, पश्चिममा पातुखोलाको पुल, उत्तरतर्फ डाँडापातो र पूर्वमा हात्तीखवा यी चार किल्लाभित्र सबैभन्दा बढ़ी प्रहरी परिचालन गरिएको छ। देशैभर दशैंको मौसम छाइरहँदा बाँकीका किसानहरू भने पाकेको धान सकुशल घर भित्र्याउने चटारोले छोएको छ। विगतका वर्षहरूमा दशैं सकिएपछि मात्र धान काट्ने गरिए पनि यसपालि भने दशैं र धान पाक्ने समय एकैपटक जुधेकाले किसान दशैंको तयारी छाडेर खेतबारीमा व्यस्त बनेका छन्। केही दिन अघिको वर्षाका कारण रोकिएको धान काट्ने काम बाँकेका किसानहरूले अहिले मौसम सफा भएपछि काट्न शुरू गरेका छन्। अनपेक्षित वर्षा र असिना पानीले खेतमै बाली नष्ट पारिदिने पीरले गर्दा दशैंको टीका र किनमेल भन्दा पनि धान भित्र्याउनु पहिलो प्राथमिकता बनेको नेपालगंज र राप्ती सोनारीका किसानहरूले बताएका छन्। यस वर्ष समयमै मनसून शुरू भएकाले बाँकेमा धान उत्पादन राम्रो भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका कुल 54,526 हेक्टर खेतीयोग्य जमीन मध्ये यस वर्ष 33,503 हेक्टरमा धान रोपाई भएको छ। खेतमा पहेलपुर झुलेको धान समयमै सुरक्षित रूपमा भण्डारण गर्न पाउनु नै आफ्ना लागि यसपालिको ठूलो खुशी र दशैं हुने स्थानीय किसानहरूको भनाइरहेको छ। विद्युत र सिंचाई सुविधा उपलब्ध गराउने भनी 15 वर्ष अघि थालिएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजनाको काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको 70% काम सकिएकाले बाँकी रहेको 30% काम अबको 3 वर्षभित्र सक्ने लक्ष्य लिएको हो। यो अवधिमा वित्तीय प्रगति भने 57% रहेको छ। आर्थिक वर्ष 2068-69 आयोजनाको काम शुरू भएको थियो। टनल बोरिङ मेसिन टीबीएम प्रविधिको प्रयोग गरेर तोकिएको समय अघि नै आयोजनाको 12.20 किलोमिटर सुरुङ खनिसके पनि दोस्रो चरणको काममा निकै ढिलासुस्ती भएको थियो। आयोजनाका सिनियर डिभिजन इन्जिनियर भरत पाठकले आयोजनालाई आर्थिक वर्ष 2087-88 सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरिएको बताउनुभयो। 2071 माघ 15 10,56,96,00,000 रूपियाँमा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले भेरी बबईको मुख्य सुरुङ निर्माण शुरू गरेको थियो। सुरुङ निर्माणपछि आयोजनाका सिभिल संरचनाको निर्माण अघि बढ़ाइएको थियो। आयोजनाले बाँकी र बर्दियाको करिब 51,000 हेक्टर जमीनमा 12 महिना सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। अध्यावधि गुरी योजना अनुसार आयोजनाको कुल लागत 33,19,66,00,000 रहेको छ। आयोजना सम्पन्न भएमा 46.8 मेगावाट विद्युतबाट वार्षिक 4.93 अर्ब र 51,000 हेक्टर जमीन सिंचाईबाट 3.12 अर्ब गरी कुल 7.1
1.3 अर्ब रूपैयाँ आमदानी गर्न सकिने आयोजनाको लक्ष्य रहेको छ। र मानव अधिकार तथा शान्ति समाजले मुकुका 10 विद्यालयमा दलित समुदायका विपन्न 20 जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। प्रति व्यक्ति नगद रू 10,000 का दरले रू 20 लाखको छात्रवृत्ति प्रदान गरेको हो। मानव अधिकार तथा शान्ति समाजले 2083 को छात्रवृत्ति वितरण गरेको हो। शान्ति समाजले 2080 सालदेखि लगातार 3 वर्षसम्म छोरी पढ़ाऊ गरिमा बढ़ाऊ भन्ने आह्वान सहित कर्णालीका विभिन्न दलित बालिकाहरूलाई 27,96,000 को छात्रवृत्ति प्रदान गरिसकेको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेणुका पौडेलले बताउनु भएको छ। सही कार्यलाई निरन्तरता दिन 2082 सालमा पनि शान्ति समाजले दुर्गम तथा आर्थिक रूपमा विपन्न परिवारका बालिकाको शिक्षा पहुँच बढ़ाउने उद्देश्यले कर्णाली केन्द्रित दलित बालिकालाई छात्रवृत्ति प्रदान गर्दै आएको केन्द्रीय महासचिव प्रकाश शाहीले बताउनु भएको छ। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 976
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई पाइल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि

0: अंगाउ रेडी मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
1: दाङवासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सामसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
8: दसैँ तिहार विशेष अफर
9: इएमआई र एक्सचेन्ज सुविधा
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
9: 56 जनालाई विकली विनर प्राइज
8: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर
9: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
10: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
1: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ
10: सम्पर्क नम्बर 082-5630-001 र मोबाइल नम्बर 97155-63-001
11: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: भिएफएक्स सिनेमाज घोराई 10 चौडिकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पोइ पेन्सन पट्टा
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त
3: चङ्गुल
5: विदेश नजानुस् न है मलाई छोडेर नजानु न बाबा
3: आचार्य
6: जब अन्यायले सीमा नाच्छ
3: बा एक एउटा
6: छोरी पनि ठुली भए है अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको
3: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
7: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग कैमरा है।
3: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: स्वर्गदारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानक चलचित्र चमेलीको पुई
1: ए
0: बा एक योद्धा पेन्सन पट

0: साथै हिन्दी कथानक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तू गोवा का सबसे बड़ा हार्ड वर्किंग क्रिमिनल है।
2: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
3: कहाँ हुनु हो काका? यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
6: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
4: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
7: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। दाङको तुलसीपुरका थारू अगुवा सख्या नाच संरक्षणमा जुटेका छन्। तुलसीपुरमा दशैं तथा थारू सम्वतको अवसरमा सख्या रपैया नाच प्रदर्शन गरिएको थियो। मटुवा बरघर बलभन्साक संघ तुलसीपुर, नमुना भुइयार थान संरक्षण समिति तुलसीपुर र थारू कल्याणकारिणी सभा दाङ तीनका तुलसीपुर नगर स्तरीय समितिको संयुक्त आयोजनामा दाङको जबरपुरमा उक्त कार्यक्रम भएको हो। मटुवा बरघर भलमन्सा तुलसीपुरका अध्यक्ष बुझौना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले पछिल्लो समय थारू समुदायका हरेक लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले पछिल्लो समय थारू समुदायका हरेक पहिचानहरू हराउन थालेको भन्दै संरक्षण गर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो। त्यस अवसरमा थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद श्रमलाल चौधरी, थारू राजा दंगेसन संरक्षणका समितिका अध्यक्ष जनकुलाल चौधरी लगायत थारू अगुवाहरूले मन्तव्य व्यक्त गरेका थिए। नमुना भुइयार थान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले थारू समुदायको संस्कार संस्कृति संरक्षण गर्नका लागि यस्तो कार्यक्रम गरिएको बताउँदै कार्यक्रमको सहजीकरण नारायण चौधरीले गर्नुभएको थियो। नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 वटा इन्टरनेट सेवा प्रदायकलाई ₹50,000 दरले जरिमाना गरेको छ। प्राधिकरणले जारी गरेको अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनबाट पुष्टि भएपछि दूरसंचार ऐन 2053 दफा 74 एक बमोजिम ती सेवा प्रदायकलाई जरिमाना गर्ने निर्णय गरिएको प्राधिकरणद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। प्राधिकरणका प्रवक्ता मेन प्रसाद अर्यालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेज बारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कार्यवाही गरिएको हो। प्राधिकरणले स्वीकृत गरेको इन्टरनेटको गति र प्याकेज अनुसार सेवा उपलब्ध नगराउने तथा स्वीकृत दर भन्दा बढ़ी शुल्क लिने कार्य उपभोक्ताको हित विपरीत भएको जनाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न कार्यवाही गरिएको प्रवक्ता आर्यले बताउनु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्व नजिकीयसँगै सुरक्षा व्यवस्थालाई कडाई बनाउँदै लागेको छ। हिन्दू नेपालीहरूको महान पर्व दशैं र तिहार नजिकीयसँगै तुलसीपुर बजारमा नागरिकको चहलपहल बढ़ने भएकाले सम्भावित चोरी लुटपाट र ठगिनबाट जोगिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। विशेष गरी वित्तीय कारोबार हुने ब्याङ्क, सुनचाँदीका पसल र नागरिकको बढ़ी भीड़भाड़ हुने सार्वजनिक क्षेत्रलाई निगरानी गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले बताउनुभयो। प्रहरीले शंकास्पद लागेमा गाड़ीदेखि व्यक्ति समेतलाई खानतलासी र चेकजाँच गर्ने गरेको छ। बजार र आसपासका क्षेत्रमा मोबाइल टोली, क्यूआरटी र सादा पोशाकमा प्रहरी परिचालन गरिएको डीएसपी पराजुलीले बताउनुभयो। प्रहरीले आफ्नो वरपर कतै शंकास्पद गतिविधि गरिएको देखिएमा प्रहरीको पैसा नलाग्ने हटलाइन नम्बर 100 फोन गरेर जानकारी दिन आम नागरिकलाई आग्रह गरेको छ। हरेक घटनाको जानकारी सबैभन्दा पहिले नागरिकलाई थाहा हुने भएकाले समाजमा हुने अनमानवीय क्रियाकलाप न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको पराजुलीले बताउनुभयो। र देशैभर दशैंको मौसम छाइरहँदा बाँकीका किसानहरूलाई भने पाकेको धान सकुशल घर भित्राउने चटारो परेको छ। विगतका वर्षहरूमा दशैं सकिएपछि मात्र धान काट्ने गरिए पनि यसपालि दशैं र धान पाक्ने समय एकैपटक जुधेकाले किसान दशैंको तयारी छाडेर खेतबारीमा व्यस्त बनेका छन्। केही दिन अघिको वर्षाका कारण रोकिएको धान काट्ने काम बाँकेका किसानहरूले अहिले मौसम सफा भएपछि काट्न शुरू गरेका छन्। वर्षा र असिना पानीले खेतमै बाली नष्ट पारिदिने पीड़ले गर्दा दशैंको टीका र किनमेल भन्दा पनि धान भित्र्याउनु पहिलो प्राथमिकता बनेको नेपालगंज र राप्ती सोनारी गाउँपालिकाका किसानहरूले बताएका छन्। यस वर्ष समयमै मनसून शुरू भएकाले बाँकेमा धान उत्पादन राम्रो भएको छ।
कृषि विज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका कुल 54,526 हेक्टर खेतीयोग्य जमीन मध्ये यस वर्ष 33,503 हेक्टरमा धान रोपाई भएको छ। खेतमा पहेलपुर झुलेको धान समयमै सुरक्षित रूपमा भण्डारण गर्न किसानहरू जुटेका छन्। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082-560-788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24-072।

0: चकत्रो नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फ्रो सच मा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घजीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरी

0: ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ। तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू,
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
7: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
6: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
7: पुरुषको लिंग सम्बन्धी समस्या,
6: पिसाब पोल्ने समस्या,
7: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
6: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
7: को कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
6: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: डाक्टर भेट्ने समय
6: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
7: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
6: साँझ 5 बजेदेखि 8 बजेसम्म।
8: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-565-0923, 98-478-1817 र 98-478-1845।
9: होइन, के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए, त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर वसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
9: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: दाङवासीको लागि खुसीको खबर,
6: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
7: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन्स, प्रेस्टिज, सेम्फोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
6: दसैँ तिहार विशेष अफर,
7: इएमआई र एक्सचेन्ज सुविधा,
6: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
7: 56 जनालाई विकली विनर प्राइज,
6: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर,
7: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका।
8: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
5: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
8: सम्पर्क नम्बर 082-563-0001 र मोबाइल नम्बर 97155-63001।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
3: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
5: सम्पर्क मोबाइल नम्बर 9822964264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बाल बालिकाको न्यूरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
7: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
11: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
11: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमले भनी हाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिट तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70 हजार नेहरू र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
15: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745226।
18: ल हजुर गजबको अफर आयो। कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 काटो पुरस्कार जित्नुहोस्। लोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम जाम चेक। यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य। संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़। सांसद सुनारको भनिएको अडियो बारे रासोपाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई। फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए। र आईसीसी विश्वकप लीग 2 नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 अर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको 1 दशक पुग्दा पनि संघीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाई, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाइ छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानून नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषाको खण्डन गर्दै संहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ समेत दिएका छन्। सम्मेलन आज र भोलि 2 दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेश सभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढ़ाउन खोजेपछि कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलकाले जनाएको छ। नेकपा संसदीय दलको बैठकले अस्ति आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिन मार्फत टुंगाउने निर्णय पनि आजै गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा पदीय रूपमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजन गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र समय ठाउँ तय
माफ गर्नुहोला, नेकपा एमालेले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कानूनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्र कूपन अस इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल ट्रक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन सपना बनी
1: खेतबारी में मल हालने बेला पनि भयो माटो को अवस्था के छ कुन बाली में कति मात्रा में मल हालने सधैं अलमल हुने के गर्ने होला
2: हैन ए दाई यति कुरामा किन चिन्ता लिनु भएको आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त तपाईले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र
1: ए कृषि प्राविधिक बाबु पो आउनु भएछ व्हाट्सएप बाट पनि खेती को सल्लाह पाइन्छ र
2: पाइन्छ नि तपाईको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस् व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस् त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा खेतको स्थान आफ्नो खेतको लोकेसन पठाउनुहोस्
1: व्हाट्सएप नम्बर 98514149 हैन त अनि त्यसपछि
2: तपाईको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ त्यसमा माटोमा भएको पीएच प्राङ्गारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम जिंक बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन् त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ
1: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ
2: हो नि दाई माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ माटो बुझौ आधुनिक खेती गरौ उत्पादन बढाऊ
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा थप खबरहरू नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसंचार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन क्लासिक टेक वेब सर्फर नेपाल फाइबर वर्ल्ड भायानेट एरोनेट डिस मीडिया नेटवर्क वाईफाई नेपाल सीजी कम्युनिकेशन वर्ल्डलिंग कम्युनिकेशन फर्स्ट लिंक कम्युनिकेशन पोखरा इन्टरनेट टेक माइन्स नेटवर्क र सीबीसी रहेका छन् प्राधिकरणले स्वीकृति नलिई संचालन गरेका

मा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनुभयो। अहिलेसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। सोझ 11 गतेको ठूलो वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्रै निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अब विदेशको खबर। फ्रान्सका सयौं सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। त्यसै गरी कोअपरेटिभ युका प्रमुख कार्यकारीले आफ्ना धेरैजसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटामा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ युका 100 भन्दा धेरै सुपर मार्केट निशाना परेका थिए। यस्तै इन्टर मार्से र यसको नेटो ब्रान्डका 180 वटा पसलहरू प्रभावित भए। साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 वटा पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसिर अहमदले समान 37 रन जोड़े। ओमानका शाह फैजल त्यसै गरी शकील अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4बाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित 6ौं स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अंक सहित 4थो र क्यानाडा 34 खेलबाट 25 अंक सहित 7ौं स्थानमा छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 1 खर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद सुनारको भनिएको अडियोबारे राजसोपाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।

0: 91.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा

0: विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
1: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
0: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
2: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
0: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
2: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
0: र मुखको स्वास्थ्यको सुधार।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
4: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
5: श्वेत पर्दरक, पिसाब पोल्ने समस्या,
7: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
5: पाठे घरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
5: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँचाउने मिति यही असोज 30 गते शुक्रबार।
5: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-78-28-913 र 98-095-12-871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू,
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलबाचेले दिने सेवाहरू,
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि सरवान शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5560-196 र मोबाइल नम्बर 98-4-78-26-001।
12: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा।

0: गाउँ रिपिट मेरो एभरेस्ट महाचार महापहाड
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
0: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चालेर
1: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
6: सम्पर्क मोबाइल 98477-2769
7: र 98578-3689।
3: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
3: हाम्रा विशेषताहरू:
8: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
3: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
8: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
9: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
3: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराहीदाङ।
10: फोन 562-5121।
3: सम्पर्क मोबाइल
9: 98578-32819 र 98578-32223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 082-5563-479,
7: मोबाइल नम्बर 98-4-94-67-487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
16: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजार सम्म कमाई हुने, उमेरको हकमा 50 वर्ष सम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
15: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
18: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
18: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
19: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
20: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
19: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
20: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
19: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
20: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
19: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
20: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
19: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
20: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
19: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
20: सम्पर्क नम्बर 082-560-23।
19: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
21: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
22: विस्तृत आँखा परीक्षण उपचार,
23: बाल दृष्टि रोग निदान उपचार,
24: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
25: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
26: कन्ट्याक्ट लेन्स सेवा,
27: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
28: कृत्रिम आँखा फिटिङ गरिन्छ,
29: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
30: दाङ जिल्लाकै पहिलो र एकमात्र
31: भिजन थेरापी सेवाहरू,
32: अल्छी आँखा उपचार,
33: डेढो आँखा उपचार,
34: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
35: डबल भिजन उपचार,
36: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
37: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
38: ASD डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
39: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
20: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
19: फोन नम्बर 9869-84602 र 9864-8473।
40: मध्य पश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको राजपुर गाउँपालिका 2 ले शिक्षा सेवा आयोगको शिक्षक लाइसेन्स तयारी गरिरहेका स्थानीय विद्यार्थीलाई लक्षित गरी निशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा सञ्चालन गर्ने भएको छ। बुढा कार्यालयले आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिक्षक लाइसेन्स तयारी कक्षा निशुल्क सञ्चालन गर्न लागेको हो। कक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र आवश्यक कागजात सहित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। वडा कार्यालयका अनुसार राजपुर गाउँपालिका 2 को स्थानीय बासिन्दा खुल्ने प्रमाणपत्र वा बसाईसराई गरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र तथा +2 उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। वडा अध्यक्ष ओम प्रकाश यादवका अनुसार स्थानीय युवालाई शिक्षक लाइसेन्स तथा शिक्षक सेवा आयोगका विभिन्न परीक्षाको तयारीमा पहुँच पुर्याउने र आर्थिक अभावका कारण तयारी कक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले निशुल्क तयारी कक्षा सञ्चालन गर्न लागि हो। उहाँका अनुसार स्थानीय स्तरमै गुणस्तरीय तयारी को वातावरण निर्माण गर्न सके युवाहरूलाई शिक्षक सेवामा प्रवेशका लागि थप प्रोत्साहन मिल्ने छ। शिक्षक लाइसेन्स तथा शिक्षक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न आवश्यक विषयगत ज्ञान, सामान्य ज्ञान, शिक्षण विधि तथा परीक्षामुखी तयारीमा सहजीकरण गर्ने गरी कक्षा सञ्चालन गरिनेछ। कक्षा सम्बन्धी थप जानकारीका लागि वडा अध्यक्ष ओम प्रकाश यादव र प्राविधिक चन्द्रभान यादवलाई सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ। लागू औषध ब्राउन सुगरको अवैध कारोबार भइरहेको अवस्थामा दाङको घराईबाट 2 जना युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले आज प्रेस विज्ञप्ति जारी गर्दै हिजो साँझ उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा घराई उपमहानगरपालिका वडा नम्बर 9 चैनपुर बस्ने 23 वर्षीय सुरेन्द्र बहादुर खर्तीमगर र सोही वडाका सुरेन्द्र घरतीमगर र घोराई उपमहानगरपालिका वडा नम्बर 18 मसिना बस्ने 24 वर्षीय अरूण घरतीमगर रहेका छन्। सुरेन्द्र घरतीमगरले आफ्नै घरमा लागु औषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको शारीरिक खानतलासी गर्दा 12 वटा पोडियामा राखिएको 37 ग्राम, 230 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। साथै उनीहरूको साथबाट नगद 79,500 रूपियाँ, 2 थान एन्ड्रोइड मोबाइल र 1 थान डिजिटल मेसिन तराजु समेत बरामद गरेको छ। पक्राउ परेका 2 जनालाई दाङ जिल्ला अदालत खोराईबाट 12 दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। कृषि अनुदान र विभिन्न कार्यक्रमको प्रलोभन देखाई 11,54,732 रूपियाँ ठगी गरेको अभियोगमा 2 जना व्यक्ति दाङबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले आज प्रेस विज्ञप्ति जारी गर्दै फरार रहेका 2 प्रतिवादीलाई असोज 25 गते पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा बाँके डुडुवा गाउँपालिका 5 बलापुर बस्ने 24 वर्षीय आफ्नो नाम अरविन्द कुमार यादव बताउने अभिनव यादव र सल्यान कालागाउँ घरभै, हाल बाँके नेपालगंज उपमहानगरपालिका 11 बस्ने 39 वर्षीय काशीराम बुढा थोकी रहेका छन्। प्रहरीका अनुसार नवीन यादवले आफूलाई कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश तुल्सीपुर शाखा कार्यालयको प्रशासकीय अधिकृत भएको झुटो परिचय दिएका थिए। उनले मकै जुन कृषि कार्यक्रम मार्फत ट्र्याक्टर, भैंसी पालन तथा गोठ सुधारको कार्यक्रम ल्याइदिने भन्दै दाङगढ़ा गाउँपालिका 2 पचहिया बस्ने 60 वर्षीय सहजराम अहिर समेत 5 जनालाई प्रलोभनमा पारेका थिए। उक्त ठगी धन्दामा मालिकका साइबर फोन पे र मालिकका कम्युनिकेशनका ई सेवा संचालक काशीराम बुढासकीको समेत संलग्नता रहेको जाहेरी परेको थियो। पीड़ितहरूको जाहेरीका आधारमा खोजतलाश गर्दा फरार रहेका 2 जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका 2 जना विरूद्ध दाङ जिल्ला अदालतबाट 15 दिनको म्याद थप भई अनुमति लिए आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी
प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। र दाङको तुलसीपुरमा थारू अगुवा सखिया नाच संरक्षणमा जुटेका छन्। सोमबार तुलसीपुरमा डस्क्याक तथा थारू सम्बत 2649 को अवसरमा सख्या पैया नाच प्रदर्शन गरिएको थियो। मटवा बलघर भलमनसा संघ तुलसीपुर, नमुना भुयार थाम संरक्षण समिति तुलसीपुर र थारू कल्याण कार्यान्वयन सभा दाङ तीन र तुलसीपुर नगर स्तरीय समितिको संयुक्त आयोजनामा दाङको जबरपुरमा उक्त कार्यक्रम भएको हो। मटवा बर्घर भलमनसा तुलसीपुरका अध्यक्ष बुझौना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पछिल्लो समय थारू समुदायका हरेक पहिचानहरू हराउन थालेको भन्दै संरक्षण गर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो। त्यस अवसरमा थारू कल्याण कार्यान्वयन सभाका केन्द्रीय पार्षद श्रमलाल चौधरी, थारू राजा दंगीशरण संरक्षण समितिका अध्यक्ष जनकुलाल चौधरी लगायत थारू अगुवाहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो। नमुना भुयार थान तुलसीपुरका अध्यक्ष रामान चौधरीले थारू समुदायको संस्कार संस्कृति संरक्षण गर्नका लागि यस्तो कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रमको सहजीकरण नारायण चौधरीले गर्नुभएको थियो। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक भोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
2: सम्पर्क फोन 082-592-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एकसाथ
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684
9: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: आया मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
8: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पायल सुस्ता फुस्ता भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944, 9847193944।

0: गंगा उदय देश मेरो एवरेस्ट महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे
2: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: सम्पर्क मोबाइल 98474 77976
7: र 98578 3689।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
2: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान खोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877994।
3: दाङवासीको लागि खुसीको खबर,
4: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
2: यासुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
4: दसैँ तिहार विशेष अफर,
2: EMI र एक्सचेन्ज सुविधा,
4: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
2: 56 जनालाई विकली विनर प्राइज,
4: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजरेटर,
2: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका। अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार। बिग डिजिटल तपाईँको लागि।
3: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
2: सम्पर्क नम्बर 0825630001 र मोबाइल नम्बर 97155630001।
5: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि

0: No, it like pro.
1: Rasita Pao from 2N+7.
2: Jayas ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yasma sabai cha.
4: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एकसाथ
6: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइरोइड।

0: शर्मा गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू: छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
6: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
5: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
6: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
5: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा,
6: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
5: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
6: सम्पर्क स्थान पल्लवी स्वास्थ्य क्लिनिक भानुचोक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र मोबाइल नम्बर 98-479-25-700।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
5: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-434 र 082-560-138।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलि क्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू:
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
5: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
12: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
13: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: अन्य सेवाहरू:
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर वसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
16: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
18: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
19: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धट्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
20: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
19: यौन उत्तेजना नहुने, काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन, मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
20: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
21: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार,
22: समय बिहान 11 बजेदेखि।
23: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
24: खुसीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
26: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
26: उपलब्ध। शल्यक्रियाहरू:
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
26: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
26: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
26: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट: हामी कहाँ भिडियो एक्स-रे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
2: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70,000 नेहरू र लेबरको हकमा 50,000 सम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
5: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा स्क्रब टाइफसको संक्रमण दर बढ़न थाल्यो। जिल्लाका 10 पालिकामा स्क्रीनिङको अभियान चलाउँदै जनस्वास्थ्य कार्यालय सचेत रहन चिकित्सकको आग्रह।
1: भूतपूर्व सैनिक संघ दाङको 32 साधारण सभा घोराहीमा सम्पन्न। पूर्व सैनिकको क्षमता अब समाज र राष्ट्रको विकासमा लगाउनु पर्ने वाहिनीपतिको भनाई।
0: प्रहरीद्वारा दाङमा कृषि कार्यक्रमका नाममा 11 लाख ठगी गर्ने 2 जना पक्राउ। विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक बरामद। ब्राउन सुगर सहित 2 जना पक्राउ।
1: र इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्व नजिकीयसँगै सुरक्षा व्यवस्थालाई कड़ा बनाउँदै राजपुरको 2 ओडाले निशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा सञ्चालन गर्ने।
0: अब खबर विस्तारमा।
1: दाङमा स्क्रब टाइफसको संक्रमण दर बढ़न थालेपछि त्यसका लागि जनस्वास्थ्य कार्यालय दाङले स्क्रीनिङ शुरू गरेको छ। घोराई उपमहानगरपालिका 2 मा 12 जनामा गरिएको स्क्रीनिङमा 5 जना र तुलसीपुरमा 8 जनाको स्क्रीनिङमा गरिएको 2 जनाको पोजिटिभ केस आएपछि यसलाई जिल्लाका 10 वटै पालिकामा विस्तार गर्ने उद्देश्यले स्क्रीनिङ शुरू गरिएको जनस्वास्थ्य कार्यालय दाङका स्वास्थ्य अधिकृत उज्जवल कुमार पौडेलले जानकारी दिनुभयो। समयमै बिरामीहरूको पहिचान गरी उपचारमा सहयोग पुर्याउने उद्देश्यले यो अभियान थालिएको कार्यालयले जनाएको छ। कार्यालयले आज गडुवा गाउँपालिकाको वडा नम्बर 3 मा ज्वरो आएका बिरामीहरूको खोजी गरी त्यसको रगत नमूना संकलन गरेको छ भने भोलि गडुवा गाउँपालिकाकै अर्को वडामा ज्वरोका बिरामीहरूको खोजी गरी स्क्रीनिङको काम भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। अहिले जिल्लामा स्क्रब टाइफसको संक्रमण बढ़न थालेको भन्दै कार्यालयले उच्च ज्वरो आएमा स्क्रब टाइफसको परीक्षण गराउन पनि कार्यालयले सबैमा अनुरोध गरेको छ। यसै विषयमा रहेर स्क्रब टाइफसको स्क्रीनिङको काम के कसरी भइरहेको छ भनेर आज हामीले जनस्वास्थ्य कार्यालय दाङका स्वास्थ्य अधिकृत उज्जवल कुमार पौडेललाई सोधेका छौं।
2: हाम्रो दाङ जिल्लामा स्क्रब टाइफसको अवस्था एकदम तथ्याङ्कमा हेर्ने हो भनेपछि दाङ जिल्लाको लगभग हजुरको 654 को हाराहारी पनि स्क्रब टाइफस डायग्नोसिस भइसकेको छ भन्ने तथ्याङ्क छ। तर यति मात्रै होइन कि दाङ जिल्लामा स्क्रब टाइफसको तथ्याङ्क प्राइभेट सेक्टरलाई प्राइभेट सेक्टरबाट आउने तथ्याङ्कहरू अझै पनि त्यति राम्रोसँग आइपुगेको छैन। त्यो कारणले गर्दाखेरि थोरै मात्र देखिएको हो। दाङ जिल्लामा घोराई उपमहानगरपालिका लुम्बिनी प्रदेशको लगभग पहिलो उच्च स्थानमा स्क्रब टाइफसमा अगाडि छ भनेपछि तुलसीपुर उपमहानगरपालिका टप 10 अन्तर्गत पर्दछ। घोराईमा 324-325 को हाराहारीमा छ भनेपछि हजुरको तुलसीपुरमा 150-160 को हाराहारीमा स्क्रब टाइफसका बिरामीहरू देखिएको छ। त्यो अवस्था आइसकेपछि संघीय सरकार अन्तर्गतबाट जीडीसीटी र स्वास्थ्य मन्त्रालयले 2 पटक जुम मिटिङ आयोजना गरेको थियो साँझ 8 बजेदेखि। होइन त्यसबाट हेर्ने बेलामा दाङमा एउटा स्क्रब टाइफसको भयावह अवस्था आउने जस्तो देखिसकेपछि हामीले अर्को दिन तुरन्तै हाम्रो लुम्बिनी प्रदेश अन्तर्गतको लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हामीले पत्राचार गरेर र माग फारम गरेर हामीले लगभग हजुरको 10,000 डक्सिसाइक्लिन 10,000 चिजिथ्रो अनि त्यसपछिबाट लगभग 3,000 स्क्रबको किट डेंगूको किट जो किसिमको हामीले माग गर्यौं र प्रदेश आपूर्तिमा पनि हामीले त्यही अनुसारबाट माग गरेका थियौं। त्यसपछि यो प्रदेश आपूर्तिमा पनि त्यसको व्यवस्था थोरै मात्र भएको कारणले गर्दाखेरि हामीले हजार हजार मात्र पाउन सक्यौं। अनि पीपीएचएलमा पनि जसको किटहरू कम भएको कारणले गर्दाखेरि जीडीसीटीबाट उहाँहरूले हामीलाई 150 वटा किटहरू उपलब्ध गराइदिनुभयो। यो अवस्थालाई देखिसकेपछि हाम्रो कार्यालय प्रमुख सर अनि तत्कालै काठमाडौँ गएर हजुरको स्क्रब टाइफसका किटहरू 1,000 वटा र डेंगूका किटहरू अनि हजुरको 1,500 अनि मलेरिया का किटहरू लगभग 2000 को हाराहारीमा उहाँबाट पठाइदिनु भयो। औषधि पनि केही औषधिहरू आयो। हिजो मात्रै हामीले स्वास्थ्य कार्यालय दाङले 10 पालिकालाई चिस्क्रो टाइफसको वेटेजको आधारमा विभाजनहरू गरेर पनि आज उहाँहरूलाई हफा गरेर पठाउने कार्यक्रम छँदैछ। त्यसकारण त्यसपछिबाट हामीले के गर्यौँ भन्दाखेरि तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर 8 अन्तर्गत कृष्ण मन्दिरमा हामीले डेंगूको सर्च एन्ड डिस्ट्रोय र चिस्क्रो टाइफसको स्क्रिनिङ गराउनसँगै मिलाएर भनेर गर्ने बेलामा 10 स्याम्पल कलेक्सन गरेका थियौँ। त्यसमा 2 पोजिटिभ आयो अनि त्यसपछिबाट घरै उपमहानगरपालिकामा पनि यो उसको डेंगूको सर्च एन्ड डिस्ट्रोय र चिस्क्रो गरौँ भनेर भनिसकेपछि त्यहाँ हामीले 12 स्याम्पल कलेक्सन गरेका छौँ। त्यसमा 5 पोजिटिभ आयो अनि आजको दिनमा हामीले गडवाको गोबडिया के भन्छ वडा कार्यालयमा हामीले ड्युटी स्क्रिनिङ गरिराखेका छौँ। अहिलेसम्म हाम्रो 8-9 स्याम्पल कलेक्सन भएको छ भनेपछि भोलि फेरि गडवा गाउँपालिकाको वडा नम्बर 6 फेरि यस्तै किसिमको ड्युटी स्क्रिनिङ गर्नेछौँ र त्यहाँ कतिजना पोजिटिभहरू आउनेछन्। अब हामीले स्वास्थ्य कार्यालयले गर्ने भनेको सामान्य किसिमको ड्युटी स्क्रिनिङ गरिदिने र त्यहाँको चिस्क्रमको अवस्था कस्तो छ त अनि कुन ठाउँबाट कसरी प्रभावित भइराखेको छ त्यसको वस्तुस्थिति अध्ययन गरिदिने र पालिकालाई सचेतीकरण गर्ने र उहाँहरूलाई जसको लागि अगाडि बढ्नको लागि प्रेरित गर्ने र उहाँहरूलाई जुन जुन सेक्टरमा मेन पावरको सेक्टरमा टेक्निकल सपोर्टहरू मेडिसिनको सपोर्टहरू अनि पछिबाट हजुरहरूको आरडिटी किटहरूको सपोर्टहरू स्वास्थ्य कार्यालयले गर्दै आएको छ र पीपीएचएलले पनि अब तत्कालै टेन्डर खोलेर यति मात्रै किटले दाङलाई पुग्दैन पाल्पामा पनि देखिएको छ अनि त्यसपछिबाट नवलप्रासी अरू के भन्छ रोल्पामा पनि देखिएको कारणले गर्दाखेरि हामीले तत्कालै किटहरू खरिद गरेर 7 फेरि हामी उपलब्ध गराउँछौँ भनेर त्यहाँको डाइरेक्टर साहबले पनि भन्नुभएको छ। यो अवस्थालाई हेर्ने बेलामा अब मौसम पनि अलिकति सफा भावनाले जसो केसहरू अलिकति घट्दै जान्छ कि भन्ने हामीले आकलन फेरि गरेका छौँ। तर यसरी स्क्रिनिङ गर्दाखेरि कस्तो अवस्था आउँछ घोराईको अवस्था हेर्दाखेरि त अब हजुरको 12 5 पोजिटिभ आउँदाखेरि त धेरै नै अप्ठ्यारो अवस्था आउँछ कि भन्ने जस्तो थियो। अब यो गडुवामा कस्तो किसिमको अपअवस्था आउँछ दुई ठाउँमा हामी यहाँ गर्छौँ अनि त्यसपछिबाट राप्तीमा अनि लमहीमा अनि बबईतिर शान्तिनगरतिर पनि यस्तै गरेर कर्मी ग्रुपबाट त्यहाँको स्वास्थ्य शाखासँग समन्वय गरेर यो कार्यक्रमलाई अगाडि बढाउने हाम्रो उद्देश्य रहेको छ सर अहिलेको लागि।
0: अब बाँकी समाचार। भूतपूर्व सैनिकहरूको योगदान अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गर्दै नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको 32 साधारण सभा घोराईमा सम्पन्न भएको छ। संघका अध्यक्ष बागसिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि 19 वाहिनीका वाहिनीपति हरिबहादुर विश्वकर्माले भूतपूर्व सैनिकहरूले राष्ट्रको सुरक्षामा पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अवकाशपछि पनि समाज र राष्ट्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले अनुशासन इमानदारी र सेवाभाव सैनिक जीवनका महत्वपूर्ण गुण भएको उल्लेख गर्दै ती गुणलाई सामाजिक जीवनमा समेत निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि ज्वाला दल गणका गणपति सन्तोष थापाले सैनिक जीवनमा हासिल गरेको अनुभव अनुशासन र नेतृत्व क्षमतालाई समाजको सकारात्मक परिवर्तनमा उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले भूतपूर्व सैनिकहरूबीचको एकता आपसी सहयोग र संस्थागत सक्रियताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले भूतपूर्व सैनिकहरू राष्ट्रका अनुभवी र अनुशासित नागरिक भएको उल्लेख गर्दै उहाँहरूको अनुभवमा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताउनुभयो। संघका उपाध्यक्ष जोगबहादुर खड्काको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा सचिव टेकबहादुर ओलीले संघको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी कोषाध्यक्ष धनबहादुर रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा प्रस्तुत प्रतिवेदन मार्फत संघका गतिविधि सांगठनिक अवस्था र आर्थिक पक्षबारे जानकारी गराइएको थियो। नेपाल पूर्व प्रहरी संगठन दाङका अध्यक्ष रोबर बहादुर बस्नेत समाजसेवी पदम केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा राष्ट्र सेवा र समाज सेवामा योगदान पुर्याएका अग्रजहरूलाई विशेष सम्मान समेत गरिएको थियो।
1: दाङको राजपुर गाउँपालिका वडा नम्बर दुईले शिक्षक सेवा आयोगको शिक्षक लाइसेन्स तयारी गरिरहेका स्थानीय विद्यार्थीलाई लक्षित गरी निशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिक्षक लाइसेन्स तयारी कक्षा निशुल्क सञ्चालन गर्न लागेको हो। कक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र आवश्यक कागजात सहित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। वडा कार्यालयका अनुसार राजपुर गाउँपालिका वडा नम्बर दुईको स्थायी बासिन्दा खुल्ने प्रमाणपत्र वा बसाईसराई गरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि नेपाली नागरिकताको प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्र तथा कक्षा 12 उत्तीर्ण प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। वडा अध्यक्ष ओम प्रकाश यादवका अनुसार स्थानीय युवालाई शिक्षक लाइसेन्स तथा शिक्षक सेवा आयोगका विभिन्न परीक्षाको तयारीमा सहज पहुँच पुर्याउने र आर्थिक अभावका कारण तयारी कक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले निशुल्क तयारी कक्षा सञ्चालन गर्न लागि हो। उहाँका अनुसार स्थानीय स्तरमै गुणस्तरीय तयारीको वातावरण निर्माण गर्न सके युवाहरूलाई शिक्षक सेवामा प्रवेशका लागि

भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा आज बिहान 6 बजेदेखि 10 बजेसम्म सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा उक्त हतियारहरू फेला परेका हुन्। इलाका प्रहरी कार्यालय अमिल्याको टोलीले लमई नगरपालिका वडा नम्बर 9 शिवखोला स्थित गायत्री सामुदायिक वनको झारीबाट

0: जिल्ला प्रहरी कार्यालय लमई र अस्थायी प्रहरी पोस्ट नर्तीको संयुक्त टोलीले लमई एक सुन्दरबरी स्थित जनता सामुदायिक वनको झाडीबाट एक थप एक नाल भरुवा बन्दुक फेला पारेको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय कमेरी चौरदाङबाट खटिएको प्रहरी टोलीले बंगलाचुली गाउँपालिका वडा नम्बर 2 स्याले छरछरी सामुदायिक वनको झाडीबाट एक नाल भरुवा बन्दुक बरामद गरेको छ। बरामद गरेका चारै नाल अवैध भरुवा बन्दुकहरू नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
1: लागू औषध ब्राउन सुगरको अवैध कारोबार गरिरहेको अवस्थामा दाङको घोराहीबाट दुईजना युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले असोज 27 गते आज प्रेस विज्ञप्ति जारी गर्दै असोज 26 गते साँझ उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका वडा नम्बर 9 चयनपुर बस्ने 23 वर्षीय सुरेन्द्र बहादुर घरती मगर र सोही उपमहानगरपालिका वडा नम्बर 18 मसिना बस्ने 24 वर्षीय अरूण घरती मगर रहेका छन्। सुरेन्द्र बहादुर घरती मगरले आफ्नै घरमा लागू औषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी प्रहरी पोस्ट बस पार्क घोराहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको शरीर खानतलासी गर्दा 12 पुडियामा राखिएको 37 ग्राम 230 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। साथै प्रहरीले उनीहरूका साथबाट नगद 79,500 रूपियाँ, 2 थान एन्ड्रोइड मोबाइल र 1 थान डिजिटल मेसिन तराजू समेत बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई दाङ जिल्ला अदालत घोराहीबाट 12 दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
0: कृषि अनुदान र विभिन्न कार्यक्रमको प्रलोभन देखाई 11,54,732 रूपियाँ ठगी गरेको अभियोगमा दुईजना व्यक्ति दाङबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले आज प्रेस विज्ञप्ति जारी गर्दै फरार रहेका दुवै प्रतिवादीलाई असोज 25 गते पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा बाँके डुडुवा गाउँपालिका 5 बलापुर बस्ने 24 वर्षीय आफ्नो नाम अरविन्द कुमार यादव भनिने नवीन यादव र सल्यान गाउँपालिका घरभै हाल बाँके नेपालगंज उपमहानगरपालिका 11 बस्ने 39 वर्षीय काशीराम बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार नवीन यादवले आफूलाई कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश तुल्सीपुर शाखा कार्यालयको प्रशासकीय अधिकृत भएको झुटो परिचय दिएका थिए। उनले मकै जुन कृषि कार्यक्रम मार्फत ट्राक्टर भैँसी पालन तथा गोठ सुधारको कार्यक्रम ल्याइदिने भन्दै गढवा गाउँपालिका 2 पचहिया बस्ने 60 वर्षीय सहजराम अहिर समेत 5 जनालाई प्रलोभनमा पारेका थिए। उक्त ठगी धन्दामा मालिका साइबर फोन पे र मालिका कम्युनिकेशनका ई सेवा संचालक काशीराम बुढाथोकीको समेत संलग्नता रहेको जाहेरी परेको थियो। पीड़ितहरूको जाहेरीका आधारमा खोजतलाश गर्दा फरार रहेका दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैजना विरूद्ध दाङ जिल्ला अदालतबाट 15 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
1: इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्व नजिकीयसँगै सुरक्षा व्यवस्थालाई कड़ा बनाउँदै लगेको छ। हिन्दू नेपालीहरूको महान पर्व दशैं र तिहार नजिकीयसँगै तुलसीपुर बजारमा नागरिकको चहल पहल बढ़ने भएकाले सम्भावित चोरी लुटपाट र ठगिनबाट जोगिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। विशेष गरी वित्तीय कारोबार हुने ब्याङ्क, आईएमए, सुनसादीका पसल र नागरिकको बढ़ी भीड़भाड़ हुने सार्वजनिक क्षेत्रलाई निगरानी गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होम बहादुर पराजुलीले बताउनुभयो। प्रहरीले शंकास्पद लागेमा गाड़ीदेखि व्यक्ति समेतलाई खानतलासी र चेकजाँच गर्ने गरेको छ। बजार र आसपासका क्षेत्रमा मोबाइल टोली, क्यूआरटी र सादा पोशाकमा प्रहरी परिचालन गरिएको डीएसपी पराजुलीले बताउनुभयो। प्रहरीले आफ्नो वरपर कतै शंकास्पद गतिविधि गरेको देखिएमा प्रहरीको पैसा नलाग्ने हटलाइन नम्बर 100 फोन गरेर जानकारी दिन पनि आम नागरिकलाई आग्रह गरेको छ। हरेक घटनाको जानकारी सबैभन्दा पहिले नागरिकलाई नै थाहा हुने भएकाले समाजमा हुने क्रियाकलाप न्यूनीकरणका लागि

0: सबैको सहयोग आवश्यक रहेको पराजुलीले बताउनुभयो। प्रहरीले तुलसीपुरबाट जिल्ला बाहिर जाने र विभिन्न ठाउँबाट भित्रिने गाडीमा समेत निगरानी बढ़ाएको छ। तुलसीपुर बजार अन्तर्गत दक्षिणमा गुमराहा चोक, पश्चिममा पातु खोलाको पुल, उत्तरतर्फ डाँडा पातु र पूर्वमा हात्तीखवा यी चार किल्लामा भित्र सबैभन्दा बढ़ी प्रहरी परिचालन गरिएको छ।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताउनु भएको छ। संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले आफ्नो अधिकारका लागि पटक पटक आवाज उठाउनु पर्ने अवस्था रहेको उहाँले बताउनु भएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई सबल, सक्षम र अधिकार सम्पन्न बनाउन तीन तहका सरकारबीच कार्य, सह अस्तित्व र समन्वय आवश्यक रहेको बताउनुभयो। संविधानले निर्दिष्ट गरेका अधिकार कार्यान्वयन नहुँदा प्रदेश सरकारको काम कारवाही प्रभावित भएको उहाँको भनाइ थियो। उहाँले प्रदेशका अधिकार कार्यान्वयनका विषयमा संघीय सरकारको पटक पटक ध्यानकर्षण गराउँदा पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख गर्नुभयो। प्रशासनिक अधिकार संविधानको मर्म अनुसार हस्तान्तरण हुन नसकेको भन्दै उहाँले प्रदेश सरकार माताहत हुनुपर्नेमा जोड़ दिनुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दावीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनु पर्ने बताउनु भएको छ। उहाँले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उल्लेख गर्नुभएको छ। ट्रम्पले सोमबार सामाजिक सञ्जाल सोशलमा लेख्नु भएको छ, चीन र रूसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी वामपन्थीका टिप्पणी देखिरहेको छु। उनीहरूले सहयोग गरिरहेका छन् भने पनि निकै कम स्तरमा छ, तर उनीहरूले सहयोग गरिरहेका छन् भन्ने मलाई विश्वास छैन। गत साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको करिब डेढ़ घण्टा लामो टेलिफोन वार्तामा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमनलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको हो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए, त्यस्तै अर्जुन कुमारले 40 तथा इस्तान पाण्डे र बसीर अहमदले समान 37 रन जोड़े। ओमानका सह फैजल शशिक अहमद तथा करण सोनवालले समान 2-2 विकेट लिएका थिए।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। आजको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 18.3 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खुराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षित आर्द्रता 69% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा स्क्रब टाइफसको संक्रमण दर बढ़न थाल्यो। जिल्लाका 10 पालिकामा स्क्रीनिङको अभियान चलाउँदै जनस्वास्थ्य कार्यालय सचेत रहन चिकित्सकको आग्रह।
1: भूतपूर्व सैनिक संघ दाङको 32 साधारण सभा खोराईमा सम्पन्न। पूर्व सैनिकको क्षमता अब समाज र राष्ट्रको विकासमा लगाउनुपर्ने वाहिनीपतिको भनाई।
0: प्रहरीद्वारा दाङमा कृषि कार्यक्रमका नाममा 11,00,000 ठगी गर्ने दुईजना पक्राउ। विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक बरामद, ब्राउन सुगर सहित दुईजना पक्राउ।
1: र इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्व नजिकैसँगै सुरक्षा व्यवस्था कड़ा बनाउँदै राजपुरको 2 नम्बर ओडाले निशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा सञ्चालन गर्ने।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म देवा भुसाल
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र, कहाँ
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: भिएफएक्स सिनेमाज घोराई 10 चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र चमेलीको पुइ पेन्सन पट्टा।
6: तपाईँको छलमा यो नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: चङ्गुल
7: विदेश नजानुस् न है, मलाई छोडेर नजानु न बाबा।
5: आचार्य
8: जब अन्यायले सीमा नाच्छ
5: बा एक एउटा
8: छोरी पनि ठुली भयो है, अस्ति जस्तो मात्र लाग्छ सानो बच्चा हातमा खेलाएको।
5: साथै हिन्दी कथानाक चलचित्र दृश्यम 3 पनि भव्य प्रदर्शन भइरहेको छ।
9: तु गोवाका सबसे बडा हार्ड वर्किङ क्रिमिनललाई
10: मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत भङ्गो आयो, दाजुले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-5902।
11: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
17: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
16: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-2572।
20: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
21: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
20: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
21: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
20: हुलासले बनाउँदैछ परिवार एकसा।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-3590 98578-3184।
22: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
23: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
24: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: गाउँदै थिए मेरो एभरेस्ट।
1: हिन्दूहरूको महान चाड विजय दशमीको उपलक्ष्यमा यस स्वर्गदारी चलचित्र मन्दिर घोराईदाङमा यही असोज 30 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। हाम्रै दङ्गाली हिरो पल शाहको अभिनय रहेको नेपाली कथानाक चलचित्र आबाट आमा 2
2: गुरु कुकुरको बच्चा कुकुरको बच्चा
3: छोड्दे भाइ यो लावारिस कुकुर हो यसलाई मार्नुपर्छ।
4: त्यहाँ आफ्नो ज्यान फाल्ने गरेर किन गएको त त्यहाँ? त्यो पनि एउटा कुकुरको बच्चाको लागि?
5: तैले केवल कुकुरको बच्चा मात्र देखिस् तर त्यो पर रुखमा बाँधिएकी लासा राम्ररी देखिन्छ। आफू बाँधेकोले आफ्नो बच्चालाई बचाउन नसक्छ।

0: छ माया छपक्कै टु
1: त्यो त नियत खाप छ है
2: कमी ल
3: मैले सिने औछ चिनो राख छपक मैले सिने औछ चिनो राख छपक लौ राख छपक
0: साथै बाह्र गाउँ टू पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: एउटा चट्टानले बनेको पहाड हो

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
2: अन्य विशेषज्ञ सेवाहरू
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825562118
8: मध्य पश्चिम ट्राङ च्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
2: सम्पर्क मोबाइल नम्बर 9822964
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
3: नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7694, मोबाइल नम्बर 98-22-87-74-94।

0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
1: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
2: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
2: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र

0: गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
4: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा तीन टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 70 हजार नेहरु र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
2: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै
1: होल्डिङ सेन्टर 37 बाट 17 भए र 5,000+ जनसंख्या नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा आउँदैछ। पूर्वाधार विकास सचिवले भने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि उनीहरूले बनाउँदैछौं।
0: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने। चाडबाड लक्षित अनुगमनमा तीव्रता। सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
2: हामीले गर्नुपर्ने कामहरूलाई अलि जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने।
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। 5 सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाई छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 मिनटमा चामर हिमाल र

0: बीचको उङदिलुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 को रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
1: होल्डिङ सेन्टर 37 17 भए र 5,000+ जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा अहिले 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवजीले भनेअनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेन्डर सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ। त्यो 1,085 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दा ग्रान्ट पुरस्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। सँगसँगै आश्विन असोजको 8 र 11 गते फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोइटोर लगायत 40 जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्क्रमण क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो, किनकि अवस्था त छ नागरिकलाई गाह्रो पर्छ भनेर। ती 20 स्थान तहको लागि पनि जसरी भोटेकोशी नदीमा हामीले गरेका छौँ, असोज 8-11 को सम्बन्धमा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गर्यो, सँगसँगै घरबाट पनि गर्यो।
0: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले विपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
2: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दो रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटबाटी आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ, त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
0: वहाँले बाढ़ीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
3: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले, त्यसो चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य वस्तुहरूको चाहिँ सहजता, सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँटफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै आवश्यकता अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्रान्डको खाली सिलिण्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ़ बनाउन चार वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। वहाँले श्रम कूटनीति, आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सीप विकासमा जोड़ दिँदै वहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु भएको हो। जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा वहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने, सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
4: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर र दुवै मुलुकको राष्ट्रिय हित नबाँच्ने गरी त्यहाँ अवसर छ, सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुनुभएको छ, अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
0: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। वहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका छौं।
5: दलित भूमि सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता, योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन, अनि त्यसपछि कानूनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न, शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
6: पार्टीको संयन्त्रमा छलफल भएर अहिले पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने, अनुसन्धान गर्ने कुराहरू गर्छ। त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासन ढिलै रहने गरी खगेन्द्र सुनाज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन, औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
0: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोड़े। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
7: भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
8: निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
7: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बूढी गण्डकी नदीको बाढी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
11: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
11: अनुहार का हड्डी भाँचिएको जोड्ने
12: दाँतको एक्सरे सेवा
11: सामान्य तथा जटिल दाँत निकाल्ने
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
11: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई
12: मेसिनबाट जरेदेखि दाँत भरिने
11: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार
12: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार
11: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
12: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082-5625-707।
14: दाङवासीको लागि खुसीको खबर
15: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
16: यासुदा सामसुङ पानासोनिक अकारिटेक सान्सुई हवाकिन प्रेस्टिज सेम्पोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
15: दसैँ तिहार विशेष अफर
16: इएमआई र एक्सचेन्ज सुविधा
15: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
16: 56 जनालाई विकली विनर प्राइज
15: 7 जनालाई बम्पर प्राइजमा यशोदा रेफ्रिजेरेटर
16: ग्रान्ड बम्पर प्राइजमा यशोदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
14: सम्पर्क स्थान लखन पार्क घोराही 14 दान
16: सम्पर्क नम्बर 082-5563-001 र मोबाइल नम्बर 97155-63-001।
7: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
17: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
7: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
17: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
7: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुला तर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 जनाले प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
0: रसुवा भोटेकोसी बाढ़ीमा तपाईका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकीन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
8: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरू स्थायी ठेगाना भएको स्थानीय तहको वडामा सम्पर्क गरेर निवेदन दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाणपत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेश चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ, र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यसलाई दाबी विरोधका लागि, र 7 दिने सूचना निकालिसकेपछि त्यसको यकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ, र कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्चेकी संगीता नेपालको जस्तै बाढ़ीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
19: बाढ़ीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागज पत्र बनाउनलाई गोडामा आएर उडाको सेवा लिएर दाजुसँग सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो प्रतिलिपि थियो, त्यो पनि कहीँ वडाहरूमा बसिराखेको हुन्छ होला, सबैको पराखेको हुन्छ, त्यो वडा केही नभए ठाउँमा चाहिँ वडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिलिपि पनि अलिक सघाउँछ र सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब वडामा चाहिँ वडा सेवा लिने, वडाको सहयोग गराउने, वडा सेवा फर हराए सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नाता बनाइदिनु भनेर सिफारिस दिदी बनाइदिनुहुन्छ वडा अध्यक्षज्यूले, त्यही बनाए त्यही लिएर जिल्लामा जाने हो हामी। पैसा लाग्दैन, 1 रुपियाँ पैसा तिरेखेन हामीले अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
0: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईंलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढ़ी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान,
20: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
7: बाढ़ी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू
21: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
1: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
21: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
21: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
1: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
2: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
1: पुरुषको लिंग सम्बन्धी समस्या,
2: पिसाब पोल्ने समस्या,
1: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
2: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार,
1: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
2: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: डाक्टर भेट्ने समय
2: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
1: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
2: साँझ 5 बजेदेखि 8 बजेसम्म।
22: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-562-0023, 98-78-1817 र 98-78-35-645।
20: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं, र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मीडियाहरू, हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमान्ड पोस्टको, विपद कमान्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखज्यूको अध्यक्षतामा हुन्छ, त्यो बैठक बसेर आवश्यक समन्वय, त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यौं भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 सशस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुमनुम्बरी गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ, तनहौ, चितवन, नवलपरासी, पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधिक हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3। बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु
23: भएको। 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन् केही छ?
20: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको, उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन, ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन, ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखियो र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
23: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
20: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेशनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं। त्यो सँगसँगै सँगसँगै तर केही एक दुईटा स्टेशनहरू चाहिँ फेरि स्वाइप आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समय पछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भेगको उस स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिरहेका थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ व्हाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
23: अब बाढीको जोखिम छ कि छैन, नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछन्?
20: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखेको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
23: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बाढीले खानेपानी विद्युत सड़क अवरोध भएका क्षेत्रमा तत्काल के कस्तो व्यवस्था गरिएको छ?
20: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
3: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढ़ीमा बेपत्तालाई मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा। अधिकांश बाढ़ी प्रभावितहरू भाड़ामा सरेपछि होल्डिङ सेन्टर घट्दै।
0: आज चार राजदूतको संसदीय सुनवाई सकियो। सुनारलाई सांसदको हैसियतमा काम कारवाही रोक्न रासोपाको रोक।
1: दशैंमा काठमाडौँबाट घर फर्कनेको चाप बढ़्यो। राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी भएमा चालक र साउजीलाई कारवाही हुने।
0: फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमण। फ्रिजको तापक्रम 50 डिग्री पुग्दा करोड़ौंका खानेकुरा नष्ट।
1: र विश्वकप लीग दुई क्रिकेटमा नेपालको लगातार दोस्रो जीत। घरेलु टोली ओमान 113 रनको फराकिलो अन्तरले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले भदौ 10 गतेको रसुवा बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले यस्तो जानकारी दिनुभएको हो। उहाँले विपद ऐन संशोधन गरी बेपत्ता नागरिकलाई 45 दिनपछि मृत घोषणा गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै सोही व्यवस्थाका आधारमा स्वदेशी तथा विदेशी नागरिकलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो।
3: अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। डीएनए परीक्षणको रिजल्ट चाहिँ प्रहरी प्रयोगशालाबाट विधि विज्ञान प्रयोगशालाबाट आउने बित्तिकै हामी प्रमाणीकरणको प्रक्रिया अझ सजिलो हुन्छ र त्यो पनि अन्तिम चरणमा पुगेको भन्ने जानकारी हामीलाई प्राप्त भएको छ।
0: उहाँले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट 75 जिल्लाका नागरिक प्रभावित भएको उल्लेख गर्नुभयो। कार्यकारी प्रमुख उप्रेतीले विपदपछिको पुननिर्माणका लागि सरकारले अस्थायी आवास निर्माणको काम अघि बढ़ाइरहेको पनि बताउनुभयो। गण्डकी प्रदेशका मनाङ मुस्ताङ म्याग्दी र पर्वतमा बाढ़ीबाट क्षति भएका क्षेत्रलाई संकटग्रस्त घोषणा गरी पुनर्स्थापनाको काम अघि बढ़ाइएको पनि उहाँले जानकारी गराउनुभयो। सोही बैठकमा गृह सचिव केदारनाथ शर्माले पनि बाढ़ीमा मृत्यु भएका परिवारलाई प्रति व्यक्ति 2 लाख रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सुनाउनुभयो।
4: 75 जिल्लाकै प्रभावित हुनुभएको छ भोटेपछि बाढ़ीमा त 75 जिल्लाका स्थानीय तहका जहाँ जहाँका नागरिकहरू प्रभावित हुनुभएको थियो उहाँहरू त्यसको प्रश्न भेरिफिकेसन गरिसकेपछि वडाबाट अनि स्थानीय विपद व्यवस्थापन समितिमा जान्छ, त्यहाँ जिल्ला व्यवस्थापन समितिमा जान्छ अनि प्राधिकरणमा आउँछ र प्राधिकरणले समग्र देशभरिको नामहरू प्रकाशन गर्ने भन्ने अहिले कानून बनाइएको कारणले गर्दा बेपत्तालाई मृतक सरह घोषणा सरकारले गरिसकेपछि उहाँहरूले 2 लाख पाउने क्रम हुन्छ र त्यो पैसा पनि स्थानीय तहबाटै पाउने हो। अहिले राहतका कुराहरू, नगद राहतका कुराहरू, खाद्य सामग्रीका राहतका कुराहरू, गैर खाद्य सामग्रीका राहतका कुराहरू स्थानीय तहबाट जाने भएको कारणले गर्दा उहाँहरूको काम अलिक बढेको छ, क्षमता बढाउनु पर्ने अवस्था छ, उहाँले फेरि लागू रहेको पहिचान गर्नु पर्यो, पैसा माग्नु पर्यो, प्राधिकरणबाट दिनु पर्यो भनेर अलिकति दायित्व सिर्जना भएको तर नागरिकको घरमा खातामा नपुगेको कारणले गर्दा अप्ठ्यारो अवस्था छ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा छन्। होल्डिङ सेन्टरमा रहेका बाढ़ी प्रभावित अधिकांश भाड़ामा सरेसँगै होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारिएको छ। गत भदौ 10 गते असोज 7 गते र 11 गतेको विपदबाट प्रभावित 35 वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। यही असोज 25 गते बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट 4 स्थानीय तह प्रभावित भएकाले त्यस क्षेत्रका स्थानीय तहलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी छ। हाल बाढ़ी प्रभावित नागरिकको लागि अस्थायी आवास निर्माणको काम पनि भइरहेको छ।
1: रसुवाको भट्टेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिब 79% स्थानमा विद्युत सेवा सुचारू भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। आज सिंहदरबारमा बसेको भट्टेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा कार्यालय मन्त्रालयका सचिव डाक्टर जगदेश्वर कर्माचार्यले यस्तो जानकारी दिनुभएको हो।
3: अहिलेसम्म चाहिँ हामीले करिब 900 जहाँ जति क्षति भएको थियो 900% चाहिँ त्यो पुनर्स्थापना भइसकेको छ। अहिले बाँकी भनेको रसुवाको करिब 80 घरधुरीकोमा मात्र बाँकी छ यो विद्युत जडान गर्न। त्यसको लागिलाई अहिले किनभने अब त्यो त्यहाँ नजिकै चाहिँ ट्रान्समिसन लाइनहरू पनि बनाउनु पर्ने भएर त्यहाँ चाहिँ तुरन्तै सम्भव हुने नदेखेकोले हामीले चाहिँ यो वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रबाट चाहिँ सोलरको माध्यमबाट व्यवस्था गरेका छौँ। हजुर,
1: उहाँका अनुसार बाढ़ीले क्षतिग्रस्त भएका जलविद्युत आयोजनाको पुनर्निर्माण कार्ययोजना निर्माणको काम भइरहेको छ। रसुवा नुवाकोटमा आएको बाढ़ीका कारण बेपत्ता भएका 5,000 मध्ये प्राधिकरणमा कार्यरत 47 कर्मचारी सम्पर्क विहीन भएका थिए। तीमध्ये 3 जनाको मात्र सकुशल उद्धार भएको उहाँले बताउनुभयो।
3: अनि अब हाम्रो यो इकोनोमिक लसहरू त भयो होइन, अर्को चाहिँ दुःखद पक्ष भनेको यो घटनामा अब हाम्रो जम्मा 5,000+ जुन मिसिङ र त्यो भन्ने छ त्यसमध्ये करिब 1,000 अथवा 900+ चाहिँ हाम्रो बितेका अथवा बेपत्ता छन् होइन, त्यो चाहिँ हाम्रो सुरुङहरूमा होइन। अब राज्यले धेरै नै मेहनत पनि गरेर चाहिँ उद्धारको कोसिस पनि गरेको हो र त्यो अथक प्रयासबाट चाहिँ जम्मा 3 जनालाई चाहिँ सकुशल उद्धार पनि भएका छन् होइन। त्योभन्दा बाहेक अब 900+ हराएकोमा जम्मा 3 जनाको मात्र सकुशल उद्धार हुन सक्यो, अब अरूको चाहिँ हामीले गर्न सकेका छैनौँ।
1: सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई जनही 5,00,000 रूपियाँ र 6 महिनासम्म कार्यरत पदको शुरू तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण संचालक समितिले निर्णय गरेको थियो। उक्त निर्णय अनुसार आवश्यक आधार र प्रमाणपत्र सहित निवेदन दिएका 6 जना हकवालाले राहत रकम प्राप्त गरिसकेका छन्। राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजात सहित प्राधिकरणमा निवेदन दिन आग्रह समेत गरिएको छ। प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदक बीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।
0: विभिन्न 5 देशका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनवाई भएको छ। संसदीय सुनवाई समितिको आज बसेको बैठकमा इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्ण, जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशी, ओमानका लागि पद माक्सी राणा, कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचनको संसदीय सुनवाई भएको हो। सरकारले सिफारिश गरेका 13 मध्ये हिजो 4 देशका प्रस्तावित राजदूतको सुनवाई भएको थियो। आज सुनवाई भएका इजरायलका लागि प्रस्तावित नेपाली राजदूत कर्णले आफ्नो योजना सुनाउँदै यताबाट श्रमिक पठाउने र उताबाट पर्यटक ल्याउने विषयमा सहजीकरण गर्ने योजना सुनाउनुभयो।
5: हाम्रो यताबाट श्रमिक जाने र उताबाट टुरिस्ट आउनलाई गाह्रो भइरहेको के छ, हामीसँग एयर कनेक्टिभिटीको सबभन्दा ठूलो इस्यू छ। यसमा राष्ट्रमा एग्रिमेन्टहरू पनि भएको हो पहिला, तर कार्यान्वयन चाहिँ भएको छैन। हामी जम्मा एउटा रुट छ नेपालबाट जानलाई, त्यो रुट बाहेक अरू हामीसँग रुट छैन। त्यसले गर्दाखेरि पनि अब उताबाट टुरिस्टहरू चाहिँ नि लिएर आउनलाई चाहिँ गाह्रै पर्ने र यताबाट जाने श्रमिकहरूलाई पनि अलिकति चाहिँ बढी भनौँ न आर्थिक चाहिँ नि प्रेसर पर्ने पनि देखिन्छ। सो त्यो गर्न सक्यो भने किनभने उनीहरूसँग धेरै कम देशहरूसँग चाहिँ नि यो एयर सही सर्भिसेसको एग्रिमेन्ट भएको हुनाले त्यो गर्न सक्यो भने सायद त्यो गन्तव्यहरूसँग जान सजिलो हुन्छ।
0: जर्मनीका लागि नेपाली प्रस्तावित राजदूत सरू जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: जर्मन युरोपियन युनियनलाई चाहिँ अब नेपाल फरक भइरहेछ भन्ने कुराहरू मेसेजिङ गरेर एउटा सकारात्मक भूमिका बनाउन चाहिँ मेरो भूमिका हुन्छ र त्यसमा चाहिँ बेल्जियमको दूतावासको चाहिँ प्रमुख भूमिका हुन्छ भन्ने जस्तो लाग्छ।
0: ओमानका लागि प्रस्तावित राजदूत राणाले नेपाल र ओमान बीचको सम्बन्धलाई थप सुदृढ बनाउन 4 वर्षीय रणनीतिक योजना सार्वजनिक गर्नुभयो। स्पेनका लागि प्रस्तावित राजदूत शेरचनले मैड्रिड स्थित नेपाली राजदूतावासलाई थप सक्रिय सर्वसुलभ र परिणाममुखी बनाउने बताउनुभयो। दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत श्रेष्ठमाथि सांसदहरूले स्वार्थको द्वन्द्व रहेको प्रश्न गरेका थिए। हिजो भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि प्रस्तावित चित्रजङ थापा र बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको सुनवाई भएको थियो। बाँकी चार प्रस्तावित राजदूतको संसदीय सुनवाई भोलि हुनेछ। संसदीय सुनवाईबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
1: एक अडियो सार्वजनिक भएपछि विवादित बनेका सांसद खगेन्द्र सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदको हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक लगाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको अनुशासन समितिलाई छानबिन गर्न निर्देशन दिइएको र छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा आफ्ना प्रतिनिधि सभा सदस्य सुनारका सम्बन्धमा संचार माध्यममा सार्वजनिक भएका समाचार, सभ्य सामग्री र उठेका प्रश्नप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ। उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन

0: भएको हो। आफू विरूद्ध नियोजित रूपमा चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको दावी गर्दै सुनारले संसदको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचार विरूद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको जिकिर गर्नुभएको छ।
1: नेपाल परिवेशमा सर्वाधिक मत ल्याएर कंग्रेस केन्द्रीय सदस्य बनिन् बासना थापा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार सहमहामन्त्री खुल्लामा रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी विजयी हुनुभएको छ खतिवड़ा 2910 र शिवाकोटी 2173 मत सहित सहमहामन्त्रीमा विजयी हुनुभएको हो तेस्रो हुनुभएका गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले 1852 मत पाउनु भएको छ पूर्व गृह राज्यमन्त्री देवेन्द्र राज कण्डेलले 1381 मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ सहमहामन्त्री पिछड़िएको क्षेत्रमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही विजयी हुनुभएको छ सहमहामन्त्री महिला पदमा प्रतिमा गौतम निर्वाचित हुनुभएको छ महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले 5116 मत प्राप्त गर्दै विजयी हुँदा उहाँकी प्रतिस्पर्धी नानु बास्तोलाले 1554 मत प्राप्त गर्नुभयो यसै गरी प्रतिनिधि सभाकी कंग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मतसहित केन्द्रीय सदस्य महिला खुल्ला निर्वाचित हुनुभएको छ उहाँ 5193 मतसहित कंग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो कंग्रेस सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी पनि महिला खुल्लातर्फ केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ पूर्व सांसद कुसुम देवी थापा र पूर्व राष्ट्रिय सभा सदस्य धना कुमारी थापा पनि महिला खुल्लातर्फ नै केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ यस्तै इजरायल ठगी प्रकरणमा मुछिएकी विनिता खड्कासँगै अनिता देवकोटा लक्ष्मी पाण्डे सिर्जना अधिकारी र मुना भूषाल पनि केन्द्रीय सदस्य बनेका छन् यसै गरी चिनी पोखरेल चिनु 2420 कल्पना तिवारी 2363 रीता थापा मगर 2308 गंगा दाहाल 2298 र उमा दाहाल 2215 मतले केन्द्रीय सदस्यमा विजयी भएका छन् केन्द्रीय सदस्य महिला खुल्लामा 36 चुनावी प्रतिस्पर्धामा थिए कंग्रेसको विधान अनुसार यो क्लस्टर अन्तर्गत 15 निर्वाचित हुने व्यवस्था छ
3: दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप दिनौ बढ़दै गएको छ नेपाल प्रहरीको विवरण अनुसार घटस्थापनाको दिनदेखि आजसम्म 1,09,636 जनाले काठमाडौँ उपत्यका छोडेका छन् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म 17,139 सवारी साधन मार्फत 1,09,636 जना बाहिरिएका हुन् यता व्यवसायीले भने यस वर्षको दशैं मान्न पछिल्लो साता मात्रै करिब 6,00,000 बाहिरिसकेको बताएका छन् दशैं नजिकै जाँदा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्कन थालेपछि उपत्यका प्रमुख नाकामा यात्रुको चहलपहल बढ़ेको छ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक

0: सुरेश प्रसाद काफ्लेले दशैं मनाउन घर फर्कने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ़ेको बताउनुभयो। दशैं मनाउन उपत्यका छाड्ने यात्रुको संख्या बढ़ेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारी साधनको आगमन बाक्लिएको हो। यी नाकामा दशैंका लागि घर फर्कने यात्रुको चाप बढ़दै गएपछि सवारी साधनको आगमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ। दशैं तिहार लगायतका चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी 24 घण्टा सड़कमा खटिएको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रदेशसभामा पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकले प्रतिपक्षी दलको बहिष्कार बेच बजेट पारित गरेको हो। बजेट पारित हुँदा प्रतिपक्षी बेन्च खाली थियो। बजेटमाथिको छलफलमा सहभागी नभएको कंग्रेसले विवादित बजेटको छलफल बहिष्कार गर्ने निर्णय गरेको थियो। आजै शुरू भएको बजेटमाथिको छलफलमा सत्तारूढ़ दलकै सांसदहरूले पनि बजेटप्रति असन्तुष्टि जनाएका थिए।
0: लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने होटेल र रेस्टुरेन्टमा गुणस्तरहीन र बासी खानाका कारण यात्रु बिरामी परेपछि सम्बन्धित सवारी चालक र होटेल संचालक दुवैलाई कार्यवाही गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै राजमार्गका होटेलमा सरसफाईको कमी, बासी झिंगा भन्किएका र न्यून गुणस्तरका खाना खुवाउने र अत्याधिक मूल्य असुल्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो चेतावनी दिएको हो। मन्त्रालयमा बसेको सरकार निकायको बैठकपछि विभागले चालक, होटेल व्यवसायी र यात्रुलाई लक्षित गरी 3 बुँदे निर्देशन समेत जारी गरेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले 2 अध्यादेश जारी गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम आज 2 अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार जारी गरिएका अध्यादेशहरूमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार नेपाल सरकार मन्त्री परिषदको सिफारिश बमोजिम संविधानको व्यवस्था अनुसार यी अध्यादेश जारी गरिएका हुन्। केही दिन अघि सरकारले राष्ट्रपति समक्ष 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। 3 मध्ये विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 भने यस अघि नै जारी भइसकेको थियो। राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अब भूमिहीन दलित सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानूनी अडचन हटेको बताउनु भएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै सामाजिक सञ्जालमा लेखेर उहाँले समस्या समाधानको बाटो खुलेको बताउनु भएको हो।
0: सभामुख डोल प्रसाद अर्याल सहित अहिलेका सरकारका मन्त्रीहरूको विदेश भ्रमण गर्ने सिलसिला बढ़ेको छ। सभामुख अर्याल आज अन्तर व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी भई स्वदेश फर्कनु भएको छ। हिजो मात्रै भारत जानुभएका गृहमन्त्री सुदन गुरूङले आज समकक्षी अमित शाहसँग भेटवार्ता गर्नुभएको छ। यस्तै अर्थमन्त्री सोनी मुवागले भने विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन्,
3: कस्तो राम्रो जुत्ता लगाएको,
4: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
4: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
2: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
4: सम्पर्क नम्बर 98478263।
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
8: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
9: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453603523।
0: सतहमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो। स्पिप मोडका महानिर्देशक पेमा ग्याल्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 केरिङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। अध्ययन अनुसार लाङटाङ लेरुङको उत्तरी भीरबाट अनुमानित 13 करोड़ 20 लाख घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्डे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान बरफ पानी र गेग्राम सहितको तीव्र भाव सिर्जना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्ताएको थियो। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनेको आरूघाटमा भने बेली ब्रिज राख्न शुरू भएको छ। असोज 25 गते बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खा र धादिङलाई जोड्ने आरूघाट स्थित पक्की पुलमा क्षति पुगेको थियो। यस्तै कञ्चनपुरको ऐतिहासिक दोदरा चाँदरी झोलुङ्गे पुल पुननिर्माणका लागि 20 करोड़ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा क्षति पुगेपछि त्यहाँ आवागमन बन्द छ, त्यसैले पुननिर्माण गर्न परेको हो।
1: नेपाल दूरसंचार प्राधिकरणले 14 निजी इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कार्यवाही गरेको छ। प्राधिकरणसँगका शर्त र अनुमतिका आधारमा उपभोक्तालाई इन्टरनेट उपलब्ध नगराएको र आफूखुशी सस्ता प्याकेज खारेजीको एकलौटी निर्णय गरेको भन्दै प्राधिकरणले ओडलिङ कम्युनिकेशन सहित सुबेसु लगायत 14 ठूला कम्पनीमाथि कार्यवाही गरेको हो। प्राधिकरणले ती कम्पनीलाई 50,000 जनही रूपियाँका दरले जरिवाना गरेको छ। प्राधिकरणबाट जारी अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचपूछका क्रममा पुष्टि भएपछि दूरसंचार ऐन 2053 को दफा 47(1) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
0: शेयर बजारमा निफ्टे परिसूचक आज 4.12 अंकले बढ़ेको सँगै परिसूचक 2599 बिन्दुमा कायम भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढ़्यो। हिजो 4.46 अर्ब करोड़को शेयर कारोबार भएको बजारमा आज 4.73 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भयो। 104 कम्पनीको शेयर मूल्य बढ़दा 167 कम्पनीको शेयर मूल्य घटेको छ भने 7 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका सयौं सुपरमार्केटहरूका रेफ्रिजरेटर, फ्रिज र फ्रिजर प्रणालीमा भीषण साइबर आक्रमण भएको छ। ह्याकरहरूले सेन्ट्रल सिस्टममा घुसपेट गरी 480 भन्दा बढ़ी पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम बढ़ाएर 50 डिग्री सेल्सियससम्म पुर्याइदिएका हुन्। ह्याकरहरूले सुपरमार्केटका फ्रिजहरूलाई डिफ्रोस्टिङ मोडमा राखिदिएका थिए, जसका कारण ठूलो मात्रामा राखिएका करोड़ौं मूल्य बराबरका ताजा तथा फ्रोजन खानेकुराहरू पूर्ण रूपमा नष्ट भएका छन्। केही स्टोरहरूमा अत्याधिक तापक्रमका कारण आगलागी समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्सका प्रमुख रिटेल कम्पनीहरूले यसलाई इतिहासकै पहिलो र अत्यन्त गम्भीर साइबर हमला भनेका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लुकोर्नुले राष्ट्रिय साइबर सुरक्षा एजेन्सीलाई तत्काल गहन छानबिन गर्न निर्देशन दिनुभएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले ओमानलाई उसैको घरेलु मैदानमा 113 रनको फराकिलो अन्तरले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य लिएर जवाबी ब्याटिङमा उर्लिएको घरेलु टोली ओमानले 40 ओभरमै अल आउट हुनु अघि 150 रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान विनायल शुक्लाले 77, जय ओडेडाले 25 र जतिन्दर सिंहले 18 रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्। बोलिङतर्फ नेपालका नन्दन र सन्दीप लामिछानेले समान 3-3 तथा दिपेन्द्र एरीले 2, करण केसी र ललित राजवंशीले समान 1-1 विकेट हात पारे। ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले 61 रन बनाए, अर्जुन कुमार र करण केसीले 40-40 रन जोड्दा ईशान पाण्डे र बसीर अहमदले 37-37 रन थपे। दिपेन्द्र हेरीले 22 रनको योगदान गरे। ओमानका लागि शाह फैसल, शकील अहमद र करण सोनावालीले समान 2 विकेट लिए। अंक तालिकाको शीर्ष 6 भित्र रहेर 4 वर्षका लागि एकदिवसीय मान्यता जोगाउने लक्ष्य बोकेर ओमान पुगेको नेपाली टोली अब त्यसका लागि मात्र एक जित टाढा छ। आजको जितसँगै छैटौं स्थानमा रहेको नेपालले 34 खेलमा 28 अंक जोडेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बाढ़ीमा बेपत्तालाई मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा, अधिकांश बाढ़ी प्रभावितहरू भाड़ामा सरेपछि होल्डिङ सेन्टर घट्दै।
0: आज 5 राजदूतको संसदीय सुनवाई सकियो, सुनारलाई सांसदको हैसियतमा काम कारवाही गर्न राष्ट्रपतिको रोक।
1: दशैंमा काठमाडौँबाट घर फर्किनेको चाप बढ़्यो, राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी भएमा चालक र साउजीलाई कार्यवाही हुने।
0: फ्रान्समा सुपर मार्केटमा साइबर आक्रमण, फ्रिजको तापक्रम 50 डिग्री पुग्दा करोड़ौंका खानेमा कुरा नष्ट।
1: र विश्वकप लीग 2 क्रिकेटमा नेपालको लगातार दोस्रो जीत, घरेलु टोली ओमान 113 रनको फराकिलो अन्तरले पराजित।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
10: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, लिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सब

0: जाऊँगा गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दान बिरामी भए गोरखा हॉस्पिटल जाऊँ फोन नंबर टिप्नुस 082-563-414
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
4: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेनौ अब त आश्रय मरिसक्यो के कुरा गर्छ तिमीले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानेको धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
17: हाडजोर्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
18: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
19: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
0: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
19: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
2: महिनावारीमा समस्या महिनावारी रोकिनु
19: श्वेत पर्दा र पिसाबको यो समस्या,
20: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
19: पाठेघरमा मासु पलाउने,
20: निसन्तान महिलाको चेक जाँच,
19: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच हुने मिति यही असोज 30 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू,
21: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
12: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
12: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
24: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
12: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
24: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया को चिरफार,
12: पुरुष को लिंग संबंधी समस्या,
24: पिसाब पोल्ने समस्या,
12: स्त्री को स्तन को समस्या को चिरफार तथा उपचार,
24: पाइल्स फिस्टुला होमोराइड साइनस को समस्या को चिरफार तथा उपचार,
12: शरीर को कुनै पनि भाग में पलाएको गाँठा गुठी को चिरफार तथा उपचार,
24: मृगौला को समस्या संबंधी रोग का बिरामीहरूले तुरंत संपर्क गर्नुहोला।
12: डाक्टर भेट्ने समय
24: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
12: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
24: साँझ 5 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही डाल, फोन नम्बर 082-5625-0-98-78-1817 र 98-78-35-643।
4: होइन भाइला, लखर लखर कहाँ आइनेस्?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
9: दुबईको ट्रेड कम्पनीमा स्काफोल्डर, कार्पेन्टर, मेसिन, स्टिल फिक्सर, सटरिङ कार्पेन्टरको माग आएको छ। साथमा 3 टाइम खाना बस्न फ्री, महिनाको 26 दिन र प्रत्येक दिन 8 घण्टा ड्युटी, 4 घण्टा ओभर टाइम गर्न मिल्ने, मासिक 60 देखि 77 हजार नेहरू र लेबरको हकमा 50 हजारसम्म कमाई हुने, उमेरको हकमा 50 वर्षसम्म र सिधै मेडिकल गरेर जान मिल्ने।
24: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
19: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
21: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
19: विस्तृत आँखा परीक्षण उपचार,
21: बाल दृष्टि रोग निदान उपचार, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
19: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
21: कन्ट्याक्ट लेन्स सेवा,
19: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
21: कृत्रिम आँखा फिटिङ गरिन्छ,
19: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
21: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
19: डेढो आँखा उपचार,
21: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
19: डबल भिजन उपचार,
21: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
19: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
21: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
19: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
9: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 गलाइन दान र घोराही 15 सड़क विभाग रोड दान।
19: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृंखलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभ मोजिम गर्न भनेर हामीले भन्ने गरेका छौं।
0: अनि
2: हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ,
3: त्यसको भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ? र
0: भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका दशैं बारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
4: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीत युद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिश समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5ले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गांधीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाउ गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाई छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाई छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 दशकभन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला 1 का प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार चाहिँ सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ। 2 जना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
0: अनि
5: अब यो चाड़ पर्व पनि आउन लागेको छ। धेरै जना नेपालीहरु अब घरतिर यात्रा गर्ने समय पनि हो। यही बेला त्यहाँ दोन्दको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो। के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरुलाई एडवाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, चाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि फेरि उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
5: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, साथै फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
6: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक दाई सत्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम नेउला, बीबीसी, विराटनगर।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिद्धेश्वरी नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रो साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
7: आफन्त र घरबार गुमाएर अन्यत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
8: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिकपति छ। त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुशी मनाउन सकिन्छ?
7: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
9: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनधन भएको छ है। त्रिशुली बजारको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भनी कुकुरै छैन।
7: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
10: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
7: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष छ भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
11: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अंक तालिकामा 28 अंक पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युएई छ। दुबईले चाहिँ नेपालको 28 अंक भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अंक हो।
0: जस्तो निरञ्जनजी तपाईँले यो अंकका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
11: 2023-27 श्रृंखला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
0: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
11: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ हुँदाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
4: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौ, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
0: बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ।
12: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही दाम,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98475779770
8: र 98578369।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करदा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दरक पिसाब पोल्ने समस्या
3: पाठेघर में समस्या पाठेघर खस्ने को समस्या
1: पाठेघर में मासु पलाउने
3: निसंतान महिला को चेक जांच
1: स्तन कैंसर पाठेघर में कैंसर भए नभएको चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मेसिन द्वारा चेक जांच गरिनुका साथै उचित परामर्श का लागि सम्पर्क गर्नुहोला
4: बिरामी जांच होने मिति यही असोज 30 गते शुक्रवार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नंबर 082-595-410 मोबाइल नंबर 98478-28913 र 98095-12871
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-509 र मोबाइल 98453-0653

0: बाबुहरूको महान चाड विजय दशमीको उपलक्ष्यमा यस स्वर्गदारी चलचित्र मन्दिर घोराईदाङमा यही असोज 30 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। हाम्रै दङ्गाली हिरो पल चाको अभिनय रहेको नेपाली कथानाक चलचित्र आबाट आमा 2
1: कुकुरको बच्चा कुकुरको बच्चा
2: छोड्दे भाइ, यो लावारिस कुकुर हो, यसलाई मार्नु पर्छ।
3: त्यहाँ आफ्नो ज्यान फाल्ने गरेर किन गएको त त्यहाँ? त्यो पनि एउटा कुकुरको बच्चाको लागि?
4: तैले केवल कुकुरको बच्चा मात्र देखिस्, तर त्यो पर रुखमा बाँधिएकी लासा राम्ररी देखिनुहोस्। आफू बाँधिएकोले आफ्नो बच्चालाई बचाउन नसक्छ।

0: छ माया छपक्कै टु
1: त्यो त नियतै खाप छ है
2: कमिला
3: मैले तिमी आउँछु चिनो राख मैले तिमी आउँछु चिनो राख
0: साथै बाह्र गाउँ टु पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: एउटा चट्टानले बनेको पहाड हो।

0: 야, 이거 나 눕혀라. 아이고.
1: 다 초배로 버티라고. 어사디 거나 자는 분이고 맞네 히나.
0: 아야, 어떻게 먹을 또 어사디 거리고 미스코 운이서 바꿔 히나.
1: 잡아야 돼 어사디 거래 버치 테스트에 또 온차.
0: 야, 앞으로 내가 눕혀라 머리로 보이서 끼우. 티비 보나 나 가나 좀 뭐.
1: 그라이 코 하스피털 로드 마라 히코 사가마 타 덴털 클리닉 마 자는 나 아니 차네 니코.
2: 하타쿠 사타이 딘 던타로 비스사게 두아라 시와 프로단 거디 아이코 सगरमाथा डेंटल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेंटल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेंटल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटाउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराइदान
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-67-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: दाङवासीको लागि खुसीको खबर
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य सुरु हुँदैछ
9: यासुदा सामसुङ पानासोनिक अकारिटेक सानसुई हवाकिन प्रेस्टिज सेम्फोनी बोनारे बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा
8: दसैँ तिहार विशेष अफर
9: इएमआई र एक्सचेन्ज सुविधा
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका
9: 56 जनालाई विकली विनर प्राइज
8: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर
9: ग्रान्ड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वासिङ मेसिन जित्ने मौका
10: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार बिग डिजिटल तपाईँको लागि
7: सम्पर्क स्थान लखन पार्क घोराही सौदा दाङ
10: सम्पर्क नम्बर 082-5-63-001 र मोबाइल नम्बर 97-155-63-001
11: मध्य पश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

श्रीमद् भगवद गीता अध्याय 3 कर्म योग श्लोक संख्या 18 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, नैव तस्य कृते नार्थो न कृते नेह कश्चन न चास्य सर्वभूतेषु कश्चित् अर्थव्य पाश्रय। आत्मनिष्ठ व्यक्तिलाई यस संसारमा कुनै कर्म गर्नु वा नगर्नुसँग कुनै पनि सरोकार रहँदैन, साथै सबै प्राणीहरूमा उसको कुनै स्वार्थ पनि हुँदैन। बिना कसैसँग आश्रित रही उसलाई मोक्षको प्राप्ति हुन्छ। श्रीमद् भगवद् गीता जीवनको गहिरो भन्दा गहिरो अभिव्यक्ति हो। यो भन्दा गहिरो अभिव्यक्ति न आजसम्म इतिहासमा आयो, न भविष्यमा आउन सक्ने सम्भावना छ। यो कथन मेरो मात्र होइन, यो भाव मेरो मात्र होइन, आजसम्म जति पनि ज्ञानी व्यक्तिहरू भगवद् गीताको मिठासमा ज्ञान गंगामा डुबुल्की मार्ने आनन्द लिने मौका पाउनुभयो, उहाँहरू सबैजनाको भनाइ छ कि यस्तो अभूतपूर्व शास्त्र यो समग्र पृथ्वीको लागि एउटा वरदान हो। र यो वरदानको, यो आशीर्वादको मजा लिने, यसको आनन्द लिने अवसर हामीले पनि प्राप्त गरिरहेका छौं। श्रीमद् भागवत गीताले नदेखेको जीवनको कुनै पनि समस्या छैन र पत्ता नलगाएको र उजागर नगरेको कुनै पनि समाधान छैन। प्रत्येक श्लोकमा, प्रत्येक शब्दमा जीवनको परम विज्ञान, जीवनलाई बदल्न सक्ने परम सम्भावना लुकेको छ। मात्र समस्या यति हो कि हामी यो ज्ञान प्रति आफूलाई खुला राख्छौ कि बन्द गर्छौ। साधारणतया हामी आफूलाई ज्ञान प्रति बन्द गर्छौ। ज्ञान प्रति आफूलाई बन्द गर्ने एकमात्र तरिका के हो? मलाई थाहा छ। ए, के भन्छ यसले? मलाई थाहा छ, यो पनि मलाई थाहा छ, ऊ पनि मलाई थाहा छ। म पहिले काम गर्ने एउटा संस्थामा एकजना मित्र हुनुहुन्थ्यो, उहाँको बानी हरेक कुरा मलाई थाहा छ भन्ने थियो। हुँदाहुँदै साथीहरूले उहाँलाई थाहा सर नाम राखिदिए। थाहा त हामीलाई के थाहा छ र? एक सेकेन्ड पछाडि हाम्रो जीवन कहाँ पुग्छ त्यो पनि हामीलाई थाहा छैन। अलिकति थोरै भित्र, हाम्रो आँखाको थोरै भित्र के हुन्छ त्यो पनि हामीलाई थाहा छैन। शरीरको एउटा सानो कोष भित्र के छ विज्ञानले पनि थाहा पाउन सकिसकेका छैन अझसम्म। त हामीलाई थाहा के छ? कति थाहा हुन्छ हामीलाई? यत्रो विराट जगत छ, यो विराट जगतका हामी एउटा सानो अंश, सानो अणु मात्र, हामीलाई थाहा कसरी हुन्छ? श्रीमद् भगवद् गीता नपुगेको कुनै क्षेत्र छैन। यस्तो परिव्याप्त ज्ञान छ जुन ज्ञानले हामी जुनसुकै समस्यामा भए पनि बाहिर निकाल्न सक्छ र जीवनको अन्धारोबाट हामीलाई उज्यालोतिर लैजान सक्छ, सदाको लागि प्रकाश देखाउन सक्छ। मात्र अघि हामीले भनेकै यो ज्ञानप्रति आफूलाई खोल्नुपर्ने जरूरी छ, मलाई थाहा छैन भन्नुपर्ने जरूरी छ। र बुद्धिमान व्यक्ति त्यो हो जसले ज्ञानको विषयमा मलाई थाहा छैन भन्छ। संसारको विषयमा उसलाई धेरै थाहा हुन सक्छ, कसमा पैसा कमायो, कसलाई पैसा दियो, कसले के गरिरहेको छ, आजको पत्रिकाले के लेखेको छ, फलानु किताबमा के छ, यो कुरा थाहा भएको राम्रो हो। थाहा छ मलाई भन्नु पनि राम्रो हो, थाहा हुन पनि सक्छ, किनभने यो ज्ञानको सीमा छ, यो ज्ञानको अन्त्य आउँछ। तर अध्यात्मको, जीवनको जुन ज्ञान छ यो अनन्त छ, थाहै पाउन सकिँदैन, अथाह छ यो। जति हामी आफूलाई यो ज्ञानको ढोकामा लगेर राख्छौ, यो ज्ञानको लागि हामी आफ्नो हृदय खुला गर्छौं, त्यति नै यो ज्ञानको बरसात हामीमा हुन सक्छ। अघिल्लो श्लोकहरूमा भगवानले भन्नुभयो कि यो पूरै ब्रह्माण्ड एउटा सृष्टि चक्र अनुसार चलेको छ अर्जुन,
र यो सृष्टि चक्र अनुरूप जसले आचरण गर्छ त्यो व्यक्ति ज्ञानी हो। त्यो व्यक्ति जतिखेर सुकै पुण्य गरिरहेको हुन्छ उसले के गर्छ भन्ने अर्थ छैन। अध्यात्मले कर्म हेर्दैन, कानूनले के गर्छ कर्म हेर्छ। मैले जति पटक भित्रबाट पलानो व्यक्तिलाई हत्या गर्छु भन् ठाने, जतिसुकै पटक हजारौं पटक मैले भने पनि कानूनलाई थाहा हुँदैन, कानूनले यसलाई कन्सिडरेसनमा लिँदैन। मैले हत्या गर्नै पर्छ या हत्याको योजना बनाएको खुलासा हुनुपर्छ, कानूनले नियत हेर्दैन, कर्म हेर्छ। अर्कोतिर नीति शास्त्रले सोच हेर्छ, मैले के सोचिरहेको छु नीति शास्त्रले त्यसलाई हेर्छ। कानून भन्दा धेरै गहिरो हुन्छ नीति शास्त्र। कानून त त्यो समाजमा बढी चाहिन्छ जुन समाज धेरै बिग्रिसकेको छ। कर्मको तलमा कुनै पनि कुरा आउँछ समय लाग्छ नि, मैले भित्र केही सोचे फलानु व्यक्तिको सम्पत्ति म यसरी हडपिन्छु भन्ने भित्र मैले सोचे, त्यो सोच्नुभन्दा अगाडि म भित्र पाप पलाइसकेको हुनुपर्छ। पहिले त ममा पापको भित्र भाव नभइकन कसैको चोरी गर्ने सोच मलाई आउँदैन। पापको भाव भइसकेपछि कति महिनादेखि कति वर्षदेखि ककसले मलाई महत्वाकांक्षा हालिदिएको थियो, त्यो बन्दै बन्दै बन्दै बन्दै अब अरूको सम्पत्तिमा पनि आँखा लाउन सक्ने नीच कर्म गर्नको लागि म तयार भएँ। यसको लागि वर्षौं लाग्यो होला, जन्मौं पनि लागे हुन्छ। अब मैले आज अचानक ओहो फलानो ठाउँमा त यस्तो सम्पत्ति छ, यस्तो छ, व्यवहारिसे छ वा यसलाई थाहा हुँदैन यसको मालिकलाई, यसलाई मैले मेरो कब्जामा ल्याउन सक्छु भन्ने मैले सोचे भने यसो हेर्दा त मैले आज सोचे जस्तो पाप ममा आज पलाए जस्तो लाग्छ। तर होइन, अध्यात्मले भन्छ कहिले कहिले को कोले ममा महत्वाकांक्षा हालिदिएका थिए, कहाँ कहाँ के को आकर्षण ममा आएको थियो, त्यो जम्मै पापको प्रक्रिया एउटा प्रारम्भ भएको थियो र सोच आज बन्यो। नीति शास्त्रले सोच पकड्छ, अध्यात्मले पाप या पुण्य पकड्छ। कुनै दिन कुनै जमानामा कुनै जन्ममा ममा जुन यस्तो गर्नुपर्छ भन्ने सोच आयो, त्यो सोच ठ्याक्कै त्यति बेलै पकड्छ अध्यात्मले, त्यो अध्यात्मको क्षेत्रभित्र छिरिसक्यो। त्यसपछि सोच पकड्यो नीति शास्त्रले, मैले अब चोरी गर्छु भन् ठाने, तर कानूनलाई कतिखेर थाहा हुन्छ, जुन दिनमा चोरी गरि नै हाल्छ कानून बडो कमजोर हुन्छ। त्यसकारणले कानूनको बलमा मात्र राज्य चलाउने हो, समाज चलाउने हो भने त्यो देश कहिले पनि उन्नत हुन सक्दैन।

0: ज्ञानी व्यक्तिको जसले जीवनमा कुनै पनि मोह राख्दैन, न केही कुराको पक्षमा न केही कुराको विपक्षमा, न यस्तो होस् भन्छ न यस्तो नहोस् भन्छ, जसको जीवनप्रतिको कुनै पनि मोह छैन, यो होइन कि यो निराश छैन, निराशाको त कुनै सम्भावना भएन। निराश त त्यो व्यक्ति हुन्छ जसमा आज मोह छ, मोह बढ्दै बढ्दै गयो, यस्तो होला भन्ठान्यो, एक दिन भएन भने बल्ल त्यो व्यक्ति निराश हुन्छ। निराश हुनको लागि, डिप्रेसनमा जानको लागि, एङ्जाइटीमा जानको लागि, तनावमा स्ट्रेसमा जानको लागि पहिले मोहमा जानुपर्ने जरुरी हुन्छ। मोह पाप हो, त्यो पापको फल के हो? स्ट्रेस हो। पापको फल के हो? अवसाद हो, डिप्रेसन हो। पापको फल के हो? डर हो, घृणा हो। पापको फल निराशा हो। निराशा पाप होइन, निराशा त पापको वृक्षमा लागेको फल हो। आत्मनिष्ठ व्यक्ति त्यो हो जसले कुनै पनि कुराको आकांक्षा गर्दै गर्दैन, न पक्षमा न विपक्षमा, यस्तो होस् पनि भन्दैन, यस्तो नहोस् पनि भन्दैन, यो कुरा मैले प्राप्त गरेर पाए हुन्थ्यो पनि भन्दैन, यो मैले जुन आएको छ यो यस्तो खाले शत्रुसँग मेरो जीवन चलेको छ, यसरी मलाई यिनीहरूले यस्तो गरेका छन्, यिनीहरूबाट छुटकारा पाउनु पर्यो पनि भन्दैन। किनभने कुनै पनि कुराको विपक्षमा राग गर्नु पनि राग गर्नु नै हो। आत्मज्ञानी व्यक्ति न पक्ष न विपक्ष, ऊ तटस्थ रहन्छ। र यसरी तटस्थ रहने व्यक्तिको बारेमा भगवान कृष्ण भन्नुहुन्छ कि उसले आफ्नो निजी मतलबको लागि कर्म गर्दैन। मोह नभएको व्यक्तिको मतलब के होला त? स्वार्थ कसरी रहला? जब स्वार्थ नै हुँदैन भने उसको हरेक हरेक कर्म पुण्य कर्म हुन्छ। स्वार्थबाट प्रेरित जुनसुकै किसिमको कर्म, चाहे म राम्रो गरौं चाहे नराम्रो गरौं, या कसैको म खल्तीमा आँखा लगाऊ र खल्ती मारौं, पकेट मारौं, या कसैलाई म दान दिऊ, मेरो स्वार्थबाट प्रेरित छ भने त्यो पाप कर्म हो। आत्मज्ञानी व्यक्तिको लागि कुनै पनि पाप शेष रहँदैन, इच्छा शेष रहँदैन, मोह शेष रहँदैन, कुनै पनि राग शेष रहँदैन। राग शेष नभएपछि उसले फर ओर अगेन्स्ट, पक्ष वा विपक्षमा कुनै पनि आशय राख्दैन, आकांक्षा राख्दैन। यस्तो व्यक्तिको लागि भगवान भन्नुहुन्छ कि ऊ मोक्षको अधिकारी हुन्छ, मोक्षको बाटोमा हिँड्छ, र यो व्यक्तिलाई केही पनि कर्म बन्धनले छुँदैन। कर्म बन्धन त आन्तरिक आकांक्षाको, आन्तरिक वासनाको, इच्छाको, डिजायरहरूको कारणले जन्मिने रोग हो। आफैले आफैलाई बान्ने प्रक्रियालाई कर्म बन्धन भनिन्छ। जो व्यक्ति परम सन्तुष्ट छ ऊ कहिल्यै पनि कसैबाट पनि बाँधिँदैन, न आफूबाट न अरूबाट। यस्तो व्यक्तिहरूको बारेमा भगवान भन्नुहुन्छ कि सबैप्रति उसको समभाव रहन्छ, कुनै पनि मतलब रहँदैन।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने

0: दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरीदेखि उपचार गर्ने,
1: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको रोगको उपचार सेवा,
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 9829-81-5053।
4: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
5: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
6: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841-93-944, 9841-93-944।
7: दाङ बासीको लागि खुसीको खबर,
8: घोराही इलेक्ट्रोनिक्स द्वारा सञ्चालन गरिएको बिग डिजिटल अब घोराहीमा भव्य शुरू हुँदैछ।
9: यसुदा, सामसुङ, पानासोनिक, अकारिटेक, सानसुई, हवाकिन, प्रेस्टिज, सेम्पोनी, बोनारे, बजाज जस्ता विश्वसनीय ब्रान्डका होम किचन एप्लायन्सहरू अब एकै ठाउँमा।
8: दसैँ तिहार विशेष अफर,
9: EMI र एक्सचेन्ज सुविधा,
8: सीमित अवधिको लागि चाँदीको सिक्का र एयर फ्रायर जित्ने मौका,
9: 56 जनालाई विकली विनर प्राइज,
8: 7 जनालाई बम्पर प्राइजमा यसुदा रेफ्रिजरेटर,
9: ग्रैंड बम्पर प्राइजमा यसुदा फ्रन्ट लोड वाशिङ मेसिन जित्ने मौका।
10: अब हाम्रै घोराई सहरमा बिग डिजिटलको नयाँ शाखा विस्तार, बिग डिजिटल तपाईँको लागि।
7: सम्पर्क स्थान लखन पार्क घोराही 14 दाङ।
10: सम्पर्क नम्बर 082-560-0001 र मोबाइल नम्बर 97155-63-001।
11: श्रीमद् भगवद् गीता अध्याय 3 कर्मयोग श्लोक संख्या 19 भगवान श्री कृष्ण भन्नुहुन्छ, तस्माद् असक्त सततम् कार्यम् कर्म समाचर, असक्तो ह्याचरन् कर्म परमाप्नोति पुरुषः। तिमी सदैव फल प्राप्तिमा आसक्ति रहित भई कर्तव्य कर्म गर, किनभने आसक्ति त्यागेर कर्म गर्दा मानिसले परम पद प्राप्त गर्दछ। भगवान श्री कृष्ण हाम्रो जीवनमा जुन दुःखको बादल लागेको छ त्यसको अन्तिम समाधान प्रस्तुत गर्दै हुनुहुन्छ। दुःखको बादलले जीवनलाई घेरेको छ, चारैतिर निराशा नै निराशा, मृत्यु नै मृत्यु, तनाव नै तनाव, भय नै भय छ। दुई किसिमका व्यक्तिहरू हुन्छन्, एउटा जसले जीवनमा दुःख छ भनेर देख्न पनि सक्दैन, त्यो देख्नको लागि पनि बुद्धि चाहिन्छ, ऊ त आफ्नो दैनिक कर्म गर्न, घर गृहस्थी चलाउन यति व्यस्त छ, आफ्ना इच्छा आकांक्षाहरूका माखी जालहरू साङ्लाहरू बुन्न यति व्यस्त छ कि उसले जीवनमा के भइरहेको छ के भइरहेको छैन त्यो पनि हेर्ने फुर्सद नै पाउँदैन। आफूलाई यति व्यस्त राख्छ कि उसँग जीवन भन्ने पटक्कै हुँदैन, व्यस्ततालाई नै उसले जीवन भन्ठान्छ। एउटा भनाई मलाई बडो मनपर्छ, सानो बहिन्जेल हामी मस्त हुन्छौं रे, एउटा बालक मस्त हुन्छ, त्यसपछि हामी व्यस्त हुन्छौं, आफ्नो पढाइ सक्यो त्यसपछि काममा व्यस्त हुन थाल्यो, जागिर परिवार इत्यादि व्यस्त हुन्छौ, अनि व्यस्तपछि हामी अस्तव्यस्त हुन थाल्छौ, एउटा समयमा अस्तव्यस्तपछि त्रस्त हुन्छौ, त्रस्तपछि रोगग्रस्त हुन्छौ अनि मरेर जान्छौ। यसरी यो अमूल्य जीवनलाई हामीले केवल कमाउन खानको लागि एउटा भाँडो मात्र बनाएका छौं। यो यस्तो किसिमको व्यक्तिले जीवनको गहिराई कहिले पनि थाहा पाउन सक्दैन। यो तामसी व्यक्ति हो वा यो राजसी व्यक्ति हो। अर्कोतिर दोस्रो किसिमको व्यक्ति पनि छ, अर्जुन जस्तो। अर्जुनकै कोटिको त नभनौं, तर अर्जुनको गुणतिर यात्रा गर्न सक्ने क्षमता राख्ने व्यक्ति जो दैनिक जीवनमा हराएको छैन, थोरै प्रश्न र प्रतिप्रश्नहरू आफ्नो जीवनमा उठाउने गर्छ, आफ्नो जीवनप्रति उठाउने गर्छ। धन्य छ त्यो व्यक्ति जसले प्रश्न गर्छ, जसले जीवनप्रति प्रश्न उठाउँछ। या त जीवनप्रति जसले प्रश्न उठाउँछ उसलाई हामी पागल भन्छौं, दार्शनिक स्वभावको, बिग्रेको, खुस्केको भन्ने चलन छ। यहाँसम्म कि महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफूलाई पागल करार दिनुभयो र पागल कविता संग्रह पनि उहाँले प्रकाशित गर्नुभयो, निकाल्नुभयो, लेख्नुभयो। यस्ता व्यक्तिहरू असाध्य कम हुन्छन्, लाखौंमा एक। तर यी पागलहरूको कारणले नै यो जीवन चलेको छ। त्यो पागलपन हाम्रो जीवनमा पनि आओस्, यसको प्रयास भगवान कृष्ण गर्दै हुनुहुन्छ। भन्नुहुन्छ, तिमी सदैव फल प्राप्तिमा आसक्ति रहित भई कर्तव्य कर्म गर। यो दोस्रो किसिमको व्यक्ति जसले अलिअलि आँखा खोल्न थाल्यो, हेर्न थाल्यो, प्रश्न गर्न थाल्यो, उसले के पाउँछ भने जीवनमा केही उद्देश्य राखेर रा, कर्म गर्नुपर्छ। उद्देश्य नराखिकन त हामी कर्म गर्न नै सक्दैनौं। सम्भवतः ठूलो ठूलो काम गर्नु पर्यो। मान्नुहोस् तपाईँ बोइङ कम्पनीमा जहाज बनाउने कुनै एउटा शाखामा काम गर्नुहुन्छ, तपाईँले जहाजको कुनै अङ्गहरू, त्यसका कुनै पार्ट पुर्जाहरू बनाउनु पर्नेछ भने तपाईँलाई थाहा हुनुपर्छ कि जहाज कस्तो बन्छ र मैले कस्तो खाले पार्ट पुर्जा बनाउनु पर्छ। तपाईँ त्यसको मेकानिक हुन सक्नुहुन्छ या अरू कुनै वित्तको विभागमा तपाईँ हुन सक्नुहुन्छ, प्रशासन हुन सक्नुहुन्छ, तपाईँलाई थाहा हुनुपर्छ। दैनिक जीवनका कार्यहरू कुनै उद्देश्य राखेर गरिन्छ। उद्देश्य राखेर कार्य नगरिकन कुनै महान कार्य हामीबाट जन्मिँदैन। उद्देश्य नराखिकन कर्म गर्ने व्यक्ति लथालिङ्ग बताभुङ्ग भएर जान्छ। उद्देश्य राखेर कर्म गर्ने व्यक्ति राजसी ऊर्जाबाट प्रेरित हुन्छ। तर बाहिर जीवनमा उद्देश्य राखेर कर्म गर्दा गर्दै कुनै दिन भित्र कतै मेरो अन्तर्मनमा, अन्तर हृदयमा मेरो जीवन यस्तो नै होस्, यसरी नै मेरो जीवन चलोस् भन्ने गहिरो वासना, आकांक्षा जन्मिन थाल्छ। जे पनि हामी गर्छौं नि त्यो फलप्रति एक किसिमको आसक्ति जन्मिन थाल्छ। उद्देश्य र आसक्तिमा धेरै ठूलो फरक छ। उद्देश्य कर्मको उद्देश्य त भगवान गौतम बुद्धको पनि हुन्छ, भगवान कृष्णको पनि हुन्छ। उद्देश्य राखेर कर्म गर्नुहुन्छ। कहीँ जानु छ, भगवान गौतम बुद्ध आफ्ना भिक्षुहरू सहित छारीमा बस्नुभएको छ, अब पारीको एउटा गाउँमा जानु छ भने त्यो गाउँसम्म पुगेर आज बस्ने हो, दुई घण्टा हिँड्नुपर्छ भन्ने हेक्का राखेर योजना बनाएर हिँड्नुहुन्छ। उद्देश्य त उहाँको जीवनमा पनि छ, तर उहाँलाई के थाहा छ भने शरीर र मनलाई उद्देश्य चाहिन्छ। मन चाहिँ उद्देश्यबाट मात्र चल्ने मसिन हो। जो व्यक्तिको जीवनमा उद्देश्य छ ऊ प्रभावकारी हुन थाल्छ, उसका हरेक कामहरूमा एउटा रूप आउन थाल्छ, एउटा ढाँचा आउन थाल्छ। तर भगवान गौतम बुद्धलाई सँगसँगै यो पनि के थाहा छ भने जीवन कुनै पनि घड़ी, कुनै पनि सेकेन्ड आफ्नो मोजमा हिँड्छ र मैले भने अनुरूप नजान पनि सक्छ, त्यो पनि उहाँलाई थाहा छ। त्यसकारणले उहाँको हृदयमा आसक्ति पनि छैन, म त्यहाँ पुग्नु नै पर्छ बाबा, मन नपुगिकन हुँदैन भन्ने किसिमको अन्धो दौड़ पनि हुँदैन। जुन घड़ी उद्देश्यप्रति बढ़ीभन्दा बढ़ी आसक्ति जन्मिन थाल्यो, त्यसैलाई हामीले अहंकारको सवाल बनाउन थाल्यो, त्यसपछि जीवनमा विनाश आयो। मेरो जीवनमा यस्तै हुनुपर्छ, मेरो छोराले मैले भनेको मान्नै पर्छ, छोरा भनेको छोरा नै हो, मेरो बुहारी यस्तो हुनुपर्छ, मेरो पढाइ यस्तो हुनुपर्छ, वा मेरो बाउ यस्तो हुनुपर्छ, मेरो आमा यस्तो हुनुपर्छ, मेरो साथीभाइ यस्तो हुनुपर्छ, भन्ने जति जति हामी आकांक्षाहरू भित्र बनाउँदै जान्छौ, बुन्दै जान्छौ र शर्त लगाउँदै जान्छौ जीवनमा, उति नै हामी आफ्नै शर्तबाट बाँधिँदै जान्छौ, यसैबाट कर्म बन्धन जन्मिन्छ। त्यसकारणले ज्ञानी व्यक्ति त्यो हो जसले भित्र आफ्नो हृदयमा अन्तर्मनमा कुनै आकांक्षा जन्माउँदै जन्माउँदैन।
12: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
13: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
12: हाम्रा सेवाहरू
13: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
12: अर्डर अनुसार खाली बोतलको उत्पादन,
13: 20 लिटर जारमा होम डेलिभरी सेवा।
12: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-78-62-375।
13: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
14: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेंट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दीन बागवान, अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
15: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
16: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
17: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
18: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
19: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
20: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
21: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
22: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
23: विशेषज्ञ डाक्टरी सेवाहरू,
22: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
23: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
24: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
23: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
22: सम्पर्क फोन 082-592-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
25: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
27: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
28: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
27: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
28: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
14: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
0: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
14: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागू औषधबाट छुटाउने
0: यौन उत्तेजना नहुने
14: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
0: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
14: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
25: बिरामी जाँच हुने मिति यही कार्तिक 7 गते शनिबार
15: समय बिहान 11 बजेदेखि
0: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
15: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5193 र 98189 88 होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
1: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
15: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
1: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
15: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 910
15: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
2: कर्म गर्छ उद्देश्य राखेर तर फलप्रति आसक्ति राख्दैन त्यसो त उद्देश्य भविष्य उन्मुख चीज हो उद्देश्यले व्यक्तिलाई प्रभावकारी बनाउँछ गतिशील बनाउँछ डाइनामिक बनाउँछ तर फल के हो त फल आइसकेपछि तुरुन्तै भूतकालमा गइहाल्छ फल हिजोको कुरा हो मलाई एसएलसीको परीक्षा लेख्नु थियो उद्देश्य राखेर रा, मैले डिस्टिङसन ल्याउँछु भनेर तयारी गरे यो भविष्य उन्मुख कुरा हो यसले मलाई प्रगतितिर लैजान्छ अब म मिनट मिनट सेकेण्ड सेकेण्ड प्रयोग गर्न थाल्छु अब म यसलाई बिग्रिन दिन्न मेरो समयको मैले बर्बादी गर्दिन तर मैले जाँच लेखिसके यसको रिजल्ट आयो परीक्षा फल आयो तुरुन्तै यो के भयो फल भयो अब मलाई जुन डिस्टिङसन ल्याउँछु भन्ने ममा सोच थियो त्यो आसक्तिमा बदलिसक्यो मैले त्यसलाई अहंकारको विषय बनाएँ म नआए यस्तो हुन्छ आए यस्तो हुन्छ भन्ने मैले आफूभित्र एउटा जालो बुन्न थाले भने अब म अरू सबै कुरा छोडेर फलतिर मात्रै आँखा लगाउने व्यक्ति हुन थाल्छु यसले के हुन्छ यदि म डिस्टिङसन प्राप्त गर्नको लागि गलत नै काम गर्नुपर्छ भन्ने थाहा भयो भने त्यो गलत काम पनि मैले गर्न थाल्छु आसक्तिले पाप जन्माउँछ फलासक्तिले फलप्रतिको आसक्तिले पाप जन्माउँछ र फल आइसकेपछि तुरुन्तै या त म डिस्टिङसन ल्याउँछु या म ल्याउँदिन दुइटै सम्भावना हुन्छ मैले डिस्टिङसन ल्याइन भने तुरुन्तै म निराश हुन्छु हुनसक्छ म आत्महत्या पनि गर्छु होला कति भाइ बहिनीहरूले आत्महत्या गर्छन् हेर्नुहोस् त हरेक वर्ष एसएलसीको परीक्षाफल प्रकाशित भएपछि के हो यो आसक्तिको परिणाम हो जीवनको गलत सिकाइको परिणाम अर्को सम्भावना के छ कि मैले डिस्टिङसन ल्याएँ डिस्टिङसन त म ल्याएँ भने म एकछिनलाई त खुसी होला तर मेरो मनले भित्र कतै आसक्तिमा जकडिने स्वभाव सिकिसक्यो त्यो तालिम प्राप्त गरेँ अब तुरुन्तै मैले के बनाउँछु मैले यस्तो खाले कलेज पाए हुन्थ्यो मैले यस्तो पाए हुन्थ्यो मैले यसरी गर्न पाए हुन्थ्यो भनेर मैले फेरि नयाँ नयाँ आसक्तिका जालाहरूभित्र बुन्न थाल्छु यसले मलाई खुसी हुन दिँदैन आनन्दित हुन दिँदैन जीवनमा फलासक्त व्यक्ति आनन्दित तपाईँले पाउनुहुन्न ऊ त एउटा मसिन जस्तो कुदिरहन्छ भ्यागुता उफ्रे चाहिँ यहाँबाट उफ्रिन्छ त्यहाँ पुग्छ त्यहाँबाट उफ्रेर त्यहाँ पुग्छ त्यहाँबाट उफ्रेर त्यहाँ पुग्छ अन्तमा उफ्रिँदै उफ्रिँदै कुनै घाटमा गएर उसलाई सेलाउनु पर्छ उसको जीवन हुँदैन आसक्तिले भरिएको व्यक्ति जिउन सक्दैन केवल बाँचिरहन्छ, जीवन बाँच्नको लागि मात्रै गरिरहन्छ, तर उसको जीवनमा कुनै शान्ति कुनै आनन्द हुँदैन। तर भगवान भन्नुहुन्छ, हेर अर्जुन, फलप्रति आसक्ति बिना तिमी कर्म गर, कर्म समाचार, कर्म गर। यदि तिमी यो गर्न सक्यौ भने तिमीले आफै परमपद प्राप्त गर्छौ। आसक्ति शून्यता, आसक्तिको अभाव हृदयमा हुने बित्तिकै भित्र गहिरो शान्तिले घेर्छ, जीवनका सबै समस्याहरू कहाँ जान्छन् थाहा पनि हुँदैन। गहिरो शान्तिले, गहिरो आनन्दले हामीलाई घेर्न थाल्छ र भन्नुहुन्छ परमाप नोति पुरुष, परम पद त्यो पुरुषले, त्यो व्यक्तिले प्राप्त गर्छ अरे भनेको, जो व्यक्तिको दौड सकियो, अन्धा दौड जो व्यक्तिको जीवनमा सकियो, जो व्यक्ति आसक्तिसहित कर्म गर्दैन, जो व्यक्ति अनासक्त भयो, उसको लागि कहीँ जानुपर्ने हुँदैन, बस परमात्मा त त्यही पुग्छ। आजसम्म कोही पनि दौडेर परमात्मामा पुग्न सकेको छैन, यसलाई ख्याल गर्नुहोला। परमात्मा प्रतिस्पर्धाको विषय होइन, ओलम्पिक दौडेर परमात्मा पाइँदैन, जीवनको दौड़को अन्तिम फल परमात्मा होइन, दौड़िने व्यक्ति त पहिलो चरणमै परमात्मालाई चुक्छ। परमात्मा त जुन दिन म रोकिए, ठहरिए, विश्रामपूर्ण भए, आसक्ति त्यागे, लामो श्वास लिए, त्यही उपलब्ध छ, कोष कोषमा उपलब्ध छ। मेरो दौड़को कारणले मेरो ध्यान ध्यान नपुगेको हो, दौड़न म छोडे भने अचानक म पाउँछु कि परमात्मा यही छ।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: आया, मम्मी मम्मी दाँत दुख्यो।
5: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
6: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 0825902022।
5: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
29: हाम्रा सेवाहरू
11: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
29: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
29: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
29: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
29: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
29: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
29: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
29: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।